सुप्रभात आदरणीय श्रोतागण, एफएम 103.5 मेगाहर्जमा यो प्रसारण हो आकाशवाणी खरसाङ केन्द्रको। साथै हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज, न्युज अन एआईआर मोबाइल एप, साथै प्रसार भारती ओटिटी वेब प्लेटफर्ममा पनि। त श्रोता, समय बिहानको ठिक 6:25 अब 42 सेकेन्ड भएर श्रोता, अनि आज हो विक्रम सम्वत 2083 सालको असोज 4 गते, सक सम्वत 1948 भाद्र 29 गते, साथै 2026 सालको सेप्टेम्बर महिनाको 20 तारिक आइतबार। अब आरम्भ गर्न लागिरहेको छ आजको हाम्रो अधिवेशन विविध रोचक कार्यक्रमहरूको साथमा। सर्वप्रथम आकाशवाणी खरसाङलाई सुनेर बसिरहनुभएका हाम्रा सम्पूर्ण आदरणीय श्रोताहरूलाई उद्घोषिका म चित्रको न्यानो स्वागत अभिवादन।

प्रार्थना गर्ने ओठहरू भन्दा सेवा गर्ने हात नै महान हुन्छन्। आदरणीय श्रोताहरू नमस्ते। आकाशवाणी खरसाङको बिहानीको प्रभातसँगै प्रस्तुत हुने आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोताहरूलाई म सञ्चालिका लीलाको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन जनाउँदछु।

0: आजको कार्यक्रम अर्चनामा हजुरहरू समक्ष एक आध्यात्मिक चिन्तन लिएर उपस्थित हुनुहुन्छ अञ्जना सिंह ज्यू र उहाँले प्रस्तुत गर्नुहुने यस चिन्तनको विषय रहेको छ समयको सदुपयोग। त श्रोता सुनौ यस चिन्तन।
1: म अञ्जना सिंह आज फेरि अर्चना कार्यक्रम मार्फत हजुरहरूको समक्ष समयको सदुपयोग विषय लिएर उपस्थित भएकी छु। यो विषय सुन्नमा त जति सरल छ उत्ति नै यसको महत्व अति विशाल छ। यसको उल्लेख गर्नुपर्दा समय र कर्म साथै कर्मलाई कुनै पनि रूप दिन हेतु या त कर्मलाई कुनै पनि आकारमा ढाल्न हेतु समयको अति नै महत्वपूर्ण भूमिका रहेको हुन्छ। समयलाई सही उपयोगमा ल्याउनका निम्ति कर्म पनि सकारात्मक अर्थात् उचित हुनु अति नै जरुरी हुन्छ। अब भने मैले जानेको र बुझेको अनुसार समय के हो त यसमाथि चर्चा गर्न गइरहेको छु। यो संसार, यो ब्रह्माण्ड, यो प्रकृतिमा हेर्ने हो भने यी सबै समयले नै बाँधेको छ। हरेक समयको आफ्नो महत्व छ। अब हेरौं यो सारा ब्रह्माण्डलाई समयले कसरी अनि कस्तो प्रकारले बाँधेको छ त भनेर भन्नु पर्दा एक सेकेन्ड देखि सुरु भएर 60 सेकेन्डले एक मिनट, 60 मिनटले एक घन्टा, 24 घन्टाले एक दिन र रात, अनि 7 दिन रातले एक हप्ता, 30 दिनले एक महिना, 3 महिनाले त्रैमासिक, 6 महिनाले अर्धवार्षिक, अनि 12 महिनाले एक वर्ष हुन्छ। दिनको गन्तीमा भन्ने हो भने 365 या त 366 दिन रातको समयले यस सारा ब्रह्माण्डलाई धारण गरेको छ। यस संसारमा जे जति पनि कार्यहरू हुन्छ सही समय भित्र नै हुन्छ। युगको सुरु अनि अन्त, सूर्यको उदय अनि अस्त, जन्म मरण, अन्न बाली आदि यी सबै सही समय भित्र नै हुँदछ। सनातनदेखि युग परिवर्तन हेर्ने हो भने सत्ययुगदेखि त्रेतायुग, त्रेतायुगदेखि द्वापर युग अनि द्वापरदेखि कलियुग, जुन युगमा तपाईँ हामी सबै आफ्नो तरिकाले जीवन व्यतीत गरिरहेका छौँ। आज हामीले एक चित्त भएर अनुभव गर्नु हो भने यो सारा ब्रह्माण्ड जसरी समयको आधीनमा बसेको छ यसले अनुशासनमा रहेर आफ्नो कार्यलाई निभाइरहेको छ। यसबाट हामीले यो ज्ञान अर्जन गर्न सक्छौँ कि कुनै पनि काम गर्दा समयको सीमामा रहेर उचित परिणामको उद्देश्य हेतु गरिएको छ भने हामी भन्न सक्छौँ कि यही नै समयको सदुपयोग हो। सूर्यलाई हेरौँ, ऊ जहिले पनि पूर्वबाट उदय हुन्छ, हरेक प्रातःकालमा अनि दिनको सुरुवात हुँदछ। यसरी नै सन्ध्याकालमा पश्चिममा अस्त हुँदछ अनि रात्रिको आरम्भ हुँदछ। आजसम्म हामीले सुनेको छैनौँ सूर्य दक्षिणबाट उदय भयो भनेर, अथवा आज त सूर्य नै अस्त भएन भनेर। समयको सदुपयोग कसरी गर्नुपर्छ साँच्चै नै हामीले यो प्रकृतिबाट सिक्नु पर्दछ। सूर्यको प्रताप, हावाको निरन्तर सञ्चालन अनि दिन र रातको दैनिक समन्वयले गर्दा नै यो संसारमा चराचर प्राणीले कुशल जीवन व्यतीत गरिरहेका छन्। यो संसार प्राणीको रचना पञ्च तत्वबाट भएको छ, जस्तै आकाश, वायु, जल, अग्नि अनि पृथ्वी, र सबैले समयको सीमा रेखा भित्र रहेर आफ्नो भूमिका निभाइरहेका छन्। एउटा प्राणीको सृजना गर्न यी सबै तत्वहरूले प्रमुख भूमिका निभाएको हुन्छ र नै यो संसारको गरिमा बनिरहेको छ।

0: श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ अञ्जना सिंह ज्यूद्वारा एक आध्यात्मिक चिन्तन जसको विषय रहेको छ समयको सदुपयोग। त श्रोता यस चिन्तनलाई फेरि अगाडि बढाऊ।
1: आज संसारमा प्रत्येक मानवको आफ्नो जिम्मेवारी रहेको हुन्छ, यसलाई पूर्ण रूपले निभाउन हेतु उचित समयको खाँचो पर्दछ। भनिन्छ नि, समयमा पाकेको फल नै मिठो हुन्छ भनेर। किनभने फल पाक्नको निम्ति एक निर्धारित समय प्रकृतिले तोकेको हुन्छ, त्यो फल त्यही समयमा नै पाक्ने गर्दछ। अनि यो नै समयको सदुपयोग जसलाई एक फलका वृक्षले दर्शाइरहेको छ। आज मानवको जीवनलाई पनि हेरौँ। जब एक शिशुको जन्म हुन्छ, समय अनुसार त्यस शिशुको आफ्नो जीवनमा परिवर्तन आउने गर्दछ। समय अनुरूप ती बालकले आफ्नो आमाको स्तनपान केही समयसम्म गरेपछि उसको जीवनमा अब भन्ने अन्न ग्रहण गर्ने समय सुरु हुन्छ। समयको सदुपयोग अनुसार ती शिशु तोते बोली बोल्ने गर्दछ, त्यसै गरी स्कुल जाने गर्दछ, अनि समयका अनुशासनमा रहेर

गएर जीवनमा एक आदर्श व्यक्ति बन्न पुग्छ, जसको प्रतिरूप समयको सदुपयोग भएको भनी भन्न सक्छौ। तर यदि हामीले आफ्नो जीवनलाई लक्ष्यहीन बनायौं भने समयको सदुपयोग गर्न नसकेको भनी भन्न सक्छौ। भनिन्छ नि, समय अति बलवान छ भनेर, अनि यसको दुरुपयोग गर्न देखि हामी सदैव सचेत रहनु पर्दछ। समय के हो त भन्ने विषयमा आफूलाई पूर्ण रूपमा ज्ञानी बनाउनु जरुरी छ आजको युगमा। मलाई हाम्रो डेनी डेन्जोङपा ज्यूले प्रसिद्ध र लोकप्रिय सिनेमा कलाकारले गाउनु भएको गीत याद आउँछ। समय पंछी हो, खुल्ला यसको बन्धन, बाँधेर बाँधिँदैन, उड्छ निरन्तर, दिन रातको पंख सेतो कालो, चालेर आकाशैमा घुम्छ हर पहर। अझै यो गीतको पहिलो अन्तराको भनाई यस प्रकार छ। समय पंछीलाई बाँच्छु म भन्ने, पिंजरामा थुनी राख्छु म भन्ने, हेर सबै कहाँ पुगे, समयको छाल सँगै डुबे। यसर्थ समयलाई बाँधेर राख्छु भनेर हुँदैन, हामी समयसँगै हिँड्न सिक्नुपर्छ अनि सकेसम्म केवल सकारात्मक कार्य गर्ने कोसिस गर्नुपर्छ। कारण एक पल्ट बितेर गएको समय फेरि फर्केर आउने छैन, अनि बिग्रेर गएको काम सुधार्छु भन्न पनि सकिन्न।

आज पनि हामी देख्न पाउँछौ कि वृद्ध बाबा आमाहरू ब्रह्म मुहूर्तमा उठेर पूजा आराधना गरी घरको काम धन्दामा लाग्ने गर्दछन्। बुबाहरू खेतीको कार्यमा लाग्छन्, कहीँ गाई वस्तुलाई घाँस अनि दाना पानीको बन्दोबस्त गर्नमा व्यस्त हुन्छन्, अनि आमाहरू घरको धन्दामा व्यस्त हुन्छन्, जसको परिणाम आज पनि उनीहरू न त बिमारी भएका छन् अनि न त उनीहरूले समय व्यर्थमा नै गुमाइरहेका छन्। उहाँहरूको असल स्वास्थ्यका कारण समयको सदुपयोग गरेकोले नै भएको हो। बुढापाका

लाई हामी केवल कुनै न कुनै उद्देश्यलाई लिएर काम गरिरहेको देख्छौं। भन्नुको तात्पर्य उहाँहरूले समयको सदुपयोग गरिरहेका छन्। आजको युगमा सिक्नु पर्ने कुराहरू यहाँ झल्किन्छ। आज साँच्चै नै भन्नु पर्दा हाम्रो प्राय युवक युवतीहरू पथ भ्रमित भएको देख्छौं। उहाँहरू आफ्नो भविष्य बनाउनदेखि धेरै टाढा भएका हामी देख्छौं। यहाँ हामी समयको सदुपयोग भएको देख्दैनौ। छिटो उठ्नु त परे जाओस्, उनीहरूलाई समयको मूल्य भने थाहा नै छैन। समय भित्र कहाँ हो र आफ्नो जीवनको उद्देश्य पनि थाहा छैन। आज सम्झिँदा पनि दुःख लागेर आउँछ कि हाम्रा युवक युवतीहरू जसलाई राष्ट्रको भविष्य या त भविष्यको कर्णधार पनि भनिन्छ, उनीहरू आज लागु पदार्थ जस्ता खतरनाक वस्तुहरूको शिकार भएका छन्। यस कार्यक्रमको मार्फत म यही नै आह्वान गर्न चाहन्छु कि प्रत्येक युवक युवतीहरूले आफ्नो जीवनको मूल्यलाई बुझौं अनि आफ्नो घर, समाज, राज्य अनि देशको हितको निम्ति केही महत्वपूर्ण योगदान दिएर देशलाई महान बनाउने तर्फ लैजाउ अनि आफूलाई पनि योग्य र आदर्श स्वरूप व्यक्तित्व बनाउने प्रयत्न गरौं भन्न चाहन्छु, जसले गर्दा उनीहरूले गरेको हरेक कार्यहरू समयको सदुपयोग भएको होस्। आजको युगमा सबैले सही समयको उपयोग हुनु हेतु अध्यात्म जगतको पनि अत्यन्त आवश्यकता पर्दछ, किनभने अध्यात्मले हरेक व्यक्तिलाई केवल सकारात्मक मार्गमा हिँडाउँदछ अनि यसको फलस्वरूप हरेक व्यक्तिले केवल उचित कार्य गर्न आफूलाई व्यस्त राख्ने गर्दछ। यसो गर्नाले प्रत्येक समय सदुपयोगमा लाग्ने गर्दछ। यसर्थ अल्छे भएर आफ्नो जीवनलाई व्यर्थै गुमाएर समयको दुरुपयोग नगरौं। सदा नै स्वच्छ विचार राखौं अनि असल कार्य गरेर सदैव विकास र उन्नतिको मार्गमा लागेर समयको सदुपयोग गरी आफ्नो जीवन साथै आफ्नो देशलाई महान बनाऊ भन्दै मेरो यो आजको विषय समयको सदुपयोगलाई यही नै विराम दिन चाहन्छु। धन्यवाद।

आजको बिहानीको यस आध्यात्मिक कार्यक्रम अर्जनामा हजुरहरूले सुन्नुभयो समयको सदुपयोग विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो अञ्जना सिंह ज्यूले, र साथमा सुन्नुभयो केही भक्तिमय संगीतहरू। हवस् त श्रोता, आजको यस आध्यात्मिक कार्यक्रमको निर्धारित समय अवधि पनि समाप्त हुन लागेकोले हजुरहरू सबैको

आजको दिन मंगलमय बितोस भन्ने कामना सहित प्रस्तुता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका लीला पनि बिदा लिन चाहन्छु। नमस्ते, शुभ दिन।

कार्यक्रम अर्चनाको प्रस्तुतिपछि अब भनेरीले गरी सुनाउनेछौ आकाशवाणी दिल्ली केन्द्रको प्रथम संस्कृत अनि त्यसपछि हिन्दीमा समाचार।

एफएम 103.5 मेगाहर्जमा पुनः स्वागत छ श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा। समय बिहानको ठिक 7:05 भएर श्रोता र अबको यो समय हो बिहानी जानकारी साथै साथ संगीतमय कार्यक्रम शुभ प्रभातको। कार्यक्रम शुभ प्रभातको आरम्भमा आज लिएर आएका छौँ खेतीपातीबारे सल्लाहमा मुलाको खेती सम्बन्धी केही जानकारी। पहाडी इलाकामा मोतीको मुलाको खेती गर्न 12 महिना गर्न सकिन्छ। मुलाको खेती गर्न अघि जमिन राम्ररी तयार गर्नुपर्छ, जस्तो कि कमसेकम 3-4 पल्ट खनजोत गर्नुपर्छ। जमिनमा भएको डल्लाहरू फुटाएर माटो फुरफुराउँदो बनाउनुपर्छ। अन्तिम जुताइ गर्ने बेलामा गाईको पाकेको मल 100 डोको त्यसमा रासायनिक सारमा 30 किलो युरिया, 40 किलो स्लिङ सुपर फस्फेट, 30 किलोग्राम पोटास प्रयोग गर्नुपर्छ। विशेष रासायनिक मुला प्रयोग गर्नुभन्दा पहिले जमिनको माटोको परीक्षण गरेको राम्रो हुन्छ। माटोमा लाग्ने कमिला, धमिरा र खुम्ले किराको रोकथामको निम्ति एल्ड्रिन्ट 5% धुलो 12 किलो प्रति एकरको हिसाबमा प्रयोग गर्नुपर्छ। थरीहरूमा जापानिज हाइट, पुसा हिमानी, व्हाइट आइसिडेल, पुसा चिटकी, पुसा देशी, पुसा रेशमी इत्यादि। बिउको परिणाम 4 किलो प्रति एकर बिउ लाग्छ। फरक 30-40 सेन्टिमिटर, लाइनदेखि लाइन, बिरुवादेखि बिरुवा 10 सेन्टिमिटर हुनुपर्छ। मुला रोप्ने ठाउँ 3-4 इन्च अग्लो भएको बिया जस्तो बनाएको हुनुपर्छ। पानीको राम्रो बन्दोबस्त ल्याउनुपर्छ र पानीमा बारीमा पनि पानी जम्मा दिन हुँदैन। पानी जमिनले मुलामा कुहिने रोग लाग्न सक्छ। मजोले पहाडतिर मुलाको खेती वर्षभर नै गर्न सकिन्छ र किराको रोकथाममा मुलालाई किराले बेसी मात्रामा आक्रमण गर्छ। यसको रोकथामको निम्ति मेलाथिन 2 मिलिलिटर 1 लिटर पानीमा घोलेर स्प्रे गर्नुपर्छ।

श्रोता कार्यक्रम शुभ प्रभातको अघिल्लो चरणमा अब लिएर आएका छौँ केही आधुनिक गीतहरू पेमा लामा अनि कौशल्या हिङमाङको आवाजमा, मणि खमाल छेत्रीको सङ्गीत अनि अजित बस्नेतको शब्द रचनामा।

0: महेश्वर तामाङको आवाजमा विविध नेपाली भजनको प्रस्तुतिपछि श्रोता अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार देवेन थापाबाट सुन्नुहोस्। मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले दिल्ली, जम्मू कश्मीर, लद्दाख, झारखण्ड र कर्नाटकका उच्च न्यायालयहरूमा 14 न्यायिक अधिकारीहरूलाई न्यायाधीश र अतिरिक्त न्यायाधीशको रूपमा नियुक्त गर्नुभयो। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले 20 रोजगार मेलामा विभिन्न सरकारी सङ्गठनहरूबाट 51,000 बढी नवनियुक्त व्यक्तिहरूलाई नियुक्ति पत्र प्रदान गर्नुभयो। श्री मोदीले भन्नुभयो, सरकार निजी क्षेत्रमा रोजगारीका अवसरहरू तीव्र गतिमा बढाउनका लागि पनि काम गरिरहेको छ। अखिल भारतीय विद्यार्थी परिषदले दिल्ली विश्वविद्यालय विद्यार्थी सङ्घको चुनावमा अध्यक्ष, सचिव र संयुक्त सचिव पदहरूमा विजय हासिल गरेको छ। रक्षा मन्त्री राजनाथ सिंह र गृहमन्त्री अमित शाहले चुनावमा काउन्सिलको विजयका लागि बधाई दिनुभएको छ। आज आन्ध्र प्रदेश, कर्नाटक, केरलम माहे, तमिलनाडु, तेलङ्गाना र अण्डमान अनि निकोबार द्वीपहरूमा भारी वर्षा हुने सम्भावना छ। अनि जापानमा सुरु भएको विश्व एसियाई खेल 2026 आज बिहान विभिन्न भारतीय खेलाडीहरूले बेग्ला बेग्ला स्पर्धामा पदक जित्ने प्रयास गर्नेछन्। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले दिल्ली, जम्मू कश्मीर, लद्दाख, झारखण्ड र कर्नाटकका उच्च न्यायालयहरूमा 14 न्यायिक अधिकारीहरूलाई न्यायाधीश र अतिरिक्त न्यायाधीशको रूपमा नियुक्त गर्नुभयो। कानून र न्याय मन्त्रालयले यो नियुक्ति भारतका मुख्य न्यायाधीशहरूसँग परामर्श गरेपछि गरिएको जानकारी दिएको छ। निवेदिता अनिल शर्मा र निशा साय सक्सेनालाई दिल्ली उच्च अदालतको न्यायाधीशको रूपमा नियुक्ति गरेको छ। यसका साथै 5 न्यायाधीशलाई दिल्ली उच्च अदालतको अतिरिक्त न्यायाधीशको रूपमा नियुक्त गरेको छ, जबकि जम्मू कश्मीर र लद्दाख उच्च न्यायालयको उच्च न्यायाधीशको रूपमा 1-1 न्यायाधीशलाई नियुक्त गरेको छ। मनोज प्रसाद, अखिल कुमार र राम शर्मालाई झारखण्ड उच्च अदालतको न्यायाधीशको रूपमा नियुक्त गरेको छ। यसका अतिरिक्त 3 न्यायाधीशहरूलाई कर्नाटक उच्च न्यायालयको अतिरिक्त न्यायाधीशको रूपमा नियुक्त गरेको छ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले विकसित र आत्मनिर्भर भारत निर्माणमा युवाहरूको महत्त्वपूर्ण भूमिकामाथि जोड दिनुभएको छ। प्रधानमन्त्रीले हिजो भिडियो कन्फरेन्स मार्फत विभिन्न सरकारी सङ्गठनहरूमा भर्ना भएका 51,000 बढी भर्तीहरूलाई नियुक्ति पत्र वितरण गर्नुभयो। यस अवसरमा बोल्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, केन्द्र सरकारले विगत केही वर्षहरूमा युवाहरूलाई भविष्यका चुनौतीहरूका लागि आवश्यक सिप र अवसरहरू प्रदान गर्नमा निरन्तर ध्यान केन्द्रित गरिरहेको छ। सुन्नुहोस् एक रिपोर्ट।
2: मैं आप सभी युवा साथियों को और आपके परिवारजनों को बहुत बहुत बधाई देता हूं। आज आप सभी एक ऐसे समय में भारत सरकार से जुड़े हैं जब देश एक बहुत बड़े लक्ष्य की ओर आगे बढ़ रहा है, और ये लक्ष्य है 2047 तक विकसित भारत बनाने का।
1: प्रधानमन्त्रीले भन्नुभयो कि सरकार निजी क्षेत्रमा रोजगारका अवसरलाई तीव्र रूपमा वृद्धि गर्नमा काम गरिरहेको छ। प्रधानमन्त्रीले भन्नुभयो, भारत आज विश्वको तेस्रो ठूलो स्टार्टअप इकोसिस्टम बनिएको छ।
2: भारत आज दुनियाँका तीसरा सबसे बडा स्टार्टअप इकोसिस्टम है, और भारत की स्टार्टअप स्टोरी अब केवल बड़े शहरों की कहानी नहीं है। आज करीब आधे रिकॉग्नाइज्ड स्टार्टअप्स टीयर 2 और टीयर 3 शहरों में है, यानी आज गांव, कस्बे और छोटे शहर का युवा भी भारत की नई इकोनॉमी में अपनी भूमिका बड़ी बना रहा है।
1: यस अवसरमा देश का विभिन्न स्थानमा कार्यक्रमको आयोजना गरिएको थियो। कोलकातामा उत्तर पूर्वी क्षेत्रका शिक्षा तथा विकास राज्य मन्त्री डाक्टर सुकान्त मजुमदारले नवनियुक्त व्यक्तिहरूलाई नियुक्ति पत्र हस्तान्तरण गर्नुभयो। नागरिक उडयन मन्त्री के राममोहन नायडूले विशाखापट्टनममा आयोजित 20 रोजगार मेलामा 200 नवनियुक्त व्यक्तिहरूलाई नियुक्ति पत्र हस्तान्तरण गर्नुभयो। मुम्बईमा युवा मामिला र खेलकुद राज्य मन्त्री रक्षा खड्सेले नवनियुक्त व्यक्तिहरूलाई नियुक्ति पत्र हस्तान्तरण गरेको थियो। वित्त मन्त्री श्रीमती निर्मला सीतारमणले हिजो राज्य र केन्द्रशासित प्रदेशहरूका वित्त मन्त्रीहरू र वित्त सचिवहरूको सम्मेलनको पहिलो बैठकको समापन सत्रमा भाग लिनुभयो। यो सम्मेलन विकसित भारततर्फ भारतको यात्राको लागि वित्तीयकरण शीर्षकमा आयोजित गरिएको थियो। अर्थ मन्त्रालयले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भनेको छ, सत्रहरूमा समष्टिगत आर्थिक दृष्टिकोण, कृषिमा रूपान्तरणका लागि वित्त पोषण र ऊर्जा

संक्रमणका लागि वित्तीयकरण जस्ता प्रमुख विषयहरूमा छलफल भएको थियो। मन्त्रालयले भनेको छ कि यी छलफलहरूले भविष्यका चुनौतीहरूका साथै विकसित भारत बन्ने मार्गमा भारतले सामना गर्ने विशाल अवसरहरूको बारेमा अझ राम्रो बुझाइ प्रदान गरेको छ। मन्त्रालयले यो पनि भनेको छ कि टिम इन्डियाको भावनामा केन्द्र र राज्यहरूले विकसित भारतको साझा दृष्टिकोणलाई साकार पार्न मिलेर काम गर्नेछन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AR News खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। अखिल भारतीय विद्यार्थी परिषद ABVP दिल्ली विश्वविद्यालय छात्र संघ चुनावमा 3 प्रमुख पद जितेको छ। यस डबास अध्यक्ष रिया छाउडी, सचिव अनि लक्ष्य राजसिंह संयुक्त सचिव निर्वाचित भएका छन्। उपाध्यक्ष पद निर्दलीय उम्मेद्वार दीपांशु सुकिनले जितेका छन्। रक्षा मन्त्री राजनाथ सिंह अनि गृहमन्त्री अमित शाहले विश्वविद्यालय चुनावमा ABVP सफलतामा बधाई दिनुभएको छ। श्री सिंहले भन्नुभयो, यो जित राष्ट्र प्रथम नीतिमा युवाहरूको अटुट विश्वासको प्रतीक हो। श्री शाहले अझ भन्नुभयो, यो जितले छात्र कल्याणप्रति ABVP प्रतिबद्धतालाई लिएर युवाहरूमा दृढ विश्वास बनेको छ। भारतीय जनता पार्टी अध्यक्ष नितिन नवीनले भन्नुभयो कि यस जितले विकसित भारतको लागि योगदानप्रति विद्यार्थीहरूको दृढ सङ्कल्पलाई प्रदर्शित गर्दछ। सूचना एवं प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभएको छ कि सेमिकन्डक्टर उद्योगलाई ती देशहरूको साइबर हमलाहरू र यस्ता बाधाहरूको लागि तयार रहन आवश्यक छ जो भारतलाई यस क्षेत्रमा अगाडि बढेको देख्न चाहँदैनन्। एक मीडिया संस्थानसँग कुरा गर्दै उहाँले भन्नुभयो कि भारत सम्भावित भूराजनीतिक जोखिमबाट सावधान रहनुपर्दछ, किनकि यो अब चिप डिजाइन र उत्पादन सक्षम देशको रूपमा उदाइरहेको छ। धेरै कम्पनीहरू र देशहरूले यसलाई आफैको लागि खतराको रूपमा विचार गर्न सक्छन्। श्री वैष्णवले भन्नुभयो कि सेमिकन्डक्टर उद्योगलाई हरेक स्तरमा ठूलो प्रयासको आवश्यकता छ। उहाँले उद्योग, केन्द्र सरकार र राज्यहरूले मिलेर काम गर्नुपर्ने बताउनुभयो। निर्वाचन आयोगले आज दिल्लीका सबै मतदान केन्द्रहरूमा विशेष शिविरहरूको आयोजना गर्नेछ। यस अवधिमा मतदाता नामावलीमा नयाँ नाम थप्न सकिनेछ। कुनै पनि नाम थप्ने वा मेटाउने प्रस्तावमा आपत्ति उठाउन सकिनेछ र मतदाता नामावलीको विवरण सच्याउन सकिनेछ। दिल्लीका मुख्य निर्वाचन अधिकारी अशोक कुमारले विशेष गण पुनरीक्षण SIRको सम्बन्धमा भन्नुभयो, सुनवाईका क्रममा असूचीबद्ध कागजातलाई पनि विचार गर्न सकिनेछ। उहाँले भन्नुभयो कि विभिन्न मामिलाहरूमा नाम, जन्ममिति वा अन्य जानकारीसँग सम्बन्धित कागजातमाथि विचार गरिनेछ। आज युवाहरू विकसित भारतको लागि लागू औषध मुक्त युवा अभियानको 100 हिस्साको रूपमा देशभरि एकजुट भइरहेका छन्। युवा कार्यक्रम एवं खेल मन्त्रालय अनुसार राष्ट्रिय सङ्कल्प समारोह 1067 स्थानहरूमा आयोजना हुनेछ। अभियानको सन्देश लागू औषध दुर्व्यवहार प्रतिबद्धता हस्ताक्षर अभियान, सडक नाटक, नारा लेखन र छलफल मार्फत युवासम्म सिधै पुर्याइनेछ। अक्टोबरको पहिलो दिनदेखि अनुदानित LPG बुकिङका लागि आधारसँग जोडिएको बायोमेट्रिक प्रमाणीकरण अनिवार्य हुनेछ। पेट्रोलियम एवं प्राकृतिक ग्यास मन्त्रालयले भनेको छ कि यसको उद्देश्य यो सुनिश्चित गर्नु हो कि अनुदानित एलपिजी सिलिन्डरहरू केवल योग्य घर परिवारहरूलाई मात्र उपलब्ध हुन सकियोस्। भारतको प्रमुख सेमिकन्डक्टर सम्मेलन सेमिकन इन्डिया 2026 5 संस्करण हिजो नयाँ दिल्लीको यशोभूमिमा सफलतापूर्वक सम्पन्न भयो। सिलिकन टु सिस्टम्स बिल्डिङ दि इकोसिस्टम थिममाथि आधारित यस 3 सम्मेलनमा 600 अधिक कम्पनीहरूका प्रतिनिधिहरूले भाग लिए। यसमा लगभग 300 अन्तर्राष्ट्रिय प्रतिभागी, 52 देशहरूका प्रतिनिधि अनि 150 अधिक वक्ता सामेल थिए। आज आन्ध्र प्रदेश, कर्नाटक, केरला, माहेल, तमिलनाडु, तेलङ्गाना र अण्डमान अनि निकोबार द्वीप समूहमा भारी वर्षा हुने सम्भावना छ। मौसम विभागका अनुसार आगामी 2 मध्य महाराष्ट्र, उडिसा, कर्नाटक, तमिलनाडु, पुडुचेरी र कराइकलमा मेघगर्जन हुने सम्भावना छ। जापानमा सुरु भएको विश्व एसियाई खेल 2026 आज बिहान विभिन्न भारतीय खेलाडीहरूले बेग्ला बेग्लै स्पर्धामा पदक जित्ने प्रयास गर्नेछन्। भारतीय निशानेबाज इलावेनियल वालारिवन, सोनम मस्कर अमी बिरदसा विनोदले महिलाहरूको 10 एयर राइफल स्पर्धामा पदक जित्ने प्रयास गर्नेछन्। यो समाचार युट्युबमा @AR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। राष्ट्रपति द्रौपदी मुर्मूले दिल्ली, जम्मू काश्मीर, लद्दाख, झारखण्ड र कर्नाटकका उच्च न्यायालयहरूमा 14 न्यायिक अधिकारीहरूलाई न्यायाधीश र अतिरिक्त न्यायाधीशको रूपमा नियुक्त गर्नुभयो। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले 20 रोजगार मेलामा विभिन्न सरकारी सङ्गठनबाट 51,000 बढी नवनियुक्त व्यक्तिहरूलाई नियुक्ति पत्र प्रदान गर्नुभयो। अखिल भारतीय विद्यार्थी परिषद

एबीभीपीले दिल्ली विश्वविद्यालय विद्यार्थी सङ्घको चुनावमा अध्यक्ष सचिव र संयुक्त सचिव पदहरूमा विजय हासिल गरेको छ। आज आन्ध्र प्रदेश, कर्नाटक, केरलम, माहे तमिलनाडु, तेलङ्गाना र अण्डमान अनि निकोबार द्वीपहरूमा भारी वर्षा हुने सम्भावना छ अनि जापानमा सुरु भएको विश्व एसियाई खेल 2026 आज बिहान विभिन्न भारतीय खेलाडीले बेग्ला बेग्ला स्पर्धामा पदक जित्ने प्रयास गर्नेछन्। आकाशवाणीबाट समाचार पुरा भयो। 9 बजी समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

संगीत स्वर लय र ताल मिलेर भावना विचार व्यक्त गर्ने कला जसमा गायन वादन र नृत्य समावेश हुन्छन्। टाउन श्रोता यस्तै भावनाहरूले भरिएको गीतहरू लिएर आएका छौँ कार्यक्रम संगीत प्रभाको साथमा। त स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम प्रस्तुति ज्ञान सुब्बाको आवाजमा, कमल रेग्मीको शब्द अनि पूजन लोहागनको संगीतमा।

दिव्य रत्न दुराधरको संगीत अनि पुरन गिरीको शब्द रचना श्रोता कार्यक्रमको यो अघिल्लो प्रस्तुति रहेको छ बानी कर प्रधानको मधुर आवाजमा।

त श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम सङ्गीत प्रवाह अन्तर्गत विविध कलाकारहरूको स्वरमा आधुनिक गीतहरू। यसै क्रममा भर्खरै सुन्नुभयो विश्व नेपालीको आवाजलाई भूपेन्द्र खड्काको शब्द अनि आनन्द राईको सङ्गीत रचनामा। त आउनु श्रोता भने कार्यक्रमको यो अन्तिम प्रस्तुति स्वीकार्नुहोस् एड्रिन प्रधानको आवाजमा, जसमा शब्द अनि सङ्गीत छ नरवीर रसाइलीको।

अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका अलिशा खवास। विषय छ सेमी कन्डक्टर उद्योगका लागि भारत एक रुचाइएको गन्तव्य बन्दैछ, प्रधानमन्त्री नरेन्द्र मोदी। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले बिहिबार नयाँ दिल्लीमा सेमिकन इण्डिया 2026 को उद्घाटन गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै र यसको पाँचौं संस्करणको महत्वमाथि प्रकाश पार्दै प्रधानमन्त्रीले सम्पूर्ण सहभागीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभयो। सेमिकन इण्डियाको शुरूआत र विश्वकर्मा दिवस बीचको सशक्त समानता औल्याउँदै प्रधानमन्त्रीले निर्माण र सृजनाको क्षेत्रमा देशको शताब्दीयौं पुरानो विरासतको सम्मान गर्नुभयो। वहाँले परम्परागत सृजनात्मक शक्तिलाई 21औं शताब्दीको प्रविधि र दृष्टिकोणसँग जोड्ने सुन्दर संयोगको चर्चा गर्नुभयो। यो आत्मनिर्भर भारत र विकसित भारतका लागि हाम्रो प्रेरणा हो, श्री मोदीले दृढतापूर्वक भन्नुभयो। पछिल्लो 15 दिनमा देशले गरेको तीव्र प्रगतिको चर्चा गर्नुहुँदै प्रधानमन्त्रीले प्रमुख उपलब्धिहरू उल्लेख गर्नुभयो, जसमा ग्लोबल फिन्टेक फेस्टमा समावेशी वित्त सम्बन्धी छलफल, 3000 किलोमिटर लामो डेडिकेटेड फ्रेट कोरिडोर को सञ्चालन र 7.8% बलियो त्रैमासिक जीडीपी वृद्धि दर समावेश छन्। वहाँले जापानी क्रेडिट रेटिङ एजेन्सीद्वारा हालै गरिएको सभरेन रेटिङ प्रमाणका रूपमा पनि प्रकाश पार्नुभयो। भारतको अध्यक्षतामा हालै सम्पन्न ब्रिक्स शिखर सम्मेलनको कूटनीतिक सफलतालाई स्मरण गर्नुहुँदै प्रधानमन्त्रीले नयाँ दिल्ली घोषणा पत्रको सर्वसम्मत अनुमोदनलाई अन्तर्राष्ट्रिय सहमतिको प्रतिविम्बका रूपमा औल्याउनुभयो। वहाँले यो ऐतिहासिक कूटनीतिक उपलब्धिले देशप्रति विश्व समुदायको अटल विश्वासलाई पुष्टि गर्ने कुरामा जोड़ दिनुभयो। सन् 2022 सेमिकन इण्डियाको शुरूआतदेखि हालसम्मको विकास क्रमलाई केलाउँदै प्रधानमन्त्रीले प्रारम्भिक नीतिगत छलफलदेखि परियोजना, योजना पायलट लाइन र अन्तत व्यावसायिक उत्पादनको शुरूआतसम्मको यात्राको चर्चा गर्नुभयो। वहाँले मोहाली र सूरतमा दुई नयाँ प्लान्टहरूमा व्यावसायिक उत्पादनको शुरूआतसँगै चिपहरू विश्वभरका ग्राहकहरूसम्म पुग्ने गरी भएका यी प्रयासहरूको सफलता खुशी व्यक्त गर्नुभयो। सेमीकन्डक्टर इकोसिस्टम निर्माणको अत्यधिक जटिलतालाई स्वीकार गर्दै प्रधानमन्त्रीले चिप डिजाइन, उपकरण निर्माण र परीक्षण क्षमताहरूमा छोटो समयमै निपुणता हासिल गर्न आवश्यक सहयोगात्मक प्रयासको प्रशंसा गर्नुभयो। वहाँले यस क्षेत्रका वर्तमान नेतृत्वकर्ताहरूलाई आधार स्तम्भको संज्ञा दिनुभयो, जसको सहकार्यले प्रविधिको क्षेत्रमा यो तीव्र फड्को मार्न सम्भव बनाएको हो। यस क्षेत्रको निरन्तर गतिशीलतालाई उजागर गर्दै प्रधानमन्त्रीले टेप आउट चिप डिजाइनको अन्तिम चरणको अवधारणा र सरकारलाई बिना अवरोध अर्को प्राविधिक संस्करणतर्फ कसरी निरन्तर अघि बढ़िरहेको छ भन्ने बारे व्याख्या गर्नुभयो। उहाँले सेमी कन्डक्टर मिशनको 13.5 अरब डलरको विशाल दोस्रो चरणको घोषणा गर्नुभयो र अन्तर्राष्ट्रिय कम्पनी, स्टार्टअप तथा डिजाइन फर्महरू बीच सहकार्यलाई सहज बनाउने नयाँ नियामक सुधारहरूमाथि प्रकाश पार्नुभयो। एक सुदृढ़ घरेलु आपूर्ति श्रृंखला सप्लाई चेनको दृष्टिकोण प्रस्तुत गर्दै प्रधानमन्त्रीले फैबलेस कम्पनीहरूलाई प्रोत्साहन गर्ने, बौद्धिक सम्पत्ति आईपी सृजना गर्ने र एआई सक्षम पूर्वाधारका लागि सिलिकन फोटोनिक्सलाई एकीकृत गर्ने महत्वमा जोड़ दिनुभयो। उहाँले उपकरण, रसायन, ग्यास र सामग्री क्षेत्रका नेतृत्व

स्वागत छ श्रोताहरूलाई आकाशवाणीको नेपाली प्रसारण सेवामा एफएमको 103.5 मेगाहर्जमा समय बिहानको ठिक 8:30 बजेर 30 मिनट भयो श्रोता र अब प्रस्तुत छ कार्यक्रम रङ बिरङको संसार।

संसारको सुन्दरता, प्रकृतिको हरियो डाँडाकाँडा, नीलो आकाश, कलकल बग्ने खोला र बिहानको सुनौलो घाममा झल्किन्छ। फुलको सुगन्ध, चराहरूको मधुर आवाज र मान्छे बीचको माया प्रेमले यो संसार अझ मनमोहक बनाउँछ। साना ठुला सबै जीवले आआफ्नै ढङ्गले जीवनलाई रङ्गीन बनाएका छन्, जसले संसारलाई जीवन्त र सुन्दर देखाउँछ। हजुर श्रोता, यो संसार रङहरूले भरिएको सुन्दर संसार हो। स्वागत छ कार्यक्रम रङ बिरङको संसारको यस नयाँ अङ्कमा, म चित्रको। कार्यक्रमको पर्खाइमा बसिरहनु भएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई न्यानो स्वागत अभिवादन कार्यक्रम रङ बिरङको संसारमा। आजको अङ्कमा हामी तपाईँहरूलाई लिएर जानेछौँ अत्यन्तै सुन्दर र रोमाञ्चक प्राकृतिक स्थलमा, जहाँ हरियाली जङ्गल, चट्टानी बाटो र खोलाले बनाएको सागरो घाटीका कारण प्रसिद्ध छ। प्रकृतिको सौन्दर्य, साहसिक ट्रेक र शान्त वातावरणको अनुभव लिन आज तपाईँहरूलाई लिएर जान लागिरहेको छौ यलबोङ क्यानोनमा। यलबोङ क्यानन। यलबोङ क्यानन पश्चिम बङ्गालको कालिम्पोङ जिल्लामा अवस्थित एक अत्यन्तै सुन्दर र रोमाञ्चक प्राकृतिक स्थल हो। यो स्थान आफ्नो अनौठो भू आकृति, हरियाली जङ्गल, चट्टानी बाटो र खोलाले बनाएको सागरु घाटीका कारण प्रसिद्ध छ। प्रकृतिको काखमा शान्ति खोज्ने मानिसहरूका लागि यो ठाउँ एक आकर्षक गन्तव्य हो। यहाँको वातावरण स्वच्छ, मनमोहक र साहसिक अनुभवले भरिएको हुन्छ। यलबोङ क्यानोनको मुख्य आकर्षण भनेको खोलाको गहिरो र सागुरो मार्ग हो, जहाँ पानी चट्टानहरू बीच बगिरहेको देखिन्छ। वरिपरि रहेका झरना, हरियो वनस्पति र प्राकृतिक शान्तिले यस ठाउँलाई अझ आकर्षक बनाउँछ। केही विवरणहरूमा यहाँ रेनबो वाटरफल र थ्री स्टेप वाटरफल जस्ता मनमोहक झरनाहरू पनि उल्लेख गरिएका छन्। यलबोङ केवल एक पर्यटकीय स्थल मात्र होइन, यो उत्तर बङ्गालको एक अनमोल प्राकृतिक सम्पदा पनि हो। प्रकृतिको सौन्दर्य, साहसिक ट्रेक र शान्त वातावरणको अनुभव लिन चाहनेहरूका लागि यलबोङ क्यानन अवश्य घुम्न लायक ठाउँ हो। यलबोङसम्म पुग्न सामान्यतया ट्रेकिङ गर्नुपर्छ। बाटोमा घना जङ्गल, साना खोल्साहरू, पहाडी कोरिटोर र कहिलेकाहीँ कठिन चट्टानी भागहरू पार गर्नुपर्छ। यसले यात्रालाई केही चुनौतीपूर्ण बनाउँछ, तर त्यही चुनौतीले यात्रामा रमाइलो पनि थप्छ। साहसिक यात्रा मन पराउने पर्यटकहरूका लागि यो स्थान निकै उपयुक्त मानिन्छ। यलबोङ कसरी पुग्ने भन्दा, सामान्यतया सिलगढी वा न्यू माल जङ्सनबाट यलबोङ पुगिन्छ। बाख्राकोट हुँदै जाने बाटो धेरै यात्रुहरूले प्रयोग गर्ने गर्छन् र अन्तिम भागमा केही पहाडी तथा जङ्गल बाटो पनि पर्छ। यात्रा योजनामा धेरैजसो यात्रुहरू दुई रात तीन दिन वा एक रात दुई दिनको प्याकेजमा जान्छन्। पहिलो दिन होमस्टे वा क्याम्पिन रोजेमा त्यहाँ पुगेर आराम, खाना र वरपरको दृश्य अवलोकन हुन्छ अनि दोस्रो दिन मुख्य रिभर क्यानियन ट्रेक गरिन्छ। यो यात्रामा जङ्गलको बाटो, खोला छेउको हिराई, क्यानियन क्षेत्र र कहिलेकाहीँ खोला किनारमा बस्ने अनुभव पनि पाइन्छ। केही प्याकेजमा गाइड, खाना, बसोबास र क्याम्प फायर समेत समावेश हुन्छ। यात्रा सुझावमा जान अघि मौसम र ट्रेक खुल्ला छ कि छैन भनेर पक्का गर्नुहोस्, किनकि वर्षायाममा बाटो कठिन हुन सक्छ। ट्रेकिङ जुत्ता लगाउनुहोस्। चिप्लो बाटोमा साधारण जुत्ता खतरनाक हुन सक्छ। हल्का ब्याग बोक्नुहोस्, किनकि धेरै सामानले हिँड्न गाह्रो बनाउँछ। पानी, खानेकुरा र टर्च साथमा राख्नुहोस्। बसोबासको निम्ति होमस्टे वा प्याकेज पहिले नै बुक गर्नु राम्रो हुन्छ। ट्रेकको बेला गाइडको कुरा ध्यान दिएर मान्नुहोस्, विशेष गरी खोला किनार र क्यानियन क्षेत्रमा। फोटो खिच्दा सुरक्षित ठाउँमा मात्र उभिनुहोस्। जथाभावी फोहोर

नफाल्नुहोस् प्राकृतिक ठाउँ सफा राख्नुहोस् सामान्य औषधि ब्यान्डेज साथमा राख्नुहोस् पानीको धारा वा खोलामा सिधै ननुहाउनुहोस् नखेल्ने गहिराई र बहाव खतरा हुन सक्छ राम्रो अनुभवको लागि बिहान चाँडै हिँड्दा दृश्य राम्रो र भिड कम हुन्छ मोबाइल नेटवर्क कमजोर हुन्छ र भ्रमण गर्ने उत्तम समय रहेको छ आधिकारिक रूपमा सेप्टेम्बर 15 देखि जुनसम्म वार्षिक बन्द उच्च पानीको स्तर र असुरक्षित चिप्लो बाटोका कारण मनसुनको उच्चतम समयमा हरेक वर्ष जुन 15 देखि सेप्टेम्बर 15 सम्म बन्द हुन्छ त्यसैले अक्टोबरदेखि अप्रेलसम्म ट्रेकिङको निम्ति समय अनुकूल हुन्छ

कालिम्पोङ नजिकको एउटा अद्भुत प्राकृतिक गन्तव्य यर्बुङ क्यानियन, जहाँ जंगल, खोला र चट्टानी क्यानियनले साहसिक ट्रेकिङको अनुभव दिन्छ। यदि तपाईँलाई अफबिट डेस्टिनेसन अर्थात् एकान्त गन्तव्य, प्रकृतिको पैदल यात्रा र रिभर ट्रेकिङ मनपर्छ भने यो ठाउँ विशेष आकर्षक हुन्छ। हवस् त श्रोता, कार्यक्रम रङ बिरङको संसारको आजको अङ्कमा तपाईँहरूलाई लिएर गएका थियौँ कालिम्पोङ नजिकैको ठाउँ यर्बुङ क्यानियनको भ्रमणमा। अवश्य पनि आजको प्रस्तुतिबाट धेरै जानकारी पाउनुभयो होला भन्ने आशा राख्दै अब भने म चित्र साथै प्रस्तुता लेखनाथ राईलाई पनि कार्यक्रमबाट दिनुहोस् विदा। नमस्ते।

एफएम 103.5 मेगाहर्जमा श्रोताहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रको प्रसारणलाई। समय यस बेला बिहानको ठिक 8:45 भयो श्रोता, र प्रस्तुत छ कार्यक्रम योजना, जस अन्तर्गत आज दीनदयाल अन्त्योदय योजनाबारे जानकारी दिनेछौँ। साथै विविध हिन्दी फिल्मी गीतहरू सुनाएर मनोरञ्जन पनि अवश्य गराउनेछौँ।

दीनदयाल अन्त्योदय योजना भारत सरकारद्वारा सञ्चालित एक महत्वपूर्ण कल्याणकारी योजना हो। यस योजनाको मुख्य उद्देश्य समाजको सबैभन्दा पछाडि परेका तथा आर्थिक रूपमा कमजोर वर्गको जीवनस्तर उकास्नु हो। अन्त्योदय शब्दको समाजको अन्तिम पंक्तिमा रहेका व्यक्तिको उत्थान भन्ने अर्थ दिन्छ। यही विचारलाई आधार मानेर यो योजना शुरू गरिएको हो। यस योजना मार्फत गरिब परिवारलाई आत्मनिर्भर बनाउने प्रयास गरिन्छ। ग्रामीण क्षेत्रमा सेल्फ हेल्प ग्रुप SHG को माध्यमबाट महिला तथा विभिन्न परिवारलाई बचत, सिप विकास, स्वरोजगार र आय अर्जनका काममा संलग्न गराइन्छ। शहरी क्षेत्रमा पनि गरिबी, बेरोजगार र कमजोर वर्गका मानिसलाई रोजगारी, व्यवसाय र सिपमूलक तालिम प्रदान गरिन्छ। यस्तै उनीहरूलाई आर्थिक रूपमा सक्षम बनाउने लक्ष्य राख्छ। दीनदयाल अन्त्योदय योजनाको अर्को महत्वपूर्ण पक्ष भनेको गरिबी न्यूनीकरण हो। यस योजनाले आर्थिक सहायता मात्र दिँदैन, बरु मानिसलाई काम गर्ने क्षमता, आत्मविश्वास र जीवनयापनका अवसर पनि प्रदान गर्छ। यसबाट समाजमा सामान्यता, आत्मनिर्भरता र सामाजिक न्यायको भावना विकास हुन्छ। यसरी दीनदयाल अन्त्योदय योजना गरिब र कमजोर वर्गका लागि अत्यन्तै उपयोगी योजना हो। यसले उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउनका साथै

0: त श्रोताले तिन्जेल सुन्दै हुनुहुन्थ्यो कार्यक्रम योजना अन्तर्गत विविध हिन्दी फिल्मी गीतहरू साथै आज जानकारी दियो दीनदयाल अन्त्योदय योजनाबारे। त आउनु श्रोता समय बिहानको ठिक 9 बजे अब प्रस्तुत छ मुख्य समाचार।
1: यो आकाशवाणी हो, मुख्य समाचार देवेन थापाबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मूले दिल्ली, जम्मू कश्मीर, लद्दाख, झारखण्ड र कर्नाटकका उच्च न्यायालयहरूमा 14 न्यायिक अधिकारीहरूलाई न्यायाधीश र अतिरिक्त न्यायाधीशको रूपमा नियुक्ति गर्नुभएको छ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले 20 रोजगार मेलामा विभिन्न सरकारी संगठनहरूबाट 51,000 भन्दा बढी नवनियुक्त व्यक्तिहरूलाई नियुक्ति पत्र प्रदान

0: राख्नुभयो। श्री मोदीले भन्नुभयो, सरकार निजी क्षेत्रमा रोजगारीका अवसरहरू तीव्र गतिमा बढाउनका लागि पनि काम गरिरहेको छ। भारतको प्रमुख सेमी कन्डक्टर सम्मेलन सेमिकन इन्डिया 2026 को पाँचौँ संस्करण हिजो नयाँ दिल्लीको यशो भूमिमा सफलतापूर्वक सम्पन्न भयो। राष्ट्रपति द्रौपदी मुर्मूले मध्यप्रदेशको आगरा मालवा जिल्लामा भएको सडक दुर्घटनामा मृतकहरूप्रति दुःख व्यक्त गर्नुभएको छ। भारतले नेपाललाई राहत सामग्रीको अर्को खेप पठाएको छ, जसमा औषधि, फोरेन्सिक सामग्री, टेन्ट, स्वच्छता किट, स्लिपिङ ब्याग र अन्य आवश्यक सामग्रीहरूसहित 11 टन सामग्री रहेको छ। अक्टोबर 1 अनुदानित एलपिजी बुकिङको लागि आधार लिङ्क बायोमेट्रिक प्रमाणीकरण अनिवार्य हुनेछ। पेट्रोलियम एवं प्राकृतिक ग्यास मन्त्रालयले भनेको छ कि यसको उद्देश्य यो सुनिश्चित गर्नु हो कि अनुदानित एलपिजी सिलिन्डरहरू योग्य घर परिवारलाई मात्र उपलब्ध रहोस्। आज विकसित भारतका लागि 100 हप्ता लागू औषध मुक्त युवा अभियानको एक हिस्साको रूपमा युवाहरू देशभरिका एकसाथ आइरहेका छन्। युवा कार्यक्रम तथा खेल मन्त्रालयका अनुसार राष्ट्रिय प्रतिज्ञा समारोह 1067 स्थानमा आयोजना गरिनेछ। अखिल भारतीय विद्यार्थी परिषद एबिभिपीले दिल्ली विश्वविद्यालय विद्यार्थी युनियनको चुनावमा 3 प्रमुख पदहरू जितेको छ। यस डबास अध्यक्ष, रिया छाउडी सचिव र लक्ष्यराज सिंह संयुक्त सचिव निर्वाचित भएका छन्। आकाशवाणीबाट समाचार पूरा भयो। 9:25 प्रादेशिक समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: प्रमुख समाचारको प्रसारणपछि गीत संगीत कर्मलाई निरन्तरता दिँदै श्रोता अब फेरि लिएर आएका छौँ अघिल्लो 13 तपाईँहरूलाई मनोरञ्जन गर्ने क्रममा हिन्दी फिल्मी गीतहरू। त सिकानुहोस् कार्यक्रमको यो पहिलो प्रस्तुति हम दिल दे चुके सनमबाट कुमार सानु अनि कविता कृष्णमूर्तिको युगल आवाजमा।

आकाशवाणीका खरसाङ केन्द्रबाट श्रोताहरूले सुन्दै हुनुहुन्छ विविध हिन्दी फिल्मी गीतहरू। यसै क्रममा स्वीकार्नुहोस् यो अन्तिम प्रस्तुति आशा भोसलेको आवाजमा लकी फिल्मबाट।

0: विधायकको कार्यालयमा भेट गरी विभिन्न जनसमस्याबारे जानकारी गराएका छन्। लगभग एक घण्टा लामो भेटवार्ताको क्रममा टोलीले दार्जिलिङ पहाडका धेरै वृद्धहरूले सरकारले प्रदान गर्दै आएको वृद्ध भत्ताको सुविधा अझै प्राप्त गर्न नसकेको विषयमा विधायकको ध्यान आकर्षण गराएका थिए। यस सम्बन्धमा तत्काल पहल गर्ने माग गर्दै विधायक नोमन राईलाई ज्ञापन पत्र पनि बुझाइएको छ। प्रतिनिधिमण्डलका अनुसार विधायक नोमन राईले टोलीले उठाएका जनसमस्यालाई ध्यानपूर्वक सुन्नुभएको र सम्बन्धित विषयमा आवश्यक पहल गर्ने आश्वासन दिनुभएको छ। खरसाङ महकुमा अन्तर्गत सिटोङको एउटा होमस्टेमा बार्बिक्यू गर्ने क्रममा आगलागीबाट पर्यटक घाइते भएको घटनाको सम्बन्धमा पुलिसले मालिकसहित चारजनालाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिहरूलाई हिज खरसाङ अदालतमा पेश गरियो भने अदालतले उनीहरूलाई जमानत दिन अस्वीकार गरेको छ। उनीहरूसँग अझ सोधपुछका लागि चार दिनको पुलिस हिरासतमा पठाइएको जानकारी प्राप्त भएको छ। यो घटना गत 13 सितम्बरमा भएको हो, जब नवविवाहित जोडी सौविक दास र उनकी पत्नी निकिता शाह दास उत्तर दिनाजपुर जिल्लाको चोपडाबाट हनीमुन मनाउन सिटोङको एक होमस्टेमा आएका थिए। कर्मचारीले बार्बिक्यू गर्ने क्रममा निकिता आगोको चपेटमा परेर गम्भीर घाइते भएकी थिइन्। घटनापछि निकितालाई उपचारको लागि सिलगढीको एक निजी अस्पताल लगियो, जहाँ उनी हाल उपचाराधीन अवस्थामा छन्। उनका पति सौविक दासले खरसाङ पुलिस थानामा घटनाको बारेमा एफआईआर दर्ता गरेका थिए। उनले होमस्टेमा आगो निभाउने उपकरण र अन्य आपतकालीन व्यवस्थाको अभाव रहेको र कर्मचारीहरूले तुरन्तै सहयोग नगरेको आरोप लगाएका छन्। नेपाली भाषा मान्यता आन्दोलनका एक योद्धा एवं भारतीय गोर्खाहरूका एक स्तम्भ बुद्धिमान प्रधान बमपको स्मरणमा हिज श्रद्धाञ्जली कार्यक्रमसहित अन्तिम संस्कार सम्पन्न गरिएको छ। भाषा संग्रामी बुद्धिमान प्रधान बमपको अन्तिम संस्कार अघि स्थानीय सन्त मेरिसको ग्राम सेवा समिति भवनमा एक श्रद्धाञ्जली कार्यक्रम गरिएको थियो। ग्राम सेवा समिति सन्त मेरिसका अध्यक्ष रमेश थापा, सचिव विराज थापा, भारतीय गोर्खा परिसंघका डम्बरमणि प्रधान, गोर्खा जनपुस्तकालय खरसाङका उपाध्यक्ष प्रकाश प्रधान र दार्जिलिङबाट प्राध्यापक डाक्टर राजकुमार छेत्रीले भाषा संग्रामी बुद्धिमान प्रधान विषयमा वक्तव्य राख्दै उहाँको योगदान अनि उहाँले गर्नुभएका विभिन्न कार्यहरू विषयमा जानकारी गराए। साहित्यकार मनबहादुर गुरुङ स्मृति प्रतिष्ठान सोनादाद्वारा सोनादामा हिज आयोजना भएको एक कार्यक्रम बीच भारतीय नेपाली नाट्य तथा रङ्गमञ्च क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका विशिष्ट नाट्य कलाकार मरियममित लेप्चालाई मनबहादुर गुरुङ स्मृति सम्मान 2026 सम्मानित गरिएको छ। यसरी नै युवा कलाकार समीर शर्मालाई उदयमान युवा कलाकार सम्मान 2026 सम्मानित गरिएको छ। मन्टिभेट खेल मैदानमा स्वर्गीय लुते सिंह सार्की विजेता अनि स्वर्गीय सुखमाया सार्की उपविजेता त्रिस्तरीय फुटबल प्रतियोगिता अन्तर्गत हिज अन्डर 14 बोइज लिगको दुईवटा खेलहरू सम्पन्न भयो। दिनको प्रथम खेल सन्त अल्फन्सस स्कुल बनाम मानदी एफसी माझ सम्पन्न भयो। यस खेलमा अंश प्रधानको गोलको सहायताले सन्त अल्फन्सस स्कुलले मानदी एफसीलाई 2-3 गरी विजयी बनेको छ। अन्डर 14 अन्तर्गत नै दोस्रो खेल एकतर्फी रह्यो, जसमा हिल फुटबल एकाडेमीले नयाँ बस्ती एफसीलाई 10-0 पराजित गर्यो। आज अन्तर कार्यालय फ्रेन्डसिप कप लिग अन्तर्गत एउटा खेल हुनेछ, जसमा खरसाङ महकुमा फरेस्टको भिडन्त हाइड्रो कार्यालयसँग हुनेछ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।
1: समय बिहानको ठिक 9:30 भयो श्रोता, र तपाईँले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई एफएमको 103.5 मेगाहर्जको तरङ्गमा। अब प्रस्तुत छ साप्ताहिक अन्तर्वार्ताको कार्यक्रम मनका कुरा।

संगीत अनि कलाका विभिन्न क्षेत्रहरूमा आफ्नो नाम छुट्टै स्थानमा पुर्याइसक्नुभएका पुर्याइरहनुभएका सर्जकहरूको मनमा लुकेका कुराहरू

कतै भन्न मन लागिरहेका कुराहरू उजागर गरिने कार्यक्रम हो मनका कुरा। नमस्कार श्रोतावृन्द, यहाँहरू सम्पूर्णलाई कार्यक्रम प्रस्तुता मनन तामाङ अनि कार्यक्रम सञ्चालक म संजोग खवासको तर्फबाट आजको मनका कुरा कार्यक्रममा हार्दिक स्वागत जनाउँदछौँ।

0: कोही कलाकार सङ्गीतमा लोकप्रिय हुन्छन्, कोही नाटकमा महारत हासिल गरेका हुन्छन्, कोही अभिनयमा लब्ध प्रतिष्ठा हुन्छन् भने कोही चित्रकलामा निपुण हुन्छन्। तर यी सबै कलाहरूमा पोख्त एकजना सर्जक आज हामी समक्ष तपाईँहरू समक्ष मनका कुरा कार्यक्रममा उपस्थित हुनुभएको छ। श्रोतावृन्द, उहाँको नाम आज म तपाईँहरू समक्ष गर्वसाथ लिन चाहन्छु। उहाँ हुनुहुन्छ दार्जिलिङका लोकप्रिय सङ्गीतकार, नाटककार, चित्रकार एवं चलचित्र निर्देशक सरोज राणा। सर्वप्रथम यस कार्यक्रममा हामी सरोज राणा सरलाई हार्दिक स्वागत जनाउँदछौँ।
1: आदरणीय आकाशवाणी खरसाङका निर्देशक, कार्यक्रम सञ्चालक संजोगजी अनि प्राविधिक मित्रगण औ सम्पूर्ण श्रोता वर्गलाई यो सरोज राणाको नमस्कार।
0: सर, आज तपाईँ आकाशवाणी खरसाङमा मनका कुरा कार्यक्रममा आफ्नो मनका कुराहरू उजागर गर्न आइपुग्नु भएको छ। यहाँलाई सर्वप्रथम आजको कार्यक्रममा कस्तो अनुभव भइरहेको छ, अलिकति बताइदिनुहोस् न सर।
1: हजुरहरूले हामी जस्तो ओझोलमा परेका कलाकारहरूलाई यसरी मौका दिनुहुन्छ र हजुरहरूप्रति म अति नै आन्तरिक हृदयबाट नै अति हर्षित छु कि हाम्रो नानीहरू अहिले बढेर कमसेकम हाम्रो साहित्य, सङ्गीत र भाषा सबै क्षेत्रमा, सांस्कृतिक क्षेत्रहरूमा पनि तपाईँहरूले सबैलाई सँगालेर लैजानु हुँदैछ र यसो गर्नाले हाम्रो अब आउँदो कलाकारहरूले पनि अवश्य यसमा केही उपलब्धि हासिल गर्नेछन् भन्ने मलाई आशा लाग्दछ र आजको कार्यक्रममा पनि फेरि निम्त्याउनु भएकोमा म अति नै हर्षित छु।
0: हजुर, तपाईँ आकाशवाणी खरसाङमा युवावाणी कार्यक्रम आफू किशोर अवस्था युवा छँदादेखि यहाँ आउनुहुन्थ्यो, त्यस क्षण आकाशवाणी खरसाङ कस्तो थियो र अहिले के परिवर्तन भएको छ त्यो अलिकति बताइदिनुहोस् न सर।
1: हामी धेरै वर्ष अघि, कमसेकम 30-35 वर्ष अघिको कुरो होला, हामी त्यस बेला जवान थियौँ, स्कुल 9-10 क्लास श्रेणीमा हामी पढ्थ्यौँ र त्यो समयमा हामीलाई यो युवावाणी कार्यक्रममा चाहिँ गाउँ गाउँबाट यहाँ रेडियो स्टेसनकै हाम्रा साथीहरूले, सरहरूले चुनेर लानुहुन्थ्यो। सङ्गीतको जुन चाहिँ समूहहरू हुन्थ्यो त्यो टोलीहरूमा उहाँहरूले जाँचेर कतिको योग्यता छ त्यो सबै हेरेर उहाँहरूले चुनेर लानुहुन्थ्यो र यहाँ ल्याउनुहुन्थ्यो। यहाँ ल्याएर त्यति बेला यो कोठाहरू यति सुन्दर भावले सजिएको थिएन, अलिकति भिन्नै मलाई लागिरहेको छ। आज जुन चाहिँ प्रकारले हामीले बसेका छौँ योभन्दा धेरै अलग थियो। त्यति बेला हामी भुइँमा वरिपरि सङ्गीतकारहरू सबैजना बसेर आफ्नो आफ्नो वादनहरू बजाउँथ्यौँ, गीतहरू गाउनेले वरिपरि बसेर एउटा गाउँमा जुवारी खेलेको प्रकारले कार्यक्रमहरू प्रस्तुत गर्थ्यौँ र त्यो अवस्था र अहिलेको अवस्था हेर्दाखेरि अहिले खरसाङ रेडियोले धेरै धेरै उन्नति गरेर ल्याएको छ भनौँ र यो प्रकारको आधुनिक ढङ्गको स्टुडियोमा हामीले यसरी रेकर्ड गर्नु पाउँदा अलिकति मलाई पनि नर्भस फिल भइरहेको छ।
0: यहाँ अहिले दार्जिलिङमा हुनुहुन्छ, तपाईँको बाल्यकाल कहाँ बितेको, कहाँ तपाईँ जन्मिनुभयो, अलिकति त्यो पनि बताइदिनुहोस् न सर।
1: बाल्यकाल मेरो प्रायः चियाबारीको डिलहरूमा नै बितेको छ, दौडधुप गर्दै त्यहाँ बारीहरूमा बाजे बोजूहरूसँग तरुलहरू खन्दै, अम्बकहरू झार्दै, सुन्तलाहरू टिप्दै।
0: कुन चियाबारी तपाईँको?
1: म टकभर चियाबारीमा जन्मेको हुँ र 1960 दशकमा मेरो जन्म भएको हो। मेरो बुवा फरेस्टमा काम गर्नुहुन्थ्यो र उहाँले हामीलाई भिन्न भिन्नै ठाउँहरू, उहाँ जता जता ट्रान्सफर हुँदै जानुभयो, उहाँले पछिबाट उहाँले हामीलाई बाहिरतिर घुमाउनु लानुहुन्थ्यो र त्यतिकै स्कुलहरू पनि प्रायः मैले बङ्गला मिडियम पनि पढेँ र बाहिर ठाउँहरू घुम्दाखेरि मैले विभिन्न प्रकारको कला क्षेत्रहरूमा चाहिँ मलाई रुचि बढ्दै गयो. त्यहाँको कलाकारहरू हेरेँ, कलाहरू हेरेँ र मलाई आफसे आफ यो कुरोमाथि एकदमै म आकर्षित भएर गएँ भनौँ न.
0: तपाईँको शिक्षाहरू कता,
1: मेरो
0: कहाँनिर भयो सर?
1: हजुर, मेरो शिक्षा चाहिँ मेरो बाल्यकाल चाहिँ मैले 4-5 चाहिँ मैले बङ्गला मिडियममा पढेँ. त्यसपछि दार्जिलिङ आएपछि मलाई बङ्गला मिडियमै पढ्नु भनेर सुझाउ भयो. त्यसताक चाहिँ दार्जिलिङ गभर्मेन्ट हाई स्कुलमा चाहिँ बङ्गला मिडियम चल्थ्यो र केटाहरूको लागि चाहिँ सरकारी विद्यालय अनि केटीहरूको लागि महारानी गर्ल्स हाई स्कुल त्यहाँ रेलवे स्टेसनको छेउमा छ. यो प्रकारले आफ्नो आफ्नो थियो र म त्यहाँ पनि 1-2 पढेँ. पढ्दा पढ्दै भाषाको ठुलो आन्दोलन सुरु भयो. त्यस्ता भाषाको आन्दोलन सुरु भएपछि मलाई बुवाले होइन हुँदैन, अब बङ्गला मिडियम हुँदैन, यहाँनिर नेपाली नै पढ्नुपर्छ तैँले भनेर त्यसमा उहाँले स्कुलै चेन्ज गरिदिनु भयो र म पछिबाट ट्रनबुल हाई स्कुल पढेँ र 10 श्रेणीसम्म त्यहाँ पढेर म त्यहीँ पास भएर पछि सरकारी महाविद्यालयमा पनि पढ्ने मौका मिल्यो. हजुर, उच्च शिक्षाको निम्ति.
0: नेपाली नाटक संसारमा सरोज राणाको नाम नलिकन नेपाली नाट्य विधा पुरा हुँदैन भन्दा अत्युक्ति नहोला है. र तपाईँले नाटक लेखन सँगसँगै नाटक निर्देशन एवं नाटक अभिनय पनि गर्नुभयो. यो नाटक साहित्यमा तपाईँ कसरी होमिनु भयो सर, कसरी पुग्नुभयो?
1: यो नाटकमा कसरी होमिए भन्दाखेरि हाम्रो स्कुलमा चाहिँ यस्तो कार्यक्रमहरू हुन्थ्यो समय समयमा, यस्तै शिक्षक दिवस, भानु जयन्ती, अन्य अन्य कार्यक्रमहरू हुन्थ्यो र त्यस समय स्कुलमा नाटकको कमी थियो र नाटकको कमी हुँदा चाहिँ मैले सानसानो फुटकर नाटकहरू शिक्षक दिवसको बारेमा, भानुभक्तको बारेमा यस्तो सानसानो नाटकहरू लेख्दै साथीहरूसित अभिनयहरू गर्दै हामीले त्यसरी गर्न थाल्यौँ. यतिकै पछिबाट मैले अन्य अन्य नाटक क्षेत्रका विद्वानहरूको नाटकहरू मैले पढेँ र उनीहरूबाट उनीहरूको नाटक हेरेँ र उनीहरूको नाटक हेरेर उनीहरूप्रति आकर्षित भएर मैले अन्य ठुल्ठुला नाटकहरू पनि कोसिस गर्दै आएको हो.
0: तपाईँले नाटक निर्देशन गर्नुभयो है, त्यसमा तपाईँले प्रशिक्षण लिनुभयो कि तपाईँ आफै आफ अनुभव गर्दै अघि बढ्नुभयो सर?
1: हजुर, वास्तवमा चाहिँ मैले त्यस्तो प्रशिक्षणको लागि धेरै ठाउँ हेरेँ, माने कहाँनिर सिकाइन्छ, कसरी गर्नुपर्छ, त्यो सबै कोसिस गरेको हो. तर हाम्रो दार्जिलिङमा त्यो खालके कुनै उपलब्धि छैन. अहिलेसम्म सरकारद्वारा कुनै प्रकारको त्यस्तो स्कुलहरू, त्यस्तो इन्स्टिट्युटहरू मैले भेटाइनँ र मैले अन्य हाम्रो मनबहादुर मुखिया सरका नाटकहरू, पी अर्जुन सरका नाटकहरू हेर्दै उनीहरूले कसरी रिहर्सल गर्छन् त्यो सबै हेर्दै त्यसरी हामीलाई वास्तवमा हेर्नु त दिनुहुन्थेन र पनि हामी यताउति साथीहरूसँग लुकेर गएर एक कुनामा बसेर त्यो हामीले हेरिरहन्थ्यो. र यसबाहेक मैले चाहिँ बाहिर म जानु पाएकोले गर्दा बङ्गला भाषीहरूको उनीहरूले अझै हामीले भन्दा पनि धेरै

0: धेरै गहिरो प्रकारले उनीहरूले अभ्यासहरू गरेको देखेँ मैले र त्यो प्रकारले हामीले गर्दा कसो हुन्छ भनेर मैले पनि त्यो सबै मिलाएर चाहिँ मैले प्रयास गर्दै आएको छु।
1: तपाईँले जम्मा 4-5 भन्दा धेरै नाटकहरू निर्देशन गरिसक्नु भएको छ है, त्यसमा तपाईँलाई सबैभन्दा मन परेको नाटक चाहिँ कुन जस्तो लाग्छ सर?
0: मैले मेरो विशेष गरी प्रचलित नाटकहरू चाहिँ मञ्चन भइसकेको नाटकहरू मध्ये माइती राजाको देश एउटा हो, त्यसपछि मायालुको गाउँ गरे, यो मेरो 80-को दशकतिर भएको नाटकहरू हो सर। त्यसपछि आएर फेरि बिचमा अन्य सानसानो नाटकहरू गर्दै गएँ मैले र अर्को ख्याति पाएको नाटक चाहिँ परालको आगो पाट्टु हो। परालको आगो पाट्टुमा चाहिँ मैले दार्जिलिङको चारै दिशा घुम्ने मौका पाएँ। विशेष गरी त्यसको अर्गनाइजरहरू एकदमै इच्छुक थियो यो नाटक देखाउनु पर्छ भनेर, र उहाँहरूले नै व्यवस्था मिलाइदिनु भएकोले गर्दा चाहिँ मैले परालको आगो पाट्टु चाहिँ धेरै ठाउँ डुलाउनु पाएँ। वास्तवमा मलाई मन परेको चाहिँ माइती राजाको देश हो।
1: माइती राजाको देश नाटक तपाईँले आफै लेख्नुभयो सर?
0: हजुर हजुर,
1: आफै लेख्नु भएको।
0: हजुर,
1: निर्देशन पनि आफै गर्नुभयो?
0: निर्देशन आफै गरे।
1: हजुर, यो नाटक लेख्ने प्रेरणा कहाँबाट मिल्यो सरलाई, अनि यो नाटक बनाउँदा कस्तो अनुभव भयो, त्यसको अलिकति कथा छ होला नि त्यस समयको है, त्यो अनुभवहरू अलिकति बताइदिनुहोस् न सर।
0: ज्यू सर, माइती राजाको देश चाहिँ मेरो सुरुकै नाटक हो भनौँ न है, एउटा व्यावसायिक हिसाबले हेर्दा चाहिँ त्यो नाटक मैले सुरु गर्दा चाहिँ पहिला अब मैले अघि नै तपाईँहरूलाई भने पहिला स्कुलमा त हामीले सानसानो फुटकर नाटकहरू गऱ्यौँ, त्यसपछि गाउँमा हाम्रो मेरो अहिले जुन चाहिँ ठाउँमा मेरो वासस्थान छ नवीन ग्राम, त्यहाँनिर यो लालकोठी भन्ने एउटा ठाउँ छ, बहुत प्रसिद्ध ठाउँ हो, त्यहाँनिर सुटिङहरू यस्तो भइरहन्छ। त्यहाँ एउटा ठुलो मैदान थियो र एक दिन खेल्दै हामी त्यसै बसिरहेको बेलामा, होइन हामी एउटा ठुलो कार्यक्रम गर्नुपर्छ यहाँनिर पालहरू टाँगेर भनेर, त्यसै युवा अवस्थामा अब यस्तो सोसियल वर्कहरू गर्ने त सबैलाई इच्छा हुन्छ र हामीले त्यो चाँजो मिलायौँ। त्यो चाँजो मिलाएपछि कस्तो नाटक चाहिँ लेख्नु भन्दाखेरि, त्यो समयमा चाहिँ अलिकति हाम्रो संस्कृतिमाथि बाहिरको सभ्यताहरूको चाहिँ त्यस्तो बाहिरको सभ्यताहरूले लोभ्याउँदै थियो हाम्रो युवा युवतीहरूलाई हगि, र त्यो अवस्थामा हाम्रो बिस्तारो संस्कृति हराउँदै गएर जाँदैछ भन्ने हाम्रो आभास हुँदा चाहिँ हामीले माइती राजाको देश चाहिँ एउटा एकदमै यो यसमा हामीले सबै हाम्रो हामीले भुल्दै गरेको संस्कृतिहरूलाई चाहिँ समेट्नुपर्छ भनेर त्यो नाटक लेख्न सुरु गरेँ। र त्यो नाटक पहिले त हामीले 1-1.5 घन्टाको लागि लेखेका थियौँ र दर्शकहरूको त्यो रुचि भएर बढ्दै गयो, अरे तिमीहरूले त त्यहाँनिर यस्तो गर्नुपर्छ, त्यो गाग्री यस्तो हुनुपर्छ, देउसी यसरी खेल्छ, र धेरैजनाको त्यसमा सुझाउहरू आउँदै गयो। त्यो सुझाउ अनुसार फेरि नाटकलाई थप्दै गयौँ र नाटक बढ्दै बढ्दै बढ्दै गएर अन्तमा चाहिँ दार्जिलिङमा 2 चोटि इन्टरभल भएर 2 चोटि मध्यान्तर गर्ने खालके नाटक भयो 4 घन्टा माइती राजाको देश, मैले भानुभवनमा प्रस्तुत गर्न सकेँ। र वास्तवमा त्यसमा चाहिँ हाम्रो संवादहरू भन्दा पनि जुन चाहिँ त्यसमा हामीले सामग्रीहरू जुटाएका थियौँ त्यो सबै एकदम विभिन्न ठाउँहरूबाट बटुलेर हामीले त्यहाँनिर जुटाएका र चाहिँ त्यो नाटक पूर्ण गर्न सक्यौँ, किनभने त्यसमा देउसी कसरी खेलिन्छ, मङ्नी आउँदाखेरि कसरी आउँछ, त्यो सबै एकदमै थरोली
1: हामीले
0: संस्कार संस्कृतिहरू चाहिँ एकदमै पूर्ण रूपले देखाउने प्रदर्शन गर्ने कोसिस गरेका थियौँ।

आदरणीय श्रोतावृन्द, हामी मनका कुरा गरिरहेका छौँ र यस कार्यक्रममा हामीसित हुनुहुन्छ दार्जिलिङका लोकप्रिय नाटककार, निर्देशक, सङ्गीतकार एवं चित्रकार सरोज राणा। नाटकको कुरा गर्दैछौँ है।

0: तपाईँको अर्को नाटक एकदमै लोकप्रिय त्यस समय रहेको थियो, परालको आगो पार्ट टु। र यो परालको आगो जुन पुरानो गुरुप्रसाद मैनालीको कथा छ त्योसँग मिल्दो जुल्दो छ कि त्यसको ठिक उल्टा लेख्नु भएको छ तपाईँले यो?
1: ज्यू हजुर, यो परालको आगो पार्ट टु चाहिँ अलिकति भिन्नै, अब त्यसमा चाहिँ केही कमेडियन पार्टहरू हास्य व्यङ्गको भागहरू थियो। त्यो हेरेर चाहिँ मलाई दर्शकहरूले तिमीले त खुब राम्रो हास्य व्यङ्गको नाटकहरू लेख्छौ र त्यस्तै बनाउन भन्ने चाहिँ धेरैजनाको सुझाव थियो। र मेरो अन्य नाटकहरूमा पनि त्यस्तै प्रकारको तपाईँले लेखाइहरू त्यस्तै भेट्नुहुन्छ। र परालको आगो पार्ट टू चाहिँ मैले के गरौँ, कस्तो प्रकारले लेखौँ भनेर गर्दै जाँदा चाहिँ परालको आगो पार्ट टू मैले एकदमै यो आधुनिक प्रकारले प्रस्तुत गरेको छु। अघि यसलाई चाहिँ धेरैले भने यो रिमिक्स हो भनेर पनि भनेका छन्। वास्तवमा चाहिँ त्यो जुन चाहिँ चामेरो गौँथलीको एउटा पुरानो गुरुप्रसाद मैनालीज्यूले जुन चाहिँ प्रकारले प्रस्तुत गर्नुभएको थियो, हाम्रो एकदमै सांस्कृतिक प्रकारले त्यसमा देखाएको थियो, त्यसलाई ठिक उल्टो प्रकारले चाहिँ अहिले हामी कतिको आधुनिक भएर गएको छौँ त्यसलाई हामीले त्यहाँ दर्शाउने कोसिस गरेका छौँ।
0: परालको आगो जुन नाटक थियो त्यो मञ्चन गर्दा तपाईँले त्यो जुन परालको आगो गुरुप्रसाद मैनालीको नाटकमा जुन भैँसी थियो त्यो भैँसीलाई पनि त्यस नाटकमा तपाईँको परालको आगो टूमा ल्याउनु भएको छ? ल्याउनु भएको छ भने त त्यो नाटक मञ्चन गर्दा कसरी ल्याउनु भयो त्यो अलिकति त्यसको प्रसङ्ग बताइदिनुहोस् न सर।
1: हजुर, यो विषय चाहिँ मलाई पनि खुब मजा लाग्यो नाटक लेख्दा। के भने नाटक लेख्दै लेख्दै जाँदाखेरि त्यो एक प्रकारको त्यसमा त्यो डुब्दै गएपछि अब भैँसी त ल्याउनु पर्यो मञ्चमा। गौँथलीले त भैँसीलाई खुब माया गरेर दानाहरू दिइराखेर चाहिँ यता माइत लागेकी थिए। अब यता पर्दामा पनि मैले त भैँसी त ल्याउनु पर्यो, अब साँच्चीकै भैँसी त ल्याउनु सकिँदैन। र अन्तमा मैले बहुत सोचेँ, त्यसको लागि मलाई हप्ता दिन, 15 दिन, 20 दिन जस्तो लाग्यो। र अन्तमा मैले सामेको भैँसी चाहिँ के गरौँ के गरौँ हुँदाखेरि मैले कसलाई राखौँ भन्दाखेरि चाहिँ आजकल छोराहरूले चाहिँ भैँसीको जस्तो व्यवहार गर्छ आमा बाउप्रति भनेर चाहिँ मैले त्यो रिजल्ट पाएँ। र मैले चामेको भैँसीको ठाउँमा चाहिँ चामेको छोरा, तर उसको व्यवहार चाहिँ भैँसीको व्यवहार चाहिँ त्यहाँनिर राखिदिएँ। जस्तै कति अटेरी छन् अहिलेका नानीहरू, त्यो देखाउने प्रयास गरेको छु। र त्यो माथि चाहिँ दर्शकहरूले पनि खुब रुचाए, यो चाहिँ साँच्चीकै भैँसी भएछ सर भनेर धेरैजनाले मलाई मन पराउनु भयो त्यो विषयमा। र त्यसरी नै गौँथलीले जसरी भैँसीलाई दाना हालेर गएकी थिए, त्यसरी नै गौँथलीले घर छोड्ने बेलामा उसको छोरासँग भेट हुन्छ। छोरासँग भेट हुँदाखेरि गौँथलीले पनि भैँसीलाई दाना हाले जस्तो छोरालाई पैसा के चाहिन्छ सबै दिइराखेर चाहिँ गएको हुन्छ। र पछि गएर भैँसीले चामेलाई लात हानेको जुन चाहिँ दृश्य छ, त्यसरी नै फेरि चामेले उसलाई छोरालाई खानाहरू खाएको छैन होला भनेर छोरालाई माया गरेर खानाहरू खुवाउनु खोज्दा भैँसीले लात हाने जस्तै छोराले पनि बाउचाईलाई धमास दिएर बाउचाईलाई गाली गरिवरी भाग्छ। र बारीको कानलाई कानला घुमेको छ, र छोरा चाहिँ नाटकमा पनि खिर्कीबाट उफ्रेर गएर गाउँको घर डल्लै घुमेर त्यहाँनिर कोकोलेको घरको जुन चाहिँ धानहरू चाहिँ त्यो फिल्ममा चाहिँ खाइदिएको थियो, त्यसरी नै छोराले अर्काको घरको गमलाहरू फुटाइदिएर त्यो खिर्कीदेखि अर्को ठाउँ रेलिङमा जम्प गर्ने हुँदा गमलाहरू इत्यादि फुटाइदिएर त्यस्तै दुरुस्त भैँसीकै त्यो रूप नै त्यहाँनिर व्यवहार नै त्यहाँनिर छोराले दर्शाउन सकेको छ।
0: यो नाटक कुन सालमा चाहिँ तपाईँले यो मञ्चन?
1: यो 2001 चाहिँ गोदुनी सभा रङ्गमञ्चमा प्रस्तुत भयो।
0: तपाईँले नाटक बाहेक चलचित्रहरू पनि निर्देशन गर्नुभयो?
1: हजुर, केही चलचित्रहरू गरेँ मैले।
0: र नाटक अनि चलचित्रमा चाहिँ तपाईँ कस्तो फरक पाउनुहुन्छ सर?
1: धेरै फरक छ सर।

0: किनभने चलचित्रमा चाहिँ नाटकमा जस्तो रिहर्सलहरू आदि गरिरहनु पर्दैन, त्यसमा समय नै लाग्दैन भनौँ न, र कतिवटा पार्टहरू त अब हामी निर्देशकले उहाँको कलाकारको उहाँहरूको के बडी ल्याङ्ग्वेज भनौँ न उहाँहरूको त्यो देखेर नै हामी ए क्यामेरा यता घुमौँ। क्यामराम्यानलाई चाहिँ बहुत साह्रो पर्छ, क्यामराम्यान रेकर्डिस्टहरूलाई, र उहाँहरूलाई चाहिँ निर्देशकले पहिल्यै एडिटिङको लागि बुझाइदिएको हुन्छ र उनीहरूले त्यो पार्टहरू अब उहाँको यो सर्ट खालि लिनुहोस्, यति हाँसेको खालि लिनुहोस्, उहाँको यसो त्यसरी जोड्दै जोड्दै गएर पनि पूर्ण गर्न सक्छौँ। तर नाटकमा हुँदैन त्यसो, नाटकमा तपाईँ रङ्गमञ्चको त्यो विङ्सदेखि छिरेपछि सम्पूर्ण भार तपाईँ माथि नै हुन्छ, हगि कलाकार माथि नै हुन्छ, र कलाकारले बुझेर मेरो पार्ट यो हो, म यतिको गर्नुपर्छ, मेरो यहाँ निर्देशकले यो भनेको छ, यो भनेको छ, स्टेप्सहरू मैले यहाँसम्म जानुपर्छ, सबै भार चाहिँ कलाकार माथि नै हुन्छ। जो चाहिँ सिनेमामा चाहिँ मैले फिल्ममा चाहिँ त्यति साह्रो दुःख गर्नु पर्दैन, कलाकारले अभिनय गर्नु नसके पनि निर्देशक परिपक्व छ भने उहाँले कलाकारको सबै उहाँहरूको कलाकारको यता जाऊ उता जाऊ, तिम्रो अहिले हातको एक्सन खालि लिँदैछ, तिम्रो आँखाको चाल खालि, तिम्रो लिप्सको खालि छिन लिँदैछौँ हामीले, हगि यो प्रकारले चाहिँ एक एकवटा अङ्गको एक एकवटा प्रदर्शनीबाट पनि उहाँहरूको यो पिक्चरलाई चाहिँ हामीले बुझाउन सक्छौँ चलचित्रलाई चाहिँ।
1: चलचित्र चाहिँ कुन कुन तपाईँले निर्देश गर्नुभएछ?
0: मैले सासानो रिल्सहरू जस्तो चाहिँ थुप्रै बनाएको छु हगि, त्यसबाहेक चलचित्रमा चाहिँ मैले विशेष गरी नन्द हाङखिमज्यूको, नन्द हाङखिम पनि एउटा उहाँ दार्जिलिङका प्रतिष्ठित नाटककार निर्देशक हुनुहुन्छ है, उहाँको कथामाथि आधारित जीवन खोला भन्ने चलचित्र मैले प्रस्तुत गरेँ, त्यो चाहिँ 2 घन्टाको एउटा फुल फ्लेजेड सिनेमा थियो।
1: वर्तमान समयमा नाटक क्षेत्रमा लाग्नु भएका नयाँ निर्देशकहरू अनि चलचित्र बनाइरहनु भएका हाम्रा दार्जिलिङका भारतका नेपाली निर्देशकहरू यहाँहरूलाई तपाईँ के कस्तो सुझाव दिनुहुन्छ यो क्षेत्रमा?
0: यो क्षेत्रमा चाहिँ मैले अनुभव गर्दा चाहिँ नाटकमा जुन प्रकारले वेशभूषाको लागि चाहिँ जुन प्रकारको तयारी हुनुपर्छ त्यो चाहिँ पक्का प्रकारले माने जस्तो चाहिँ कलाकारलाई लाउनु पर्ने वेशभूषा छ त्यस्तै नै पहिरनहरू लाउन सक्ने कलाकार, संवादहरू जुन चाहिँ प्रकारको छ तपाईँले जति पनि रच्नु भएको छ त्यसलाई कुनै त्यहाँनिर छनौट नगरिकन त्यसलाई कुनै परिवर्तन नगरिकन तपाईँको भाव तपाईँको भावना जसले व्यक्त गर्न सक्छ त्यस्तो कलाकारहरूलाई चाहिँ लिएर गर्नुहोस्, नत्र चाहिँ तपाईँले लेखेको जुन चाहिँ नाटक छ त्यो त अर्कै भएर जान्छ, अर्कैले लेखेको भएर जान्छ, म त्यसमा चाहिँ तपाईँहरू होसियार रहेर काम गर्नुहोस् भन्ने मलाई त्यो म उहाँहरूलाई सुझाव दिन्छु।
1: नाटक अनि चलचित्र क्षेत्रमा तपाईँले बिर्सिनै नसकेका अहिलेसम्म अब कहिलेसम्म पनि बिर्सिनै हुँदैन त्यो पलहरू होला है?
0: यस्तो कतिवटा घटनाको बारेमा नै म तपाईँहरूलाई कुरा गर्छु हगि, हाम्रो सो भानुभवनमा भइरहेको थियो र विङ्समाथि चाहिँ एउटा ठुलो रड लागेको थियो जुन चाहिँ पाइपले पर्दाहरू थामेको हुन्छ त्यस्तो पर्दा चाहिँ त्यहाँनिर अड्केको रहेछ, त्यो त्यो पर्दा खोल्दा बन्द गर्दा त्यो एकदमै लुज भइसकेको रहेछ, यता जुन चाहिँ अभिनय गर्ने कलाकारहरू थियो तिनीहरू एकदम रङ्गमञ्चमा उनीहरू आफ्नो अभिनयमा मस्त थियो र त्यो चाहिँ सुल्किँदै सुल्किँदै सुल्किँदै आएर आदि भागमा अड्किरहेको रहेछ र पछि त्यो जुन चाहिँ अब सिन चाहिँ त्यो समाप्त भएपछि अब अर्को दृश्यमा आउने बेलामा चाहिँ पर्दा तान्नु लाग्दा चाहिँ त्यो पर्दा अलिकति हामी ढिलो भएको भए सायद त्यो कलाकारहरूलाई पनि त्यसले पनि लाग्थ्यो होला, तर हामीले त्यसलाई रोक्ने मौका चाहिँ पायौँ र कलाकारहरूले त्यतिन्जेलसम्म चाहिँ उनीहरूले धैर्य राखेर पनि साहस बटुलेर पनि उनीहरूको त्यो जुन चाहिँ रोल छ उनीहरूले त्यो निभाएको त्यो एउटा भयो।

0: अनि कालिम्पोङमा टाउन हलमा
1: हजुर
0: त्यति बेला कालिम्पोङमा धुमधाम आगलागीहरू भइरहेको थियो सर, अन्त हामी टाउन हलमा यो परालको आगो पाटो गरिरहेको थियौँ, कता कता के गनाएको जस्तो लाग्यो, त्यो धुवाको त्यो गन्ध आउन थाल्यो, धुवाको गन्ध आउँदाखेरि कालिम्पोङमा त अब यति विघ्न त्यसमा भिड थियो कि माने हल प्याक थियो, स्कुलको नानीहरू पनि थियो त्यसमा है, अन्य सबै प्रकारको दर्शकहरू त्यहाँ थिए, र त्यो कहाँबाट त्यो धुवा चाहिँ के जल्दैछ, त्यो धुपको गन्ध पनि होइन कि होइन, लुगा डढेको जस्तो पनि गनाउँछ भन्दाखेरि चाहिँ खोज्दै खोज्दै जाँदा चाहिँ दाजु यहाँ रहेछ, यहाँबाट धुवा आउँदैछ भनेर हेर्नु जाँदा त हेलोजन लाइट चाहिँ पर्दामाथि घोप्टो परेको रहेछ एउटा, त्यो चाहिँ जुन चाहिँ हाम्रो लाइट चलाउने भाइले चाहिँ त्यहाँ घोप्टो पारेर राखेको चाहिँ बिर्सिएछ, र त्यो जम्मै लाइट खोल्दा चाहिँ त्यो आफै तातिएर त्यहाँभित्र जलेर त्यो पर्दा रड्दै रड्दै आइरहेको रहेछ। त्यो घटनाहरू चाहिँ मलाई अझै पनि, र नाटक गर्दाखेरि म एकदमै होसियारी पनि हुन्छु, र एउटा कुरो हामीले अघि तपाईँले भने जस्तो अब आउने नाट्य कलाकारहरूलाई यो पनि सुझाव दिन्छु कि हामीले मुहुर्त र नाटक सुरु हुनुभन्दा अघि जो गणेशको पूजा गर्छौँ त्यो चाहिँ अति नै आवश्यक रहेछ, मलाई सायद त्यो घटनाहरूबाट त्यो पूजाले नै जोगाए कि जस्तो अनुभव मलाई फिल हुन्छ क्या। हामी जहिले पनि नाटक गर्दाखेरि यो परालको आगो कति ठाउँ चाहिँ घुमेन, तपाईँको दार्जिलिङको सारा इलाकाहरू घुमे, त्यो आन्दोलनको समय थियो, र त्यो अवस्थामा पनि हामी जहाँ जहाँ हाम्रो प्रदर्शनी भयो त्यहाँ सुरु गर्नभन्दा अघि हामीले खुब राम्रो पाठ पूजा गर्थ्यौँ, पाठ पूजा गरेर मात्र हामीले आरम्भ गर्थ्यौँ, सायद त्यसले गर्दा होला हाम्रो त्यो परालको आगो पाटु चलिन्जे कुनै पनि ठाउँमा झगडा पनि भएन, कुनै अशान्ति पनि भएन, कुनै घटना घट्नु आँटेको छ भने पनि हामी त्योबाट चाहिँ सुरक्षित नै रह्यौँ।
1: कति मजाको कुरा गर्नुभयो यहाँ सरले। आदरणीय श्रोतावृन्द, तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम मनका कुरा अन्तर्गत दार्जिलिङका लोकप्रिय सर्जक सरोज राणाका मनका कुरा। श्रोतावृन्द, यहाँलाई यस कार्यक्रम कस्तो लाग्यो प्रतिक्रिया अवश्य दिनुहोला। आगामी हप्ता फेरि यसै दिन यसै समय यही मनका कुरा कार्यक्रमको दोस्रो भाग लिएर तपाईँहरू समक्ष प्रस्तुत हुनेछौँ। त्यतिन्जेलसम्मलाई प्रतीक्षा साँच्नुहोला। आजलाई भने बिदा चाहन्छौँ। कार्यक्रम प्रस्तोता मनन तामाङ अनि कार्यक्रम सञ्चालक म सञ्जोग खवास। नमस्कार।

0: यति जल प्रस्तुत थियो कार्यक्रम मनका कुरा। समय बिहानको ठिक 10 बजे। श्रोता अब सुन्नुहोस् प्रमुख समाचार।
1: यो आकाशवाणी हो, मुख्य समाचार सबन सुब्बाबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज पत्रकार पायल मेहताको आकस्मिक निधनमा शोक व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै प्रधानमन्त्रीले उहाँलाई एक परिश्रमी पत्रकारको रूपमा वर्णन गर्नुभएको छ, जो दृढतापूर्वक अडानमा रहेकी थिइन् र आफ्नो रिपोर्टिङमा राष्ट्रिय मुद्दाहरूको गहिरो बुझाइ ल्याएकी थिइन्। रक्षा मन्त्री राजनाथ सिंहले आज पत्रकार पायल मेहताको निधनमा शोक व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री सिंहले भन्नुभयो कि पायल मेहता धेरै परिश्रमी र समर्पित पत्रकार थिइन्। केन्द्रीय गृहमन्त्री अमित शाहले आज पण्डित श्रीराम शर्मा आचार्यलाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री शाहले अखिल विश्व गायत्री परिवारको स्थापना मार्फत पण्डित श्रीराम शर्मा आचार्यले समाजको सांस्कृतिक उत्थानको मार्ग प्रशस्त गरेको बताउनु भएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले मध्यप्रदेशको आगर मालवा जिल्लामा भएको सड़क दुर्घटनामा मृतकहरूप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। भारतले नेपाललाई राहत सामग्रीको अर्को खेप पठाएको छ, जस

मा औषधि फोरेन्सिक सामग्री टेन्ट स्वच्छता किट स्लिपिङ ब्याग र अन्य आवश्यक सामग्रीहरू सहित 11 टन सामग्री रहेको छ। आगामी अक्टोबर 1 तारिकदेखि अनुदानित एलपीजी बुकिङको लागि आधार लिङ्क बायोमेट्रिक प्रणालीकरण अनिवार्य हुनेछ। पेट्रोलियम एवं प्राकृतिक ग्यास मन्त्रालयले भनेको छ यसको उद्देश्य यो सुनिश्चित गर्नु हो कि अनुदानित एलपीजी सिलिन्डरहरू योग्य परिवारहरूलाई मात्र उपलब्ध हुन सकोस्। अनि अखिल भारतीय विद्यार्थी परिषद एवीपीले दिल्ली विश्वविद्यालय विद्यार्थी युनियनको चुनावमा 3 प्रमुख पदहरू जितेको छ। आकाशवाणीबाट मुख्य समाचार अहिलेलाई पूरा भयो।

0: समय भइरहेको छ बिहानको ठिक 10:03. त श्रोता, आइतबारको बिहानको 10:02 समय हो हाम्रो प्रत्यक्ष फोन इन कार्यक्रम कुरै कुरामा। त आइतबारको बिहानीको यो समयलाई पर्खेर बसिरहनु भएका हाम्रा सम्पूर्ण आदरणीय श्रोता साथीहरूलाई स्वागत छ प्रत्यक्ष फोन इन कार्यक्रम कुरै कुरामा। त कार्यक्रम कुरै कुराको आजको अङ्कमा हामी उपस्थित भइसकेका छौँ, म चित्र अनि
1: म देवेन्द्र।
0: त हामी दुईको तर्फबाट सबै सबैलाई
1: गुड मर्निङ, नमस्ते।
0: त साथी, आजको विषय के छ अनि भनिदिनुहोस्, साथै हाम्रो फोन नम्बर पनि एकपल्ट भनिदिनुहोस् न त।
1: पहिला श्रोताहरूलाई हाम्रो हामीसँग सम्पर्क गर्ने नम्बर थियौँ है, हजुरहरूले हामीसँग सम्पर्क गर्न सक्नुहुनेछ र हाम्रो सम्पर्क नम्बर रहेको छ 0354299931।
0: आजको विषय के लिएर आएका छौ
1: त श्रोताहरू? आजको विषय छ गाउँ राम्रो कि सहर।
0: कति राम्रो विषय रहेको छ आज है, गाउँ राम्रो कि सहर। र गाउँ र सहर मानव जीवनका दुई अलग तर एक अर्कासित एउटा जोडिएको रूप पनि हुन्। गाउँ शान्त हरियाली र प्राकृतिक वातावरणले भरिएको हुन्छ भने सहर सुविधा, शिक्षा, रोजगारी र आधुनिकताको केन्द्र मानिन्छ होइन। त गाउँमा मानिसहरू बीच नजिकको सम्बन्ध हुन्छ, सहयोग र सादगी बढी पनि पाइन्छ। खेतीपाती, पशुपालन र सामूहिक जीवन गाउँको मुख्य विशेषता पनि हुन्। त्यसै गरी सहरमा भने गति धेरै हुन्छ, यहाँ अस्पताल, विद्यालय, बजार, यातायात र प्राविधिकको पहुँच राम्रो हुन्छ, तर भिड, प्रदूषण, महँगाई तर तनाव पनि बढी हुन सक्छ र दुवैकै आफ्नै महत्व पनि छ।
1: दुवैको आफ्नो आफ्नै महत्त्व छ है, सहरको आफ्नै महत्त्व, गाउँको आफ्नै महत्त्व छ। र हेरौँ है श्रोताहरूको
0: आजको हाम्रो विषयमा विचार के रहेको छ। तपाईँको फोनको प्रतीक्षामा हामी रहेको रहेछौँ र हाम्रो फोन नम्बर फेरि एकपल्ट सुन्नुहोला 0354299931।

0: त हामीसित हाम्रो प्रथम कलर जोडिसक्नु भएको छ। हेलो
1: हेलो चित्रदी देवनदालाई नमस्कार,
2: नमस्कार,
0: शुभ बिहानी, स्वागत छ कार्यक्रममा तपाईँको। हामी दुईजना एकदम फिट एन्ड फाइन, तपाईँ कस्तो हुनुहुन्छ? हजुर, अनि तपाईँको परिचय?
1: म सतीश कुमार पाण्डे, खरसाङ बजारबाट बोल्दैछु दिदी।
0: सतीश कुमार पाण्डेज्यू हाम्रो खरसाङ बजारबाट। सतीश कुमार पाण्डेज्यू, पहिलो सप्ताहमा पनि तपाईँ नै हाम्रो प्रथम कलर हुनुभएको थियो। आज पनि प्रथम कलर हुनुभएछ है। हुन्छ त सतीशज्यू, कार्यक्रमको प्रतीक्षामा एकदमै फोनलाई पक्रेर बसिरहनु भएको रहेछ है। र आजको हाम्रो विषय त अवश्य पनि सुन्नुभयो।
1: गाउँमा सबै कुरो फ्रेस हुन्छ, सबै कुरो राम्रो राम्रो पाउँछ। गाउँ पनि अहिले सबै सुविधाहरू छ, ब्याङ्क पनि छ, अस्पताल पनि छ। अन्त सहरमा चाहिँ पुरा पोल्युसनहरू छ, पानीको कृषि त्यतिकै छ, गाउँ बस्तीमा चाहिँ पानीको त्यति क्रेसिस हुँदैन। त्यस कारण मलाई दिदी गाउँ मन पर्छ।
2: त हाम्रो सतीश कुमारज्यूलाई गाउँ मन पर्दो रहेछ है त?
1: हजुर दादा, गाउँ मन पर्छ।
0: सहरमा त के छ त, मतलब तपाईँले भन्नुहुँदैछ कि गाउँ मनपर्छ होइन, र अहिले सबैलाई सहर र गाउँ बिचमा के छ, मतलब कतिको उयो छ जस्तो लाग्दैछ, डिफरेन्स छ जस्तो लाग्दैछ?
1: मलाई डिफरेन्स के छ भने त सहरमा चाहिँ पुरा सामान चिजहरू महँगो महँगो पाउँछ,
0: गाउँमा चाहिँ सस्तो पाउँछ नि।
2: गाउँमा त अझै महँगो पर्छ।
1: होइन, यही तपाईँ हेरिहाल्नुहोस्, यही हाम्रो चिम्नीबाट साग ल्याउँछ, एक बिटाको यही बजार बनाएर तिन बिटा बनाउँछ, उताबाट चाहिँ 40 रुपियाँमा ल्याउँछ, यहाँ ल्याएर त्यही सागलाई 80 रुपियाँ उठाउँछ।
0: बिचरा जसले ल्याउनुहुन्छ उहाँले अलिकति गाडी भाडा पनि उठाउनु पर्यो नि त।
2: फेरि त्यसको ठिक विपरीत सतीशज्यू, फेरि जस्तो चामल तेलहरू हुन्छ होइन, त्यो त गाउँमा बजारबाटै लान्छ, बजारमा 10 रुपियाँ छ भने त्यो 15 रुपियाँ 20 रुपियाँ त परेको हुन्छ। यस्तै छ है सतीशज्यू, अब कसैलाई गाउँ मनपर्छ, कसैलाई सहर मनपर्छ, दुईको आफ्नो आफ्नै विशेषता छ है।
0: हुन्छ त,
1: मतलब अलिक रमाइलो, त्यो गाई कराइरहेको, कुखुरा कराइरहेको सुन्नु पाउँछ पाउँदैन।
0: हुन्छ त, धेरै
1: दिदी सम्झिनु चाहन्छु, हाम्रो हजुरबालाई नमस्कार भन्नु चाहन्छु।
0: हजुरबालाई नमस्कार, अनि
1: हुन्छ दिदी,
0: हुन्छ, धेरै धेरै। त उहाँ हुनुहुन्थ्यो हाम्रो सतीश कुमार पाण्डेज्यू, एकदमै हाम्रो नजिकैको है, आकाशवाणी खरसाङको नजिकैको। र अर्को कलर पनि जोडिनु हुँदैछ। हेलो हेलो
2: हेलो, नमस्कार।
3: पानीले भए मेट नपाऊ, प्रत्यक्ष रूपमा भेट नभए पनि आकाशवाणी खरसाङमा चाहिँ भेट नपाऊ। नमस्कार,
2: नमस्कार,
0: स्वागत छ तपाईँलाई कार्यक्रममा।
3: एकदम धन्यवाद।
0: तपाईँको परिचय पनि दिइहाल्नुहोस् न त।
3: म तपाईँको नियमित श्रोता, खर्बु मिरिक निगालेबाट कल्याण राई बोल्दैछु।
0: हाम्रो नियमित श्रोता हुनुहुन्छ कल्याण राईज्यू। कल्याण राईज्यू कस्तो हुनुहुन्छ, यो त सोध्नै पर्यो मैले आज।
3: हामी
0: पनि एकदम फिट एन्ड फाइन छौ। त कार्यक्रमको तपाईँले आजको विषय त अवश्य नै सुन्नुभयो होला।
3: एकदम राम्रो छ आजको विषय वस्तु, सडकभन्दा बेटर छ,
0: सडकभन्दा बेटर,
3: एकदम बेटर छ आजको।
0: हुन्छ हुन्छ, त आजको विषयमा लगाउन त।
3: हजुर, अब सहर र गाउँको त महत्त्व त आफ्नो आफ्नो छँदैछ होइन, तर पनि त्यो सहरमा चाहिँ कति कुरा चाहिँ अब सुविधाहरू पनि छ, तर मानवताको अलिकति हैसियत चाहिँ नभेटेको जस्तो लाग्छ। अझै हाम्रो यो सानो सानो सहरमा त ठिकै छ कि, तर ठुलो ठुलो जति पनि सिटीहरू हुन्छ त्यहाँ चाहिँ मानवताको हैसियत नै हुँदैन है। त्यतापट्टि चाहिँ अब डेड बडीहरू लगिरहेको हुन्छ, त्यहाँनिर यतापट्टि त्यो बाजा गाजाहरू बजिरहेको हुन्छ, अन्त फेरि त्यहाँनिर चाहिँ हामी चाहिँ अब आफ्नोमा चाहिँ पुँजी पैसा केही छैन भने चाहिँ बाँच्नु पनि एकदमै गाह्रो पर्छ।
0: गाउँमा
3: चाहिँ अब मेरोमा आज खाना पाकेको छैन भने चाहिँ माथिल्लो घरमा गयो यस्ता खाना मलाई त्यहाँ खानाहरू बोलाउँछ है, तेरो घरमा त आज को पनि छैन रहेछ, यहीँ खानु खाना भात खानु आउनु बेलुका भनेर, अब त्यस्तोहरू हुन्छ। मानव त भइसक्यो त्यो गाउँमा एकदम हुन्छ, तर अहिले हाम्रो गाउँमा पनि अलिकति यो सामाजिक सञ्जालहरूले बिजी बनाएर के केले बिजी बनाएर घरलाई अलिकति मानवताको हैसियत हराउँदै गएको जस्तो लाग्छ। त्यो चाहिँ हामीले हराउनु हुँदैन, यो चाहिँ हामीले एकदमै यो चाहिँ हामीले डिगो राख्नुपर्छ, किन हामी मानवता हो, विवेकशील प्राणी हो, त्यसले गर्दा हामीले एकअर्कालाई माया गरेको हुनुपर्छ। सहरमा चाहिँ त्यो पाउँदैन, किनभने उतापट्टि डेडबडी लडेर उतापट्टि मान्छे चाहिँ एकदमै रुवावासी भइरहेको हुन्छ, तर यतापट्टिको मान्छे बाइक चखेर गएर कहाँ जाएको थाहा पनि हुँदैन। हामी गाउँमा हुने चाहिँ अब

0: कसलाई के पर्दैछ त्यसलाई हामी सघाउनु सक्छौँ, यता दुःख परिरहेको छ भने हस्पिटल सस्पिटल बिमारी भइरहेको छ भने लान सक्छौँ। त्यसले गर्दा चाहिँ म त गाउँको चाहिँ एकदमै मनपर्छ। फेरि यहाँनिर अब त्यो बजारमा कतिवटा के को क्राइसिस त भइरहेको हुन्छ, पानी छ नि हाम्रो गाउँ बस्तीमा चाहिँ त्यस्तो हो। तर हामी यहाँनिर अब के ग्यास ग्यास सिलिन्डर छैन नि, आगोमा एकदम भाकर खानु मजाले सकिन्छ खाना बनाएर है, दाउराहरू पनि दुःख सुख पाउँछ। अन्त त्यसले गर्दा हामीलाई म चाहिँ गाउँको चाहिँ वातावरण मनपर्छ। त्यहाँ चाहिँ दुध हुँदैन कि वातावरण चाहिँ, यहाँनिर अलिकति नराम्रो प्रकृतिहरू केहरू त्यस्तो घटनाहरू त त्यहीँ त भइरहेको हुन्छ सहरमा, तर हाम्रोहरूले चाहिँ त्यो कुराहरूले सहरमै बस्ने रहर गर्छ कि जो जसलाई अलिकति अब हुन्छ अब त्यो आर्थिक स्थिति कारणले गर्दा पनि काम गर्ने केहरू जानै पऱ्यो, र पनि सहरमा चाहिँ अलिकति त्यहाँको वातावरणहरू चाहिँ राम्रो चाहिँ हुँदैन कि। हाम्रो चाहिँ इन्भाइरोमेन्ट चाहिँ एकदम गाउँमा चाहिँ राम्रो हुन्छ, शान्ति हुन्छ, सबभन्दा ठुलो चाहिँ शान्ति नै हो।
1: अनि एकदमै ठिक भन्नुभयो। त्यसैले त भन्छ नि अब गाउँमा त्यही मानिसहरूको बिचको जुन नजिकको सम्बन्ध छ त्यो चाहिँ अब सहरमा चाहिँ पाइँदैन है। मलाई पनि त्यस्तै अनुभव भएको छ जब म सहरतिर भनौँ ठुल्ठुलो सहरतिर गएको थिएँ है। त धेरै धेरै धन्यवाद कल्याण राईज्यू हामीलाई कल गरिदिनु भयो, यसरी राम्रो तपाईँको विचार राखिदिनु भयो है।
0: हजुर एकदम सबैले सम्झिरहेको छु, हाम्रो अशोकहरूका दाजु शशी दिदीलाई सम्झिरहेको छ, अहिले सतीश भाइ बोल्नु हुँदै थियो, हाम्रो मनोज दाजु एकदम हाम्रो अहिले ल नरेश प्रसाद भाइलाई पनि सम्झिरहेको छु, हाम्रो तोलकात्र एकका हामीलाई सम्झिरहेको छ, हाम्रो यता लक्ष्मी बडीले पनि सुनिरहनु भएको छ, दसु बडी लैला बडीले पनि सुनिरहनु भएको छ, मैले सम्झिरहेको छु, यता शेखरजीलाई हाम्रो सम्झिरहेको छु, अन्त कसैलाई पनि बिर्सेको छुइनँ, हाम्रो सम्पूर्ण सम्पूर्ण जति पनि सुनिराख्नु भएको छ, हाम्रो कलिन बहिनीले पनि सुनिरहनु भएको होला, सम्पूर्ण सुन्नेलाई सब कसैलाई पनि बिर्सेको छैन भने चाहिँ आजको तपाईँहरूको बाँकी पल एकदम शुभ रहोस् भन्दै म छु हजुर। हुन्छ
1: नमस्कार। त हाम्रो कल्याण राईजी हुनुहुन्थ्यो, एकदमै जोसको साथ उत्साहको साथ हामीलाई जहिले पनि फोन गरेर है हामीसँग मजाले बात पनि गरेर जानुहुन्छ। र अर्को कलर पनि हेर्नु। हेलो
2: हेलो नमस्कार।
3: हेलो नमस्कार हजुर, नमस्कार दुईजना हजुरलाई नमस्कार।
1: नमस्कार, तपाईँको शुभ नाम अनि कहाँबाट हुनुहुन्छ?
3: हजुर म मनोज बोलिरहेको छु, मनोज मोथे हो म है।
1: मनोज मोहते?
3: मोथे हजुर, मोथे एकदम।
1: मनोज मोथे कहाँबाट हुनुहुन्छ?
3: चिम्नी
1: देउराली एकदम नियमित, साथै हाम्रो नजिकैको श्रोता हुनुहुँदो रहेछ। त मनोजी कस्तो हुनुहुन्छ अनि चिम्नीको अहिले कस्तो छ त मौसम?
3: आज म भन्नुपर्दा एकदम कुशलम मङ्गलम छु है।
1: कुशलम मङ्गलम
2: नयाँ आयो है चित्र,
1: कुशलम मङ्गलम
2: हजुर
1: दामी आयो।
3: हजुर अनि मौसम भन्नुपर्दा मौसम पनि एकदमै राम्रो भइरहेको छ है, घमाइलो घाम लागिरहेको छ, आज चाहिँ हाम्रो टिमले एकदमै एकदमै राम्रो भइरहेको छ है,
1: घुम्नु आउने एकदम दामी भइरहेको होला।
3: हजुर हजुर अहिले ढुङ्गो पनि छैन है, घाम लागिरहेको छ, एकदमै राम्रो भइरहेको छ आज चाहिँ मौसम एकदम।
2: भनेपछि एकदम दसैँले छोइरहेको छ त, दसैँको मौसमले छोइरहेको छ त। त मनोजी आजको विषय त सुनिसक्नु भयो होला है?
3: हजुर एकदमै सुनिरहेको छु। गाउँ र बजारमा भन्दा चाहिँ अब हामी गाउँमा बस्नेहरूलाई चाहिँ एकदमै गाउँ नै राम्रो लाग्छ है, किनभने यहाँको वातावरणहरू यहाँको के भन्नु हावापानीहरू भनौँ है, अनि त्यो एकदमै शुद्ध, अनि खानपिनहरू पनि हामीले आफ्नो बारीमा उमारेको सब्जीहरू खानु पाउँछौँ है, त्यो धेरै कुराहरूले गर्दा हाम्रो गाउँ एकदमै गाउँमा राम्रो लाग्छ। बजारमा पनि अब हुनु त यस्तो हुन्छ, बजारमा बस्ने जति पनि मानवहरू हुनुहुन्छ उहाँहरूलाई फेरि गाउँ त्यति मन नपर्ला है, सुन्न लाग्ला, गाडी घोडाको असुविधा कतिवटा समस्याहरू उहाँहरूलाई पनि होला, तर सरासरी हेर्नु भने चाहिँ मलाई चाहिँ गाउँ नै राम्रो लाग्छ है। किनभने गाउँको चाहिँ के लाग्छ भनेदेखि वातावरण नै राम्रो हुन्छ है, यो बाटोमा के भन्ने आउजाउ हुन्छ राम्रो, अब त्यो हुन्छ, किनभने बजारमा चाहिँ कोही बेला भन्नु हो भने माथिल्लो तलाको परिवारसँग तल्लो तलाको मानिसहरू पनि चिनाजाना हुँदैन कति क्या, त्यस्तोहरू पनि देखेको छ है, अनि त्यही हो गाउँ बजारभन्दा मलाई चाहिँ गाउँ नै राम्रो लाग्छ।
1: मलाई पनि गाउँ नै राम्रो, तपाईँको कुरा सुन्दा तपाईँको विचारहरू सुन्दा मलाई पनि गाउँमै मजा लागेको जस्तो भयो।
3: यो त बजार छैन भने हामी पनि अब अधुरै छौँ, किनभने बजारमा अब दाम दौडीहरू हुन्छ है, अरू प्रकार हुन्छ, सुविधाजनक

0: कुछ तुम भी सुन रहा हो और विजयपुरम भी सुन रहा हो, लेकिन शहर में क्या होता है, शहर में हम अपनी मर्जी से गाने नहीं सुन सकते। अगर हम मन की वॉल्यूम तेज करते हैं तो फिर हमारे यहाँ भाई शोर हो रहा है कि हमने बच्चों को पढ़ाना, क्योंकि कई बार कॉलोनी में एक साथ पांच छह कमरे थे, तो हम जो है म्यूजिक नहीं चला सकते शहर में, जो अलाउड नहीं है।
1: कंप्लेन हो जाएगा।
0: गाने भी गा सकते हैं, गुनगुना भी सकते हैं और सुन भी सकते हैं, और क्या बोलते जोर से बात भी करते, लेकिन शहर में तो बिल्कुल रहना पड़ता, बिल्कुल शांत ना अपनी आवाज उठा सकते।
1: एकदम एकदम ठीक बोला आपने राकेश
0: जी। जी जी जी,
2: आपसे जब भी बात होते हैं आप किसी भी विषय पे अपना गंभीर विचार रखते हैं राकेश जी, और आज के आपने जो विचार रखा वो भी हमें बहुत अच्छा लगा। ऐसे ही हमें आकाशवाणी खरसांग को प्यार करते रहेगा और कॉल करते रहिएगा।
1: धन्यवाद। उहाँ हुनुहुन्थ्यो हाम्रो सिमलाबाट राकेशज्यू, एकदमै उहाँको बोली नै उहाँको अन्दाज नै एकदम मिठो लाग्छ। हेलो
2: हेलो नमस्कार।
3: हेलो
1: हेलो हेलो
3: हेलो
2: हेलो नमस्कार हजुर,
1: स्वागत छ कार्यक्रममा तपाईँलाई।
3: धन्यवाद।
1: तपाईँको शुभ नाम?
3: मेरो नाम चाहिँ जीवी थापा हो।
1: जीवी
3: थापा
1: ज्ञान बहादुर। हजुर हजुर, कहाँबाट हुनुहुन्छ?
3: बतासेबाट।
1: हजुर बतासे माने भन्ज्याङ। हजुर हजुर, त्यही त्यही म भन्नु आँटेको थिएँ देवेन्द्रज्यूलाई कि हाम्रो बतासे दार्जिलिङ त होइन है भनेर। यो त हुनुहुन्छ हाम्रो जेबी थापाज्यू, बतासे माने भन्ज्याङबाट। जेबी हजुर, त जेबी थापाज्यू, आज त्यहाँको कस्तो छ त मौसम? यता देउरालीमा एकदम घाम छ भन्दैछ।
3: राम्रो।
1: हजुर हजुर, आज चिसो चिसो भएको छैन त्यसो भए? आजको विषय छ गाउँ राम्रो कि सहर, त यही विषयमा तपाईँको सानो भनाइकिरहेको छ त।
3: त्यो त हेर्नु डुल्नुमा अब सहर राम्रो तर बस्नु चाहिँ अब
2: यता गाउँ नै राम्रो होइन।
3: गाउँमा चाहिँ स्वच्छ वातावरण हुन्छ अनि यता केही उयो दुर्गन्धहरू पनि त्यति साह्रो हुँदैन गाउँमा। राम्रो नि अब बजारमा चाहिँ अब हेर्नु चाहिँ राम्रो, बजार डुल्नु राम्रो, घुम्नु राम्रो, तर वास्तवमा अब गाउँ नै राम्रो
2: हो।
3: तर बस्तीको बस्तीको बस्ती भन्छ, बस्तीको छैन भने बजारै हुँदैन।
1: हजुर, त्यो पनि एकदम ठिक भन्नु।
3: तर बजारको मान्छेले चाहिँ के भन्छ, ए बस्तीवालाहरू ओदेहरू भन्छ हो
2: अनि सबैले त भन्दैन।
3: तर बस्ती छैन भने बजार छैन नि।
1: हजुर, त्यो पनि हो।
3: अब सब्जी हो, सब्जी हुन्छ त्यो बजारमै त उम्रिँदैन।
2: हजुर,
3: अनि जे कुरो पनि त बस्तीबाटै त उब्जिन्छ।
1: बस्तीबाटै। हजुर,
2: होइन हामीहरू गाउँ बस्तीकोहरू पनि बजारसँग भर परेको हुनुपर्छ है। बजारको पनि बस्तीसँग भर परेको हुन्छ, ढुङ्गाको मर भर माटोलाई, माटोको भर ढुङ्गालाई भनेको जस्तै।
3: एकजना
1: हजुर
3: साथी
2: थियो,
3: डिस्कस परेको म अन्त बजार छैन भने बस्तीको मान्छेले कहाँबाट ल्याएर खान्छ अरे
1: हो,
3: अन्त बस्ती छैन भने बजारको मान्छेले चाहिँ कहाँबाट ल्याएर बिक्री गर्छ भने।
1: हजुर, दुईजनामा कसरी जित्नु भयो त?
3: डिस्कस हुँदै मेरो जित भएको
2: थियो,
3: अन्त जित्नु नसक्दा नसक्दा अन्त बस्तीको मान्छेले छालक जुत्ता चाहिँ कहाँबाट ल्याएर लाउँछ अरे हो।
1: हजुर,
3: अन्त बस्तीको मान्छेले गाई गोरु भैँसी पालेन भने छाला
1: कहाँबाट,
3: अन्त मेरै जित भएको थियो,
1: तपाईँको जित भयो।
3: हजुर,
1: त आज पनि तपाईँसित हामी पनि यस्तै विषय लिएर नै आएछौँ है।
3: हजुर हजुर,
1: त जेबी थापाज्यू धेरै धेरै धन्यवाद हामीलाई यसरी कल गरिदिनु भयो यति टाढोबाट है, र अर्को सप्ताह पनि तपाईँको कलको प्रतीक्षामा रहनेछौँ हामी। हुन्छ, धेरै धेरै धन्यवाद। एकदम सम्झिदिनुहोस्। हुन्छ, त उहाँ हुनुहुन्थ्यो एकदम हाम्रो माने भन्ज्याङको बतासेबाट। मैले त सुन्नु त सुनेको थिइनँ माने भन्ज्याङमा बतासे छ भनेर है, तपाईँले प्रथमपल्ट सुन्नुहुँदैछ होला है। हेलो
2: हेलो नमस्कार।

0: Hello.
1: Sahar banda gawai ramrore, sahar banda gawai ramrore. Hello, Chitra Bhai ni Deven Bhai, namaskar.
2: Namaskar.
0: Swagat chha tapailai karyakrama.
1: हजुर हजुरलाई पनि धन्यवाद.
0: हाम्रो एकदम दिदीलाई त चिनिहाल्यो हामीले. तर तपाईँको शुभ नाम तपाईँकै मुखबाट एकपल्ट हाम्रो श्रोताको निम्ति भनिदिनु पर्यो है.
1: हजुर, म चाहिँ हजुरहरूको आकाश पानी कर्सियङलाई माया गर्ने श्रोता होइन, नागरी फार्म स्कुल गाउँ निवासी शान्ता तामाङ बोल्दैछु. हजुर,
0: शान्ता तामाङजी हुनुहुन्छ, उहाँ हाम्रो शान्ता दी भनेर उहाँलाई चाहिँ हामीले नाना शान्ता नाना है शान्ता नाना भनेर हामीले तपाईँको नाम राखेको छौँ होइन. स्वागत छ तपाईँलाई कार्यक्रममा.
1: हजुर, बिहानदेखि नै सुन्दैछु कि. हजुर
0: हजुर,
1: ए आज हाम्रो चित्रा बहिनी नै आउनु हुने रहेछ. मिठो मिठो गीतहरू पनि आज कति मन सुने गीतहरू प्रसारण गर्नुभयो होइन. यति धेरै माया यो मुटुलाई भार हुन्छ. कति मिठो मिठो गीतहरू प्रशस्तको निम्ति धन्यवाद ज्ञापन गर्दछु हजुरलाई. अनि हजुरको रङ्गी बिरङ्गीको संसार पनि मैले सुने क्या. यलबुङ यो कालिम्पोङ
0: कालिम्पोङ जाने
1: क्षेत्रमा पर्दो रहेछ.
0: हजुर हजुर,
1: म यही भन्न चाहन्छु, रेडियोको एउटा विशेषता यही छ नि त होइन. हामी घर बसी बसी रङ्गी बिरङ्गी संसार कहाँ कहाँ के छन् त होइन, यो सबै सुन्न पाइन्छ नि त हामी होइन. रेडियोको विशेषता नै यही छ. अनि सबैले नै रेडियोलाई माया गर्नुपर्छ भन्न पनि चाहे.
0: हजुर हजुर,
1: अनि सन्चै हुनुहुन्छ होला.
0: हजुर, हामी एकदम आज हामीले मनोजीकोबाट नयाँ सिकेका छौँ कुशलम मङ्गलम. हाम्रो फिट एन्ड फाइन त छँदैछ है, तर कुशलम मङ्गलम पनि एकदमै मजा लाग्यो है. त शान्ताजी पनि एकदम कुशलम मङ्गलम हुनुहुन्छ होला है.
1: अहिले अलिकति राम्रो भएको छ कि.
0: हजुर
1: हजुर, तयारीमै छु भन्न
0: हुन्छ. एकदमै स्वागत छ
1: तपाईँलाई.
0: हुन्छ त शान्ताजी, आजको टपिकमा लागौँ, विषयमा लागौँ न त आजको.
1: हजुर, गाउँ म चाहिँ अब गाउँमै जन्मेर हुर्की बढी गरेर गाउँको अब यो गाउँमै मनपर्छ क्या. शान्त वातावरण होइन, छर छिमेकी अब जे पर्दा पनि हामीलाई सहायता गर्ने होइन, जे अर्काको गाउँ फलेकोहरू बाँडी चुडी खाने है, शान्त वातावरण हुन्छ नि त. आफ्नै एरियाहरू हुन्छ, ठुल्ठुलो आँगन हुन्छ, जतासुकै बस्दा पनि भयो घुम्दा पनि भयो होइन. तर सहर पनि राम्रै हो, किनभने सहरमा चाहिँ अलिकति त्यो मान्छेहरूसँग ओल्लो घर पल्लो घरसँग चाहिँ त्यति एडजस्ट हुँदैन है, त्यति मात्रै हो. तर अब सहरमा चाहिँ अब दुख बिमार हुँदा जे पनि सुविस्ता हुन्छ. हामी गाउँदेखि चाहिँ टाढा जानु पर्यो है, तर अब गाउँ चाहिँ अब बेग्लै नै हुन्छ. अब कोलाहालदेखि टाढो भनेपछि क्या शान्त वातावरण है. बजारतिर चाहिँ आफ्नो इलाकामा नै बस्नु पर्यो, एउटा कागजको टुक्रा पनि आफ्नै कम्पलमा फ्याँक्नु पर्यो. त्यो त छैन नि त, हाम्रो चाहिँ अब सुविस्ता छ होइन, भरा भरा छ होइन, स्वच्छ पानीहरू खानु पाइन्छ. मलाई चाहिँ यो गाउँै मनपर्छ होइन. अब सहर पनि राम्रै हो, सहरलाई पनि नराम्रो भन्नु हुँदैन. हामी सहर बजारतिर अब कतिवटा सुविस्ता अब जस्तो कि अब डाक्टर जाँच गराउने हामी सहरमै कुदेर जानुपर्छ, हामी के किन्नु सहरमै जानुपर्छ होइन. तर पनि अलिकति चाहिँ मलाई चाहिँ गाउँकै वातावरण क्या, गाउँमै जन्मेर गाउँकै वातावरण एकदम राम्रो लाग्छ क्या. शान्त वातावरण है, घर छिमेकीहरू केही पर्दामा हार गुहार झटपट हुन्छ नि त. यही भन्न चाहे.
0: हजुर
1: बोल्नेको मौका दिनुपर्छ हजुरलाई. हाम्रो चित्रा बहिनीलाई एउटा म अनुरोध टक्राएँ कि. उयो हेलो खरसाङमा अब तपाईँको स्याडुल अनुसार कहिले आउनुहुन्छ, यसो गजलहरू पनि सुनाउनुहोस् है. गजलहरू सुन्नु,
0: हेलो खरसाङमा गजल हुन्छ अवश्य.
1: हजुर, यदि भन्दै म छुट्न चाहिँ अरूलाई समय दिनुपर्ने हुन्छ. हस् त, नमस्कार.
0: नमस्कार. त उहाँ हुनुहुन्थ्यो हाम्रो शान्ताज्यू, हाम्रो नाना नागरी फार्म स्कुल गाउँबाट. त उहाँ नियमित श्रोता पनि हुनुहुन्छ है. हामी आकाशुनकासँग धेरै माया गर्नुहुन्छ, हामीलाई टाइम टाइममा भेट्नु पनि आउने गर्नुहुन्छ है. हेलो
3: हेलो, नमस्कार.
4: चित्रा दिदी, दिपेन दाजु, नमस्कार.
3: नमस्कार
0: नमस्कार,
4: सादर प्रणाम, गुड मर्निङ.
3: हजुर सादर प्रणाम, गुड मर्निङ. हजुर कहाँदेखि बोल्नु हुँदैछ अनि को बोल्नु हुँदैछ?
4: नरेश प्रसाद सिंह, ठाकुरगञ्ज.

0: गंज बिहार बाट नरेश प्रसाद सिंह
1: हजुर
0: त कस्तो हुनुहुन्छ त नरेश यु
1: दिदी म ठिकै छु तपाई कस्तो हुनुहुन्छ
0: हामी दुजना पनि एकदम
2: एकदम कुशलम मंगलम छ
0: कुशलम मंगलम फिट एन्ड फाइन छौ है त नरेश यु के भन्छ आजको हाम्रो विषय चाहिँ रहेको छ गाउँ राम्रो कि शहर
1: गाउँ राम्रो कि शहर राम्रो हैन त्यो विषय हैन दिदी
2: हजुर
1: त्यो विशेष मलाई यो लाग्छ कि जहाँ जन्मेको त्यहाँ राम्रै लाग्छ नि
0: तपाईँ कालिम्पोङमा बस्नु भएको भन्नुभयो होइन
1: हजुर
0: कालिम्पोङमा चाहिँ बस्नु भएको कि त्यहाँ जन्म थल पनि त्यही हो
1: म त गाउँमा जन्मेको कि दिदी
0: हजुर
1: अन्त मलाई त गाउँ पनि मनपर्छ सहर पनि मनपर्छ दुइटै मनपर्छ दिदी
0: एकदम ठिक कुरा गर्नुभयो है
1: यो गाउँमा यो हो कि सब्जी ताजा पाउँछ र यो आङ्ना पनि ठुलो पाउँछ घरहरू त्यो पनि ठुलो पाउँछ त्यसले गर्दा गाउँ मनपर्छ मान्छेलाई हजुर दिदी
0: हजुर
1: अन्त यो सहरमा के छ कि सानो सानो घर हुन्छ यो आङ्ना पनि सानो हुन्छ त्यसले गर्दा मान्छेलाई सब मन पर्दैन
0: हजुर हजुर
1: मलाई चाहिँ त दुईवटा मनपर्छ सहर पनि मनपर्छ गाउँ पनि मनपर्छ
0: मतलब गाउँमा पनि बस्नु तपाईँलाई मनपर्छ सहरमा पनि बस्नु मनपर्छ
1: हजुर हजुर
2: होइन 19-20 त हुन्छ नि नरेश प्रसादज्यू अलिकति कुनैमा त बेसी ढल्केको होला
0: कतापट्टि बेसी ढल्किनु भएको छ तपाईँ गाउँपट्टि कि सहरपट्टि
1: गाउँ पुरा छ राम्रो
0: गाउँपट्टि त्यसो भए नरेशज्यू पनि गाउँपट्टि नै अलिअलि ढल्किनु भएको रहेछ बेसी है
1: हजुर अहिले हाम्रो यहाँ गाउँको यो धान चलाएको छ दिदी हजुर हाम्रो यो बाटो त यो हो दिदी पानी ट्याङ्की नक्सलबडी यो बिर्तामोर यो विधान भदरपुर नेपाल त्यही बाटो
0: हजुर त्यो साइड पर्छ तपाईँको गाउँ भद्रपुर हजुर हामी गएको जग्गा हो भद्रपुर है एकदमै खेतीबारीहरू बेसी नै भएको जग्गा देखेको थिएँ मैले पनि तर एकदमै पहिला गएको थिएँ र अहिले त कस्तो भएको छ होला निकै परिवर्तन आएको छ होला होइन हुन्छ एकदम
1: अन्त तामाङ दिदीलाई नमस्कार जसो मेरो कल्याण दाजु अन्त यो माल बजार अझ धनुका अशोक कुमार खड्गालाई नमस्कार यो मेरो जो साथीहरू छ कालिम्पोङ असलाम तमन्ना भाइ दीपक भाइ मुन्ना भाइ
2: दिदी
0: हजुर
1: म एउटा गाना गुनगुनाउँछु नि
3: तेरे लिए अदा नजर बदन यहाँ सब कुछ तेरे पास है मगर वो नहीं घटा इसकी मुझे प्यास है जान ढूंढता आशिकी के लिए दुनिया हसन का मेला
0: धेरै धेरै धन्यवाद नरेशज्यूको गीतमा त हामी दुईजनाले नाची नाची पनि हाल्यो है
2: हजुर पनि नाच्दै गाउनु हुँदै थियो
0: एकदमै मजा आयो नरेशज्यूसँग है एकदमै मजाले गीत गाएर हामीसित विदा लिनुभयो र कार्यक्रममा अर्को श्रोता हामीसित जोडिनु हुँदैछ हेलो
2: हेलो नमस्कार
0: नमस्कार
1: हेलो
2: हजुर को बोल्नु हुँदैछ अनि कहाँदेखि बोल्नु हुँदैछ
0: शेखरजी हुनुहुन्छ हाम्रो तकदा क्यान्टमेन्टबाट त शेखरजी तकदा क्यान्टमेन्टमा कस्तो छ अहिले मौसम
4: त अब भन्नु पर्दा त घामै लागेको छ तर म घरदेखि
2: हजुर
4: म घरदेखि त टाढोमै छु तर पनि तपाईँहरूको प्रोग्रामले अब फोन गरिहालेको नि
2: घरदेखि टाढा कहाँ हुनुहुन्छ त शेखरजी
4: म अहिले देहरादुनमा छु म
0: अझै देहरादुनबाट फर्किनु भएको छैन तपाईँ
4: फर्केको छुइनँ
0: निकै लामो भएको जस्तो लाग्यो त शेखरज्यू निकै लामो समय बितेको जस्तो लाग्यो तपाईँ देहरादुनमा भएको
4: अब हप्ता 10 दिन भयो
0: हजुर हजुर
4: अन्त अब तपाईँहरूको सम्झनाले अब आइतबार त बन्द नै पर्यो
0: हजुर एकदमै पर्यो हजुर
2: देहरादुनको जस्तो रमणीय जग्गामा

0: भएर पनि तपाईँले हामीलाई बिर्सनु भएको छैन रहेछ है,
1: यसरी
0: सम्झिनु भएकोमा हामी धन्यवाद टक्राउन चाहन्छौँ।
1: त्यही त आज म भन्नै आँटेको थिएँ कि शेखरज्यूले आज खाजा वा आलु पराठा पाए कि पाएन। शेखरज्यूलाई देहरादुनमा आलु पराठा बनाइदिने छ कि छैन हो? खानु होटेलमा खानुभयो त एकदमै खुसी हुनुहुन्छ होला त आलु पराठा खाएर है?
2: हजुर ठिकै छु, अब आज भोलितिर फर्किन्छु हो।
1: ए हजुर हजुर,
2: अन्त आज विषय चाहिँ के रहेछ? आज
1: आजको विषय रहेको छ
0: गाउँ राम्रो कि सहर।
2: अब भन्यो भने त गाउँ राम्रो नि, गाउँमा उमारेको आलुको पराठा खान
1: सहरमा त्यही
2: हो। अन्त अब एकदम राम्रो कोदोको जाडो
1: हो,
2: अन्त अब गाउँ बस्ती जस्तो फराकिलो ठाउँमा अब ब्यापटुल हुँदा पनि पण्डालहरू बनाएर कस्तो डेकोरेटिङ गरेर कस्तो एउटा मजा आउँछ।
1: गाउँको मजा नै अर्कै छ है, गाउँ भन्ने बित्तिकै अब यो शब्दले नै हामीलाई एक प्रकारको मनमा खुसी आनन्द आएको जस्तो लाग्छ मलाई पनि।
2: हजुर, अन्त अब सहर पनि, अब सहरको पनि भेलु अर्कै छ, गाउँको पनि भेलु छ, तर गाउँमा चाहिँ एउटा नेचुरलनेस भन्ने कुरो चाहिँ छ। अब वातावरणमा एकदम चारैपट्टि हरियाली रुखपात भएकोले गर्दाखेरि शुद्ध हावा शुद्ध अक्सिजन पाइन्छ, सहरमा भन्ने कुरो छैन, चारैपट्टि अब पोल्युसनै छ। अब त्यसले गर्दा चाहिँ अब हाम्रो त्यो पोल्युसनले गर्दाखेरि अब सहरमा अलिक म्याक्सिमम मात्रामा मान्छे बिमारी हुन्छ।
0: त शेखरज्यूलाई पनि सहरमा भन्दा फेरि गाउँमा नै अलिकति मन ढल्केको जस्तो लाग्यो है त? हजुर,
2: अन्त त्यसले गर्दा चाहिँ अब सबैजनालाई सम्झना छ भन्नु पर्यो हो। अन्त
0: आलु पराठा खाँदैछु शेखरज्यू, आज बिहानै मैले खाजा पनि आलु पराठा खाएँ है, तपाईँको जस्तै मेरो पनि एकदमै मनपर्ने कुरो नै हो आलु पराठा।
1: देवेन्द्रज्यूले एक्लैकै आलु पराठा खानुभएछ, हामीलाई पनि यसो सम्झेर ल्याइदिनु भएको त एकदमै राम्रो हुने थियो है, आज तिनैजना आलु पराठा खाएर खुसी भएर बात भन्ने थियो है।
2: अन्त फेरि हिजो कता कता मैले डाकपुतलीमा मैले साथीको रेडियोबाट सुन्दाखेरि एउटा प्रश्न थियो रहेछ, राम हुर्क्यो यसरीले कृष्ण भुलेको शैली रामपुतलीमा पर्दाखेरि
0: क्षमा गर्नु होला शेखरज्यू, हजुरको आवाज स्पष्ट रूपमा आइरहेको छैन।
1: हेलो,
2: त्यो हिजो डाकपुतलीमा एउटा प्रश्न थियो, त्यो राम हुर्क्यो त्यसैले कृष्ण भुल्यो त्यसैले राम हुर्क्यो त्यसैले भन्ने, यसको प्रश्नको उत्तर मलाई बाँच लाग्यो जस्तो लाग्यो कि, त्यसले गर्दा भन्नु इच्छा लाग्यो क्या
1: मलाई।
0: बाँसले बोल्यो त,
2: अन्त अब बाँसद्वारा नै धनु बनिएको छ, अन्त रामको धनु पनि बाँसकै थियो, यता कृष्णजीको अन्त रावण पनि त्यही धनुले नै मरेको, त्यसले गर्दा चाहिँ यसको सायद उत्तर दिनु पर्दा त मलाई बाँस नै लाग्यो मलाई।
0: हजुर, यो डाकपुतलीमा हिज यो प्रश्न राख्नुभएको छेत्रीज्यूले है?
2: हजुर हजुर, अन्त यसको चाहिँ मलाई त यसो अब हाम्रो ठुलो दाइलाई यसो जानकारी दिनु भए
1: हुन्छ एकदमै, हामी आज सुनकेश्रीज्यूलाई पनि होइन जानकारी दिनेछौँ है, तपाईँको यो उत्तर त यस्तो रहेछ भनेर हामी अवश्य पनि भन्नेछौँ है।
2: हजुर
1: हुन्छ, धेरै धेरै धन्यवाद शेखरज्यू, अर्को सप्ताह पनि तपाईँसित बात गर्न पाऊँ।
2: हाम्रो साथीहरूलाई सम्झना गर्नु चाहन्छु, हाम्रो मनोजी कल्याणजी, यता हाम्रो अशोक बडा, अन्त हाम्रो यता झारखण्डबाट समीर अन्सारी भाइ, अन्त हाम्रो इटर्नेटी बडीलाई
1: हो सबै सबैलाई।

0: बस्ती
1: हजुर
2: कहाँ पर्छ होला है निर्वाण बस्ती?
1: निर्वाणी यो पानीघाटा चिन्नुभएको पानीघाटा?
2: ए हजुर हजुर पानीघाटा
1: पानीघाटाबाट चाहिँ नस्तल डाँडा बाटोको 10-15 मिनट लाग्छ
2: निर्पानी बस्ती। त्यसो निर्पानी बस्ती भन्नुभयो है? यो बाटोमा त म निकै हिँडेको निर्वाणी बस्ती, हजुर याद भयो मलाई। त कस्तो हुन्छ हजुर हजुर त प्रवीणज्यू कस्तो हुनुहुन्छ त? आज कार्यक्रममा तपाईँलाई स्वागत छ। कुशल मङ्गलै हुनुहुन्छ है। त यसरी हामीलाई फोन लागेन भने नरिसाइदिनु होला, तर घरिघरि प्रयास त गरिरहनु होला है। प्रयास गर्नु पनि नछोड्नु होला। फेरि फेरि फेरि गरिदिनुहोस् न, तपाईँको अलिकति अमलालाई दुःख दिइहाल्नुहोस् न त प्रवीणज्यू आजको विषयमा लागौँ न त।
1: मलाई त गाउँ मनपर्छ।
0: किन होला है?
1: गाउँ भनेको अब शान्त वातावरण हुन्छ, एकदम हरियाली हुन्छ, खुसी। चाडबाडमा दसैँ तिहार आउँछ, रमाइलो हुन्छ हो। अनि यसमा पोजिसन पनि अब कम्ती हुन्छ होइन? अब सहरमा भन्दा पोजिसन हुन्छ, सुविस्ता त हुन्छ, सहरमा पनि राम्रो हो तर बस्ती नै राम्रो। अहिलेदेखि खेती हुन्छ, अहिलेदेखिको धान गहुँ मकै आलु साग सब्जीहरू एकदम डोरी खेतीको हुन्छ, गाईको मलको एकदम स्वस्त हुन्छ नि त। अब बजारमा भएको सहरमा भएको युरियाको आउँछ हो, रासायनिक मलको सब्जीहरू आउँछ, अनि त्यसले स्वास्थ्यलाई पनि हानि गराउँछ हो। अनि गाउँमा बस्तीमा फलाएको एकदम राम्रो पनि हुन्छ नि त। अन्त त्यो खायो भने एकदम मान्छे पनि चक्रा पनि हुन्छ। अब गाउँमा भएको गाई पालेको दुध पनि एकदम खाती हुन्छ, बजारमा पानी मिलाएर दिन्छ
2: पानी पनि हुन्छ, फेरि अहिले त खै कस्तो कस्तो के मिलाएर दुध पनि बनाएको हुन्छ है।
1: हजुर हजुर
2: धेरै धेरै धन्यवाद प्रवीणज्यू।
1: हुन्छ के अरे सबैलाई एकजना नाम लिन चाहन्छु म। हाम्रो यो जति नै त्यो आकाशवाणी खरसाङमा चिन्ने साथी श्रोताहरू हुन्छ नि, कल्याण राई, चाम्पा तामाङ, धनकर, अशोक खड्का, एसडी छेत्री, अन्त शेखर ठाकुर, अन्त मनोज, अब कतिको नाम चाहिँ याद भएन भने तिनीहरूलाई सबैलाई सम्झिरहेको छु, मैले बिर्सेको छुइनँ भन्थ्यो।
2: त उहाँ हुनुहुन्थ्यो हाम्रो प्रवीण प्रधानज्यू, निर्पानी बस्ती है पानीघाटाको अलिकति पर जानुपर्छ भन्नुभयो है। त उहाँलाई त एकदमै धेरै हामीसित गुनासो रहेछ कि फोनै लाइन बिजी आयो, मेरो फोनै लागेन भनेर है। त यसरी प्रवीणज्यू नरिसाइदिनु होला हामीलाई, प्रत्येक सप्ताह नै तपाईँले कोसिस गर्नुहोला, हामीलाई प्रयास गरेर हामीसँग सम्पर्क गर्नुहोला होइन। त यसरी नै हामी अब कार्यक्रमको अन्त अन्तमा आइसकेका छौँ, समय पनि हामीसित एकदम थोरै नै रहेको छ, र झट्ट हामीलाई फोन गरेर हाम्रो अन्तिम कलर भइदिनुहोस् होइन। हाम्रो अन्तिम कलर हुनुहुन्छ, हेलो
0: हेलो नमस्कार।
3: हेलो
2: हेलो मोहम्मद शरीफ आरजू, हम लोग का अंतिम कलर बन गए आप
3: भाई। दिवेंद्र जी, प्यारे दीदी चित्रा जी, आप दोनों के साथ साथ तमाम आकाशवाणी परिवार को प्यार भरा आदाब।
2: आदाब
3: तो कहा जाए कि कैसे हैं आप लोग?
2: हम लोग एकदम
0: ठीक ठाक है,
2: एकदम फिट फाइन है।
3: अरे आपकी दया से हम भी ठीक ठाक हैं।
2: ठीक ठाक ही है। तो शरीफ जी क्या कर रहे थे अभी?
3: अभी तो मैं आप जी का प्रोग्राम सुन रहे हैं।
2: तो शरीफ जी एकदम आपको ना गांव में अच्छा लगता है कि शहर में जाना अच्छा लगता है?
3: हमें तो दोनों चीज पसंद है,
2: दोनों ही पसंद है।
3: गाँव से निकलते हैं शहर जाते हैं, शहर से निकलते हैं गांव आते हैं।
2: ये अच्छा है, शहर में भी रहते हैं गांव में भी रहते हैं, दोनों ही अच्छा है ना।
3: जी जी
0: 19-20 का तो होता है ना मोहम्मद शरीफ आरजू जी, शहर और
2: गाँव में
0: थोड़ा सा ज्यादा
3: ज्यादा तो हमें गाँव में ही
2: गाँव में
3: खुला जगह होता है ना।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौ। एफएम 103.5 मेगाहर्ज, दार्जिलिङ एफएम 100.2 मेगाहर्ज, साथै न्यूज एन्ड एयर एप अनि प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा। समय मध्याह बजेर 5 मिनट भयो। यो समय हो फरमाइसी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा। त आउनु श्रोता, तपाईँ सम्पूर्ण श्रोताहरूद्वारा अनुरोध फिल्म सङ्गीतको कार्यक्रम तपाईँको अनुरोध कार्यक्रममा हार्दिक स्वागत तथा न्यानो अभिवादन। प्राविधिक मित्र लोप्साङ अनि प्रसारण सहयोगी स्मिता र म पासङ लकीको तर्फबाट आजको यस कार्यक्रमको प्रथम कोसेली स्वीकार्नुहोस्। फिल्म साथियाबाट अदनाम सामीको आवाजमा यस गीतको लागि अनुरोध पठाउनु भएको छ आदर्श रेडियो श्रोता सङ्घ कन्हरिया बजार पूर्णियाबाट दिलीप कुमार सेन्चुरी, बिमला रानी सेन्चुरी, सुशील नायक, अभिषेक नायक र अरब नायक, सुबेदार बस्ती खरसाङबाट रञ्जित शाह, इन्दु देवी, किरण शाह र दीपक शाह, अररिया जोकीहाटबाट सौम्या नाजमिन, शफाली परवीन, निखिल परवीन, आलिया परवीन, रुकैया र मोहम्मद शरीफ आर्जु, सिरुबारी गितेपहाड खरसाङबाट सुषमा सिंह, एसएम दर्नाल, संयम र करुणा, नागरी फार्म स्कुल गाउँबाट शान्ता तामाङ अनि उहाँका धेरै धेरै साथीहरू, खरसाङ बजारबाट छिरिङ लक्की, सिनोरा राई, रिता प्रधान, छिरिङ यल्मो अनि पेमा यल्मो।

अब सुन्नुहोस् फिल्म बाजीराव मस्तानीबाट अरिजितको आवाजमा यस गीतको लागि अनुरोध पठाउनु भएको छ जतुका किशनपुरबाट आलम दिलक सबना नाज रिजवान राही इमरान राजा आलम शेख सबना आलम चाँदिना सिराजपुर गणेशपुरबाट हिना कैसर मोहम्मद वकिल राही फिरोज आलम नाज प्रवीण मिरिक थर्बु निगालेबाट कल्याण राई पुस्तकालय रोड फारविसगंज बिहारबाट शम्भुप्रसाद गुप्त कुन्ती देवी भिक्टोरिया ग्राम खरसाङबाट प्रज्ञान अर्पिता आयशा वार्ड नम्बर 12 रामपुर बिहारबाट सबना प्रवीण साइना प्रवीण तमन्ना बेगम रकिब आलम कमरान आलम फरहान आलम फुसुपुर रिम्मी र इमराही र अब्रार आलम गढिया मौजे उस्तुबाट प्रदीप कुमार आशिष कुमार कुन्दन कुमार र सुनिता देवी।

अब सुन्नुहोस् फिल्म ह्याप्पी एन्डिङबाट रेखा भारद्वाजको आवाजमा अनुरोध पठाउनु भएको छ। कुर्सेला तीन धारियाबाट ललन कुमार सिंह, श्रीमती प्रभा देवी, कुमार केतु, मनीष कुमार मोनु, गौतम कुमार, स्नेहलता कुमारी, मीरा कुमारी, मधु आजाद, मिठु चौधरी, नीतु चौधरी, अशोक प्रसाद मण्डल र एलके सिंह। आजाद रेडियो श्रोतासँग अररिया रजुखर बजारबाट शरीफ आर्जु, मोसिन आर्जु, सरफराज खान, फरजाना खानम, सैना सबनम, सौम्या नाजमिन, माहे आर्जु र अफजल पानोला। सिटोङ दुई अप्पर मामरिङबाट लाकिमा शेर्पा, याङजी शेर्पा, एन्जोला छेवङ, सारिका शेर्पा, राधा, सलिमा राई, कला राई र तृष्णा मुखिया। सेक्टर आठ कुरुक्षेत्रबाट दीपक सोनी, प्रमिला अनि अनुश्री सेन। महादेव पाराबाट मीरा, सिमरन अनि योगेश कुमार राजवाडे। जेल रोड झाँसीबाट नरेन्द्र कुमार डोम र उमादेवी डोमी।

रामलीला यस फिल्मबाट अब सुन्नुहोस् अरिजितको आवाजलाई। यस गीतको लागि अनुरोध पठाउनु भएको छ चित्रे बस्ती खरसाङबाट नितु देवान, साहिल देवान अनि किशोर देवान साथै सम्पूर्ण परिवार। रेग्नी छत्तिसगढबाट दिनेश वर्मा, करुणा वर्मा। भिलाई छत्तिसगढबाट मुकेश शर्मा, सरिता शर्मा, गौरव गरिमा शर्मा। न्यू चम्टा चिया बगान गिर्जा लाइनबाट तोर्का तुसेका, स्वर्णलता एक्का, श्रद्धा एक्का, अनिरुद्ध एक्का, डेमेन एक्का, जुलियन एक्का, चार्ल्स एक्का। झाउगुडी बस्तीबाट विमल खडिया, मीना खडिया, सुचिता खडिया, निलु र सानिया खडिया। गान्धी चौक रुपौड पन्जाबबाट हरदेव मिका, बलविन्दर बिरक, जैतक बिरक, मिका बिरक। कोटवा नारायणपुर बाबापट्टी बलियाबाट ओमप्रकाश राई, श्रीमती उषा राई, अमित कुमार राई, ह्याप्पी राई। दुविहा नेवादा गाजीपुरबाट प्रतीक राई, रोशनी राई, प्राञ्जल राई। शेरपुर कला गाजीपुरबाट अवधेश राई, श्रीमती प्रीति राई र नवनीत राई।

यस गीतको साथै आजलाई पुरा हुन्छ फरमाइसी फिल्म गीतको कार्यक्रम तपाईँको अनुरोधमा। यदि तपाईँ पनि यस कार्यक्रममा पत्रचार गर्नुहुन्छ भने हाम्रो ठेगाना हो कार्यक्रम तपाईँको अनुरोधमा मार्फत केन्द्र निर्देशक आकाशवाणी खरसाङ खुला खरसाङ दार्जिलिङ। अघिल्लो कार्यक्रम मेलोडी टाइम आनन्द लिनुहोस् पाश्चात्य सङ्गीतको अनुरागको साथमा।

नमस्कार, यो आकाशवाणी हो। अब मुख्य समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मूले आज साँझ नयाँ दिल्लीमा पर्यावरण र जलवायु गतिशीलताको भविष्यमाथि आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्नुहुनेछ। दुई दिने सम्मेलनको आयोजना राष्ट्रिय हरित न्यायाधिकरणले गरेको छ। जापानको आइची नागोयामा भएको एसियाली खेलकुदमा भारतले महिलाहरूको 10 मिटर एयर राइफल टिम स्पर्धामा रजत पदक जितेको छ। इलावेनिल वलारिवान, सोनम मस्का र विदर्शाका विनोदको टीमले देशका लागि पहिलो पदक जितेका हुन्। युवा कार्यक्रम एवं खेलकुद मन्त्री डाक्टर मनसुख मान्डवियाले एसियाली खेलकुद 2026 महिला 10 मिटर एयर राइफल टिम स्पर्धामा रजत पदक जितेकोमा इलावेनिल वलारिवान, सोनम मस्का र विदर्शाका विनोदलाई बधाई दिनुभयो। पंजाब पुलिसले यस हप्ता सीमापार हेरोइन तस्करीमा संलग्न गिरोह विरूद्ध विभिन्न कार्यवाहीमा 101 किलोग्राम हेरोइन बरामद गरेको छ। यो अपरेशन सीमावर्ती जिल्लाहरू अमृतसर र फरिदकोटमा गरिएको थियो। वरिष्ठ पत्रकार पायल मेहताको आज बिहान मुम्बईमा निधन भएको छ। उनी 46 वर्षकी थिइन्। मुम्बई भ्रमणमा रहेकी मेहतालाई बिहान अचानक अस्वस्थ महसुस भएपछि अस्पताल लगिएको थियो, जहाँ उनले अन्तिम सास लिइन्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज पत्रकार पायल मेहताको आकस्मिक निधनमा शोक व्यक्त गर्नुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्रीले उनलाई एक मेहनती पत्रकारको रूपमा वर्णन गर्नुभयो। एसियन गेम्सको पुल बीको पहिलो खेलमा भारतीय महिला हकी टिमले उज्बेकिस्तानलाई 19-0 पराजित गर्दै राम्रो शुरूआत गरेको छ। दीपिका सेहरावतले 8, इसिका चौधरीले 3, लालथान तालुआङ्गी र नेहाले 2-2 गोल गरेका छन्। मुख्य समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी दिउँसो 2:40 बजेर उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

최단 시리지 레림 쿵 공사자 그룹 건배 긴두바 남네 송도의 나오에 땜바 소조 기신도 신인을 주시면 배시에 같이 생로는

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। समय दिउँसोको 2:30 भयो। अब प्रस्तुत छ लोक अनि आधुनिक गीत। प्रथम सुन्नुहोस् बिनम सिंह र बानिका प्रधानको युगल आवाजमा यो गीत।

0: अहिले सुन्दै हुनुहुन्थ्यो लोक तथा आधुनिक गीत। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। अब समय भइरहेछ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आज साँझ नयाँ दिल्लीमा पर्यावरण र जलवायु गतिशीलताको भविष्यमाथि

0: आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्नुहुनेछ। भारतीय वायुसेनाले जोधपुर वायुसेना स्टेशनमा जापान वायुसेना आत्मरक्षा बलसँग द्विपक्षीय हवाई अभ्यास वीर रक्षक 2026 सञ्चालन गर्दैछ। पन्जाब पुलिसले सीमापार हेरोइन तस्करीमा संलग्न गिरोहहरू विरुद्धको विभिन्न कार्यवाहीमा यस हप्ता 101 किलोग्राम हेरोइन बरामद गरेको छ। महिला क्रिकेटमा जापानमा आयोजित एसियाई खेल 2026 को दोस्रो सेमी फाइनलमा भारतले बङ्गलादेशलाई 114 रनले पराजित गर्यो र मौसम विभागले आज अण्डमान निकोबर द्वीप, तटीय आन्ध्र प्रदेश, कर्नाटक, केरलम माहे, तमिलनाडु, पुडुचेरी, कराइकल र तेलङ्गानामा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले आज साँझ नयाँ दिल्लीमा पर्यावरण र जलवायु गतिशीलताको भविष्यमाथि आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्नुहुनेछ। दुई दिने सम्मेलनको आयोजना राष्ट्रिय हरित न्यायाधिकरणले गरेको छ। केन्द्रीय ऊर्जा मन्त्री मनोहरलाल, सर्वोच्च अदालतका न्यायाधीश न्यायमूर्ति बीवी नागरत्न, एनजीटीएका अध्यक्ष न्यायमूर्ति प्रकाश श्रीवास्तव र भारतका सोलिसिटर जनरल तुषार मेहता सत्रमा उपस्थित रहनुहुने सम्भावना छ। वरिष्ठ पत्रकार पायल मेहताको आज बिहान मुम्बईमा निधन भएको छ। उनी 46 वर्षकी थिइन्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज पत्रकार पायल मेहताको आकस्मिक निधनमा समवेदना व्यक्त गर्नुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्रीले उहाँलाई एक मेहनती पत्रकार, जमिनी तहका मामिलाहरूसँग गहिरो रूपमा जोडिएको र राष्ट्रिय मुद्दाहरूको व्यापक ज्ञानसँग रिपोर्टिङ गर्ने व्यक्तिको रूपमा वर्णन गर्नुभएको छ। श्री मोदीले पायल मेहतालाई पत्रकारिताभन्दा बाहिर जनताप्रतिको उहाँको स्नेह र आत्मीयताको लागि पनि स्मरण गरिने बताउनुभएको छ। उहाँले पायल मेहताको परिवार, साथीभाइ र सहकर्मीहरूप्रति समवेदना व्यक्त गर्नुहुँदै यस कठिन समयमा उनीहरूलाई शक्ति प्रदान गर्न भगवान्सँग प्रार्थना गर्नुभएको छ। भारतीय वायुसेनाले जोधपुर वायुसेना स्टेशनमा जापान वायुसेना आत्मरक्षा बलसँग द्विपक्षीय हवाई अभ्यास वीर रक्षक 2026 सञ्चालन गर्दैछ। 14 दिवसीय यो अभ्यास मंगलबार समाप्त हुनेछ। यो अभ्यास दुई वायुसेना बीचको उन्नत परिचालन मिशन र व्यापक व्यावसायिक समन्वयमा केन्द्रित छ। भारतीय वायुसेनाले स्वदेशी हल्का लडाकु विमान तेजस, SU-30, MKI र राफेल सहित विभिन्न अग्रपंक्तिका लडाकु विमानहरूसँग भाग लिइरहेको छ। जापानले आफ्नो F-2A लडाकु विमानसँग अभ्यासमा भाग लिइरहेको छ। अभ्यास वीर रक्षक 2026 रणनीतिक दक्षता र एयरस्पेस परिचालन तालमेल बढाएर भारत र जापान बीचको गहिरो रणनीतिक साझेदारीलाई प्रदर्शन गर्दछ। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। जनसेवाले देशसेवाको मन्त्र र सेवा तथा सुशासनप्रतिको प्रतिबद्धताका साथ उहाँको यो यात्रा आज पनि जारी छ। यसै दृष्टिकोणका साथ सरकारले वर्ष 2047 विकसित भारतको लक्ष्यलाई हासिल गर्ने दिशामा लगातार काम गरिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरणको माध्यमले मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रयास लगातार गरिँदैछ। सेवा संकल्प अभियानको यस विशेष श्रृङ्खलामा आज हामीले कुरा गर्छौं प्रधानमन्त्री नरेन्द्र मोदीको प्राकृतिक खेतीलाई बढावा दिने प्रयासहरूबारे। सुन्नुहोस् एक रिपोर्ट।
1: प्राकृतिक खेतीका लागि केन्द्र सरकारले 2481 करोड रुपियाँको बजट आवंटित गरेको छ। देशमा 12,50,000 भन्दा बढी हेक्टरमा 24,000 भन्दा बढी प्राकृतिक खेती क्लस्टरहरू तयार गरिएका छन्। यस अतिरिक्त पारम्परिक खेतीका लागि किसानहरूलाई प्रशिक्षित गर्ने प्रशिक्षकहरू साथै जैविक उर्वरकहरू तयार गर्ने प्रविधिहरूलाई प्रशिक्षण दिने काम गरिँदैछ। प्राकृतिक रूपमा खेती गर्नाले खाद्यान्नको पौष्टिकता, स्वास्थ्यकारी तत्त्वहरू अनि भूमिको उर्वरतालाई अर्थात् उपजाउ भूमि सुनिश्चित गरिँदैछ। रासायनिक खेतीले खाद्यान्न तथा भूमि दुवैलाई प्रदूषित गरिरहेको छ। मानिसहरू तथा पशु प्राणीको स्वास्थ्यमा निकै नकारात्मक असर रासायनिक खेतीले गरिरहेको थियो। यसैले श्री मोदी सरकारको यो पहल विकसित भारत, विकसित किसानको लक्ष्यका लागि ठुलो टेवा र ऐतिहासिक कदम मानिँदैछ। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
0: पन्जाब पुलिसले सीमापार हेरोइन तस्करीमा संलग्न गिरोहहरू विरुद्धको विभिन्न कार्यवाहीमा यस हप्ता 101 किलोग्राम हेरोइन बरामद गरेको छ। यी कार्यवाहीहरू सीमापार अमृतसर र फरिदकोट जिल्लाहरूमा गरिएको थियो। फरिदकोटमा पुलिसले आज एउटा गिरोहका चार सदस्यलाई पक्राउ गरेको छ र

0: 41 किलोग्राम भन्दा बढी हेरोइन बरामद गरेको छ। गिरोहबाट 3 पेस्तोल, 15 जीवित कारतुस र 2 सवारी साधन पनि बरामद गरिएको छ। अमृतसर काउन्टर इन्टेलिजेन्स शाखाले हिजो सीमापार लागु औषध तस्करी गिरोहको भण्डाफोड़ गरेको छ र यसका 3 सदस्यलाई 17 किलोग्राम हेरोइन सहित पक्राउ गरेको छ। नशामुक्त भारत अभियान को एक भागको रूपमा तेलंगानाभरि धेरै विशेष कार्यक्रमहरू आयोजना गरिँदैछन्। यस अभियानमा सामाजिक र स्वयंसेवी संस्थाहरू सहभागी भइरहेका छन्। यस पहलको एक भागको रूपमा आज हैदराबादमा युवाहरूलाई लागु औषधको लतबाट मुक्त गर्न साइकल र्याली आयोजना गरिएको थियो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKorsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। राष्ट्रपति द्रौपदी मुर्मूले एसियाली खेलमा महिला 10 मिटर एयर राइफल टीम इभेन्टमा रजत पदक जितेकोमा इलावेनिल वलारिवन, विदर्शाका विनोद र सोनम मस्करलाई बधाई दिनुभएको छ। सामाजिक सञ्जालमा राष्ट्रपतिले यो प्रशंसनीय उपलब्धिसँगै भारतले एसियाली खेलमा आफ्नो पदक तालिका खोलेको र राष्ट्रलाई गौरवान्वित बनाएको बताउनु भएको छ। जापानको आइची नागोयामा भएको एसियाई खेलकुदमा भारतले महिलाहरूको 10 मिटर एयर राइफल टीम स्पर्धामा रजत पदक जितेको छ। एलाभेनिल वालारिवान, सोनम मस्कर र विदर्शाका विनोदको टीमले देशका लागि पहिलो पदक जितेका हुन्। चिनिया टीमले विश्व कीर्तिमानका साथ स्वर्ण पदक जितेको छ। जापानले काँस्य पदक जितेको छ। पहिलो अक्टोबरदेखि सब्सिडी भएको घरेलु ग्यासको बुकिङको निम्ति आधारसित जोडिएको बायोमेट्रिक प्रमाणन अनिवार्य हुनेछ। पेट्रोलियम अनि प्राकृतिक ग्यास मन्त्रालयले बताएअनुसार यसको उद्देश्य सब्सिडी भएको एलपीजी सिलिण्डर केवल पात्र परिवारहरूलाई मात्र उपलब्ध होस् भन्ने सुनिश्चित गर्नु हो। एक रिपोर्ट।
1: पेट्रोलियम और प्राकृतिक गैस मंत्रालय ने स्पष्ट किया है कि इस प्रक्रिया का उद्देश्य किसी भी पात्र परिवार को एलपीजी से वंचित करना नहीं है। जो ग्राहक पहले ही प्रमाणीकरण पूरा कर चुके हैं, उन्हें दोबारा यह कराने की जरूरत नहीं है। मंत्रालय ने कहा कि प्रत्येक कनेक्शन को आधार से सत्यापित उपभोक्ता से जोड़ने से सब्सिडी वाले घरेलू सिलेंडरों का व्यावसायिक और औद्योगिक इस्तेमाल के लिए होने वाले दुरुपयोग को रोकने में मदद मिलेगी। सुपर्णा सैकिया के साथ सकलैन अख्तर, आकाशवाणी समाचार, दिल्ली।
0: महिला क्रिकेटमा जापानमा आयोजित एसियाई खेल 2026 को दोस्रो सेमी फाइनलमा भारतले बंगलादेशलाई 114 रनले पराजित गर्यो। शेफाली वर्माको 49 बलमा पहिलो T20 अन्तर्राष्ट्रिय शतकले भारतको प्रभावशाली 114 रनको जितको बाटो खोल्यो। उपकप्तान स्मृति मान्धानाले 19 बलमा 37 रन बनाइन् भने कप्तान हरमनप्रीत कौरले 40 रन बनाइन्। यससँगै भारत एसियाई खेल 2026 को स्वर्ण पदकबाट केवल एक जित टाढा छ। यसैबीच ओपनर स्मृति मन्धाना महिला T20 अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बनिन्, जसले न्युजिल्यान्डकी दिग्गज सुजी वेट्सको 4,758 रनको रेकर्ड तोडिन्। मौसम विज्ञान विभागले आज अण्डमान र निकोबार द्वीप समूह, तटीय आन्ध्र प्रदेश, कर्णाटक, केरला, माहे, तमिलनाडु, पुडुचेरी, कराइकल र तेलंगानामा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। मध्य महाराष्ट्र, ओडिसा, पूर्वी राजस्थान, गंगेय, पश्चिम बंगाल, झारखण्ड, कोंकण, गोवा, मध्य प्रदेश, मराठवाडा, तेलंगाना र विदर्भमा चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। आज छत्तीसगढ़ अन्य उत्तर पूर्वी क्षेत्रहरूमा पनि यस्तै अवस्था रहने अपेक्षा गरिएको छ। आज दिल्लीमा आंशिक हुने अनुमान गरिएको छ र अर्को 2 दिन आकाश सफा रहने सम्भावना रहेको छ। बंगलादेशमा ढाकाको जत्राबारी चोक धेरै देशी बम विस्फोट भएको छ। स्थानीय पुलिस थाना बाहिर एक दिन अघि पनि यस्तै विस्फोट भएको थियो। हिजो साँझ ढाकामा छुट्टा छुट्टै घटनाहरूमा 3 बसमा आगजनी गरिएको थियो। शुक्रबारको नमाजपछि राजधानीका धेरै भागहरूमा देशी बम विस्फोट भएको एक दिनपछि यो घटनाहरू भएको हो। यो समाचार युट्युबमा @AIRKorsang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। राष्ट्रपति द्रौपदी मुर्मूले आज साँझ नयाँ दिल्लीमा पर्यावरण र जलवायु गतिशीलताको भविष्यमाथि आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्नुहुनेछ। भारतीय वायुसेनाले जोधपुर वायुसेना स्टेशनमा जापान वायुसेना आत्मरक्षा बलसँग द्विपक्षीय हवाई अभ्यास वीर रक्षा 2026 सञ्चालन गर्दछ। पन्जाब पुलिसले सीमापार हेरोइन तस्करीमा संलग्न गिरोहहरू विरूद्धको विभिन्न कार्यवाहीमा यस हप्ता 101 किलोग्राम हेरोइन बरामद गरेको छ र मौसम विभागले आज अण्डमान निकोबार द्वीप, तटीय आन्ध्र प्रदेश, कर्णाटक, केरलम, माहे, तमिलनाडु, पुडुचेरी, कराइकल र तेलंगानामा भारी वर्षा हुने पूर्वानुमान गरेका छन्।

0: समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी अपराह्न 3:15 उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारपछि पुनः स्वागत छ आकाशवाणीको नेपाली प्रसारण सेवामा। अब सुन्नुहोस् लोक भाका, गुन्जने आवाज छ दुर्गा खरेलको।

अहिले सुन्नुभयो तीसरी मञ्जिल फिल्मको गीत आशा भोसले र मोहम्मद रफीको युगल आवाजमा। शब्द थियो मजरूको, संगीत आरडी बर्मनको। अब सुनाइरहेछौ फिल्म द ग्रेट ग्याम्बलरबाट अमिताभ बच्चन, शरद कुमार, आशा भोसलेको आवाजमा। शब्द छ आनन्द बक्सीको, संगीत राहुल देव बर्मनको।

अब सुन्नुहोस् यो अन्तिम गीत यादो की बारात फिल्मबाट आशा भोसलेको आवाजमा शब्द समझ्रुको संगीत आर डी बर्मनको

0: यस गीतको अन्तसाथै अहिलेलाई पूरा हुन्छ फिल्म संगीतको कार्यक्रम। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। समय दिउँसोको 3:15 भयो। अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मूले आज साँझ नयाँ दिल्लीमा पर्यावरण अनि जलवायु गतिशीलताको भविष्यमाथि आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्नुहुनेछ। दुई दिने सम्मेलनको आयोजना राष्ट्रिय हरित न्यायाधिकरणले गरेको छ। केन्द्रीय ऊर्जा मन्त्री मनोहर लाल, सर्वोच्च अदालतका न्यायाधीश न्यायमूर्ति वीवी नागरत्न, एनजिटीका अध्यक्ष न्यायमूर्ति प्रकाश श्रीवास्तव र भारतका सलिसिटर जेनरल तुषार मेहता सत्रमा उपस्थित रहनुहुने सम्भावना छ। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले आज भारत छोडो आन्दोलनका शहीदहरू र देशको स्वतन्त्रताको लागि आफ्नो प्राणको आहुति दिने स्वतन्त्रता सेनानीहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। एउटा सामाजिक सञ्जाल पोस्टमा मुख्यमन्त्रीले 20 सेप्टेम्बर 1942 देशलाई ब्रिटिस शासन र अत्याचारबाट मुक्त गर्ने सङ्कल्पका साथ राष्ट्रिय झण्डा फहर्याउने उद्देश्यले ढेकियाजुली पुलिस थाना परिसरतिर मार्च गरिरहेका स्वतन्त्रता सेनानीहरूमाथि पुलिसले क्रूर आक्रमण र गोली चलाएको बताउनुभयो। यस घटनामा 15 बहादुर शहीदहरूले आफ्ना ज्यान गुमाएका थिए। डाक्टर हिमन्त विश्व शर्माले स्वतन्त्रता सङ्ग्रामकी सबैभन्दा कान्छी महिला शहीदहरूमध्ये एक तिलेश्वरी बरुवा सहित सबै देशभक्त स्वतन्त्रता सेनानीहरूलाई सम्झना गर्नुभयो र उनीहरूको बलिदान बिना देशको स्वतन्त्रता सम्भव हुने थिएन भनी बताउनुभयो। नागाल्यान्डको चुमौ केदीमा नागा युनाइटेड भिलेजमा 2-दिवसीय नर्थ इस्ट एजुकेसन कन्क्लेभ 2026 हिज सम्पन्न भयो। यस सम्मेलनमा सम्पूर्ण पूर्वोत्तर क्षेत्रका नीति निर्माता, शिक्षाविद अनि प्रशासक सामेल भए तथा राष्ट्रिय शिक्षा नीति 2020 लागू गर्नमाथि चर्चा गरे। यो सम्मेलन नागाल्यान्ड सरकारले भारत सरकारको शिक्षा मन्त्रालयसित मिलेर आयोजित गरेको थियो। यसको विषय थियो एनइपी 2020 लागू गर्न पूर्वोत्तर राज्यहरूको निम्ति परिकल्पना, चुनौतीहरू अनि अवसर। समापन समारोहमा त्रिपुराको उच्च शिक्षा पञ्चायत अनि सामान्य प्रशासन मन्त्री किशोर बर्मनले भन्नुभयो, पूर्वोत्तर भारतमा शिक्षालाई अधिक कौशल उन्मुख अनि भविष्यलाई सुरक्षित बनाउनको निम्ति राष्ट्रिय शिक्षा नीति 2020 प्रभावी रूपमा लागू गर्नुपर्नेछ। त्रिपुरामा आगामी नगरपालिका अनि सहरी स्थानीय निकाय चुनावको निम्ति मतदान केन्द्रहरूको अन्तिम अधिसूचना 25 सेप्टेम्बरमा प्रकाशित गरिनेछ। राज्य चुनाव आयोगका सचिव अनुराग सेनले बताएअनुसार राज्यको 21 सहरी स्थानीय निकायहरूको चुनावको निम्ति मतदान केन्द्रहरूको पहिचान गर्ने अनि अधिसूचनाको मस्यौदा प्रकाशित गर्ने प्रक्रिया पूरा भइसकेको छ। जिल्ला नगरपालिकाका चुनाव अधिकारीहरू र या जिल्ला मेजिस्ट्रेटले अगरतला नगर निगम, विभिन्न नगर परिषद एवं नगर पञ्चायतहरूसहित 21 सहरीय स्थानीय निकायहरूमा कुल 784 मतदान केन्द्रहरूको निम्ति अधिसूचनाको मस्यौदा प्रकाशित गरेका छन्। गुवाहाटी मेडिकल कलेज एवं अस्पतालमा हिजो अबेर राति भीषण आगलागी भएको छ। प्रारम्भिक जानकारी अनुसार अस्पतालको मेडिकल आइटियु युनिट 2 एउटा मोनिटर विस्फोट भएको कारणले आगलागी भएको थियो। घटना अवधि मेडिकल आइटियु 2 उपचाराधीन रहेका 10 रोगीहरू भाग्यले बाँचेका छन्। अस्पतालका कर्मचारी अनि आपतकालीन दलले तत्काल कार्यवाही गर्दै रोगीहरूलाई सुरक्षित स्थानमा पुर्याए अनि आगोलाई नियन्त्रणमा ल्याए। आगलागीको कारण तथा घटनामा भएको नोक्सानको अहिले विस्तृत विवरण सार्वजनिक गरिएको छैन। मामिलाको जाँचपछि नै आगलागीको वास्तविक कारण थाहा लाग्नेछ। असमका लोकप्रिय सङ्गीत कलाकार जुबिन गर्गको पहिलो पुण्यतिथिको अवसरमा एनटिपिसी बङ्गाई गाउँमा हिजो साँझ एउटा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरियो। कर्मचारी कल्याण सङ्घको तत्त्वावधानमा आयोजित कार्यक्रम अन्तर्गत नाहरमा वृक्षारोपण गरेर जुबिन गर्गलाई स्मरण गरियो। प्रशासनिक भवन नजिक आयोजित वृक्षारोपण कार्यक्रमको नेतृत्व एनटिपिसी बङ्गाई गाउँमा परियोजना प्रमुख अर्णव मैत्रले गर्नुभएको थियो। यस अवसरमा मानव संसाधन प्रमुख अमित कुमार अस्थाना, विभिन्न विभागीय प्रमुख, वरिष्ठ अधिकारी, कर्मचारी तथा कर्मचारी कल्याण सङ्घका सदस्यहरू उपस्थित थिए। कोक्राझार जिल्लाको श्रीरामपुरमा पुलिसले पशुहरूको कथित तस्करी गरेको आरोपमा दुईवटा बोलेरो वाहनलाई जफ्त गरी दुईजना आरोपीलाई पक्राउ गरेको छ। पुलिस अनुसार दुवै वाहनमा यात्रीहरूको सट्टा सिट मुनि अत्यन्त क्रूर ढङ्गमा बाँधेर पाँच पाँचवटा पशुहरूलाई लगिँदैथ्यो। पुलिसले यस मामिलामा गोसाई गाउँको सेराफाङ गुरी निवासी दुई तस्करलाई पक्राउ गरेको छ। प्रारम्भिक जानकारी अनुसार दुवै वाहनले पश्चिम बङ्गालबाट कथित रूपमा पशुहरूलाई अवैध रूपमा लगिरहेका थिए। आकाशवाणीबाट समाचार पूरा भयो।

र नीच जात, धनी र गरीबलाई जोड्ने काम गरे। उनी न हिन्दू थिए न मुसलमान थिए, उनी त केवल मानवतावादी थिए। कबीरदासको जन्म कहिले र कहाँ भयो भन्ने बारेमा धेरै कथाहरू छन्। इतिहासकारहरूका अनुसार उनको जन्म सन् 1358 वाराणसी काशीमा भएको थियो। भनिन्छ उनी विधवा ब्राह्मणीकी छोरा थिए, जसले समाजको डरले उनलाई तलावको किनारमा छोडेकी थिइन्। त्यहीबाट निरु र निमा नामका एक मुसलमान जुलाह दम्पतिले उनलाई पाए र हुर्काए। यसै घटनाले उनको जीवनमा एकताको बीउ रोप्यो। उनको रगतमा हिन्दू र संस्कारमा इस्लाम थियो, त्यसैले उनी दुवै धर्मको नजिक भए।

विद्यालयमा औपचारिक शिक्षा पाएनन्। उनी आफै भन्छन्, मैले कहिले कागज र कलम छोएको छैन, तरै पनि उनी महाज्ञानी थिए। उनी रामानन्दका शिष्य बने जो हिन्दू गुरु थिए र सुलेमान जस्ता सुफी सन्तको संगतमा पनि बसे। उनको मृत्यु सन् 1518 मगर नामको ठाउँमा भएको थियो। भनिन्छ, मर्दा पनि उनले हिन्दू मुस्लिम एकताको चमत्कार देखाए। हिन्दूहरू उनको शव जलाउन चाहन्थे, मुसलमानहरू गाड्न चाहन्थे, तर जब चादर हटाइयो त्यहाँ फूल मात्र थियो। त्यो फूललाई आधा हिन्दूले जलाए र आधा मुसलमानले गाडे। त्यस बेलाको समाजमा किन एकताको आवश्यकता थियो त भन्ने प्रश्नमा, त्यस्ता भारतमा दुई ठूला समस्याहरू थिए, धार्मिक पाखण्ड र जातीय भेदभाव। हिन्दू धर्ममा मानिसहरूलाई जातपात, मूर्ति पूजा, व्रत तिहारको नाममा ठगिएको थियो। इस्लाम धर्ममा मौलवीहरूले रोजा नमजानलाई बाहिरी देखावटी बनाएका थिए। धर्मको वास्तविक अर्थ प्रेम र मानवता हराएको थियो। त्यसरी नै समाजमा छुवाछुत चरममा थियो। केही मानिसहरू थिए जसले आफूले आफूलाई ठूला ठान्दथे र अन्यलाई अछुत भनेर घृणा गर्थे। मानिसलाई उनको कर्मले होइन जन्मले ठूलो सानो मानिन्थ्यो। यस्तो बेला समाजलाई एकताको खाँचो थियो र कबीर त्यस एकताको सेतु बनेर आए। यहाँहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौ एकताका सेतु कबीर दासज्यू बारे। उहाँ बारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई पनि आउनुहोस्, एकैछिन रमाइलो गरौं अनि सुनौ यो गीत।

कबीरदासज्यूले हिन्दू अनि मुसलमान दुवैलाई सच्याउने काम गरे। उनी कसैसँग डराउँदैन थिए। उनले जे सत्य थियो त्यही नै बोल्ने गर्थे। सर्वप्रथम त उनले ईश्वर एक छन् भन्ने सन्देश दिए। कबीरदासले भने, ईश्वरलाई तिमी राम भन वा रहिम भन, अल्लाह भन वा हरि भन, ईश्वर त एकै हुन्, मानिसले नै उनलाई बाँडेको हो। उनले भन्ने गर्थे कि हिन्दू भन्छन् मलाई राम प्यारो छ, मुसलमान भन्छन् मलाई रहमान प्यारो छ, तर यी दुवै आपसमा लडेर मर्छन्। तर ईश्वरको रहस्य भने कसैले बुझ्दैनन्। उनले ईश्वर मन्दिरमा पनि छैन र मस्जिदमा पनि छैन, तर ईश्वर त हरेक प्राणीको हृदयमा छ भन्ने सिकाए। दोस्रो प्रमुख कुरा, उनले जातपातको खण्डन गरे। कबीरज्यूले जातपातलाई ठाडै अस्वीकार गरे। उनले भने, सबै मानिस एउटै माटोबाट बनेका हुन् अनि ठूलो सानो कसरी भए त? अर्थात् उनले भन्थे, साधुको जात नसोध, उनको ज्ञान सोध, तरवारको मूल्य हेर, म्यानलाई छोडिदेऊ। उनले आफ्नो दोहामा भनेका छन्, पाथर पुजे हरि मिले तो मै पुजु पहाड, ताते तो चाकी भली पीस खाए संसार। अर्थात् ढुङ्गा पुजेर भगवान भेटिने भए म पहाड पुज्ने थिए, त्यसभन्दा त घरको जातो राम्रो जसले पिसेर संसारलाई अन्न त दिन्छ। यसरी उनले धर्मलाई कर्मकाण्डबाट निकालेर प्रेम र व्यवहारमा ल्याए।

पुनः स्वागत छ। यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौ महान आत्मा एकताका सेतु कबीर दास बारे।

कबीर दासका निम्ति सबैभन्दा ठुलो धर्म भनेको मानवता थियो। उनी भन्ने गर्थे, ठुला ठुला किताब पढेर संसार मर्यो, तर कोही पण्डित भएन। प्रेमको 2.5 अक्षर पढ्ने नै साँचो पण्डित हो। आज 600 वर्षपछि पनि कबीर त्यतिकै सान्दर्भिक छन्। आज पनि समाजमा दुई समुदायहरू बीच झगडा हुन्छ, जातको नाममा दलितहरूलाई हेपिन्छ। हाम्रो दार्जिलिङ, जहाँ नेपाली, बङ्गाली, बिहारी, तिब्बती, हिन्दू, मुस्लिम, बौद्ध, इसाई सबै मिलेर बसेका छन्, यहाँ कवीरको एकताको सन्देश अझ जरुरी छ। हाम्रो यो पहाडी क्षेत्र सधैँ एकताको उदाहरण बनेर बसेको छ। कवीरज्यूको विचारले नै हामीलाई सिकाउँछ, भाषा, धर्म र जात भन्दा ठूलो मानिस हुनु हो। कवीरदास कुनै कवि मात्र थिएनन्, उनी समाज सुधारक थिए, क्रान्तिकारी थिए। उनीसँग डिग्री थिएन, तर अनुभवको विश्वविद्यालय थियो। उनले संस्कृत र अरबीमा होइन, जनताको भाषा अवधि र भोजपुरीमा कविता लेखे, जसलाई सबैले बुझे। तसर्थ उनले स्थानीय भाषाहरूको विकासमा पनि महत्वपूर्ण भूमिका खेले। त्यसैले नै उनलाई एकताको सेतु पनि भनिएको हो। उनले दुई विपरीत किनारालाई जोड्ने पुलको काम गरे। उनले सिकाए, मन्दिर र मस्जिद होइन, मानिसको हृदयमा ईश्वरलाई खोज। आज हामीले कबीर जयन्ती मनाउँदा केवल उनको फोटोमा माला लगाएर हुँदैन, उनको विचारलाई जीवनमा उतार्नुपर्छ। यदि हामीले जातपात, छुवाछुत, धार्मिक झगडा त्यागेर सबैलाई प्रेम गर्न सक्यौं भने त्यही नै कबीरदासलाई साँचो श्रद्धाञ्जली हुनेछ।

श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्यौं एकताका सेतु कबीर दास बारे। उहाँ बारे यसरी यहाँहरूसँग चर्चा गर्दा गर्दै र कार्यक्रममा रमाइला गीतहरू सुन्दा सुन्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ श्रोता। र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। हवस् त, नमस्कार।

नमस्कार आदरणीय श्रोतागण, विविध वार्ताको कार्यक्रममा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। म हुँ यहाँहरूकै सञ्चालिका मोना तामाङ र आउनुहोस् आजको हाम्रो कार्यक्रमको थालनी गरौं, जसमा वार्ताको विषय रहनेछ मानव मूल्य मानवताको आधार।

श्रोता, मानिस र पशुमा के फरक छ? पशुले आफ्नो लागि मात्र बाँच्छ, तर मानिस आफ्नो साथै अरूको लागि पनि बाँच्छ। मानिसलाई मानिस बनाउने गुण नै मानव मूल्य हो। आजको युगमा मानिसहरूसँग पैसा छ, गाडी छ, महल छ, इन्टरनेट छ, तर एउटा कुराको कमी हुँदै जाँदैछ, त्यो हो मानव मूल्यको। विज्ञानले धेरै प्रगति गर्यो, तर मानिसको मन भने साँघुरो हुँदै गयो। त्यसैले आज विद्यालयदेखि समाजसम्म मानव मूल्यको शिक्षा जरुरी भएको छ। मानव मूल्य भनेको त्यो आचरण हो जसले मानिसलाई असल मानिस बनाउँछ। सत्य, अहिंसा, प्रेम, करुणा, सहयोग, इमानदारी, सहिष्णुता, यिनै मानव मूल्यहरू हुन्। सरल शब्दमा भन्दा, जुन मूल्यले मानिसलाई मानव बनाएर राख्छ, त्यही नै मानव मूल्य हो। अङ्ग्रेजीमा यसलाई ह्युमन भ्याल्युज भनिन्छ वा मोरल भ्याल्युज भनिन्छ। यो कुनै किताबमा लेखिएको नियम होइन, यो त हाम्रो संस्कार हो। हाम्रा बुवा आमाले हामीलाई सिकाउनु भएको, झुटो नबोल, चोरी नगर, ठुलालाई सम्मान गर, सानालाई माया गर, यिनै ती मूल्यहरू हुन्।

मानव मूल्यहरूलाई राम्ररी नियाल्दा हामीले यो दुई प्रकारको पाउँछौ। प्रथम त हो नैतिक मूल्य, सत्य बोल्नु, इमानदार हुनु, चोरी नगर्नु आदि आदि नैतिक मूल्यमा पर्दछ भने अर्को हो सामाजिक मूल्य। त्यसमा सहयोग गर्नु, मिलेर बस्नु, अरूको धर्मको सम्मान गर्नु आदि आदि रहेको छ। मानव मूल्यका प्रमुख आधारहरू छन् र हाम्रो नेपाली संस्कृति र विश्वका सबै धर्मले मानव मूल्यका पाँचवटा मुख्य आधारहरू मानेका छन्। त्यसमा प्रथममा त हो सत्य वा भनौ ट्रुथ। सत्य सबैभन्दा ठूलो मूल्य हो। सत्य बिना कुनै सम्बन्ध टिक्दैन। महात्मा गान्धीले भन्नुभएको छ, सत्य नै ईश्वर हो। सत्य बोल्ने मानिस सधैँ निर्भय हुन्छ। आजकल मानिसहरू सानो फाइदाको लागि झुटो बोल्छन्, जसले गर्दा समाजमा अविश्वास बढेको छ। सत्यको बाटो कठिन छ, तर अन्तमा भने जित सत्यको नै हुन्छ।

दोस्रो हो प्रेम र करुणा, लव एन्ड कम्प्यासन। सबै प्राणीहरूलाई प्रेम गर्नु नै मानव धर्म हो। गौतम बुद्धले विश्वलाई करुणाको सन्देश दिनुभयो। प्रेम केवल आफ्नो परिवारलाई मात्र होइन, छिमेकी, साथी, जनावर र बिरुवाहरूलाई पनि गर्नुपर्छ। करुणा भनेको अरूको दुःखमा दुखी हुनु र त्यसलाई हटाउन मद्दत गर्नु हो। यदि संसारमा प्रेम र करुणा भयो भने युद्ध नै हुने थिएन। तेस्रो मूल्य हो अहिंसा, वा भनौ नन वायलेन्स। कसैलाई पनि मन, वचन र कर्मले दुःख नदिनुहोस्, यसलाई नै अहिंसा भनेर भनिन्छ। कसैलाई काट्नु मात्र हिंसा होइन, कसैको बारेमा नराम्रो सोच्नु, नराम्रो बोल्नु पनि हिंसा हो। आज घर घरमा झगडा, समाजमा हिंसा बढ्नुको कारण अहिंसाको मूल्य हराउनु हो। त्यसरी नै मानव मूल्यका चौथो आधार हुन् शान्ति र सहिष्णुता, वा भनौ पीस एन्ड टोलरेन्स। हाम्रो देशमा विविधता रहेको छ। यहाँ हिन्दू, बौद्ध, मुस्लिम, किराँत सबै धर्मका मानिसहरू बस्छन्। यी सबैलाई एकतामा बाँध्ने कुरा हो सहिष्णुता। अरूको धर्म, भाषा र विचारलाई सम्मान गर्नु नै सहिष्णुता हो। शान्ति मनबाट सुरु हुन्छ। मनमा शान्ति भयो भने घरमा पनि शान्ति हुन्छ, र घरमा शान्ति भयो भने सम्पूर्ण देश नै शान्ति हुन्छ। त्यसरी नै पाँचौं आधार सहयोग र परोपकार, वा भनौ कोअपरेशन। भनिन्छ श्रोता कि एक्लै हिँड्दा छिटो पुगिन्छ, तर सँगै हिँड्दा भने टाढो पुगिन्छ। मानिस एक सामाजिक

बानी हो, उसले समाजको सहयोग बिना बाँच्न सक्दैन। बाढी आयो, भूकम्प आयो भने हामी एकअर्कालाई सहयोग गर्छौं, यही त मानवता हो। परोपकार भनेको बिना स्वार्थ अरूको भलो गर्नु हो। श्रोताहरूले सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा हामीले चर्चा गर्दैछौ मानवताको आधार मानव मूल्यहरू बारे। यसबारे यहाँहरूसँग क्रमशः चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैछिन विश्राम गरौं अनि सुनौ यो गीत।

आजको युगमा मानव मूल्य किन घट्दैछ? यसको केही कारणहरू छन्। प्रथममा मोबाइल र इन्टरनेटको गलत प्रयोग। मानिसहरू दिनभर मोबाइलमा व्यस्त छन्। परिवारसँग बसेर कुरा गर्नुको सट्टा मानिसहरू फेसबुकमा व्यस्त छन्। यसले सम्बन्धमा दूरी बढाएको छ। भौतिकवाद पनि मानव मूल्य घट्नुको दोस्रो कारण हो। सबैलाई धेरै पैसा, ठूलो घर चाहिएको छ। पैसाको लागि मानिस जस्तासुकै गलत काम गर्न पनि तयार हुन्छन्। यसरी इमान्दारीको मूल्य घटेको छ। तेस्रो हो शिक्षा प्रणाली। आजको शिक्षा जागिरमुखी भएको छ। विद्यालयमा अङ्क ल्याउन सिकाइन्छ, तर असल मानिस कसरी बन्ने भन्ने कुरा सिकाइँदैन। र अर्को हो संयुक्त परिवारको अन्त्य। पहिले हजुरबुबा हजुरआमाले बच्चालाई कथाको माध्यमबाट नैतिक शिक्षा दिनुहुन्थ्यो। आज एकल परिवारमा बच्चाले मोबाइल र टिभीबाट मात्र सिक्दछ। यस्तो अवस्थामा मानव मूल्यको के महत्व रहेको छ त भन्ने प्रश्नमा, मानव मूल्य बिना जीवन पशु समान हो। जुन मानिस सत्यवादी र इमान्दार हुन्छ, उसलाई सबैले विश्वास गर्छन्। उनको मन सधैँ शान्त हुन्छ। जहाँ प्रेम, सम्मान र सहयोग छ, त्यो परिवार स्वर्ग हुन्छ। जहाँ यी मूल्यहरू छैनन्, त्यो घर नरक बनेर जान्छ। यदि सबै नागरिकमा मानव मूल्य भयो भने भ्रष्टाचार, चोरी, बलात्कार जस्ता अपराधहरू आफै हराएर जान्छन्। देशमा शान्ति र विकास हुन्छ। आज विश्वमा ठाउँ ठाउँमा युद्धहरू भइरहेका छन्। यसको कारण मानव मूल्य, प्रेम र सहिष्णुताको कमी नै।

त हामीले यस्तो अवस्थामा मानव मूल्य कसरी जोगाउने त भन्ने प्रश्नमा प्रथम त हामीले यो परिवारबाट सुरु गर्न सक्छौ। बाल बालिकाहरूलाई सानैदेखि नमस्ते गर्नु, धन्यवाद भन्नु, झुटो नबोल्नु भनेर सिकाउनु पर्छ। यति मात्र नभएर हामी ठुलाहरू पनि आफै उनीहरूको निम्ति उदाहरण बन्नु पर्छ। विद्यालयमा नैतिक शिक्षा पनि पढाइनु पर्छ। कक्षा एकदेखि बाह्रसम्म नैतिक शिक्षा अनिवार्य हुनुपर्छ। विद्यालयहरूमा प्रार्थना र ध्यान गर्न सिकाउनु पर्छ। धर्मको सही व्याख्या गर्नु पनि एउटा प्रमुख उपाय हो मानव मूल्य जोगाउने। सबै धर्मले मानव मूल्य नै सिकाउँछन्। धर्मको नाममा झगडा होइन, प्रेम फैलाउनु पर्छ र धर्मको सही अर्थ हामीले बाल बालिकाहरूलाई सिकाउनु पर्छ। यसमा मीडियाको भूमिका पनि महत्वपूर्ण रहेको छ। टिभी र सामाजिक सञ्जालले असल काम गर्ने मानिसको कथा देखाउनु पर्छ, हिंसा र अश्लीलता देखाउनु हुँदैन। अन्त्यमा पैसाले घडी किन्न सकिन्छ तर समय किन्न सकिँदैन। पैसाले ओछ्यान किन्न सकिन्छ तर निन्द्रा किन्न सकिँदैन। त्यसै गरी पैसाले सबै भौतिक सुख किन्न सकिन्छ।

तर मानव मूल्य भन्ने किन्न सकिँदैन, यो त संस्कारबाट आउँछ। हामीले डाक्टर, इन्जिनियर, पाइलट त बनाउन सक्यौं, तर असल मानिस बनाउन सकेनौं भने त्यो शिक्षाको कुनै अर्थ हुँदैन। त्यसैले आज हामी सबैले एउटा प्रण गर्नुपर्छ कि हामीले आफ्नो जीवनमा मानव मूल्यलाई कहिल्यै मर्न दिने छैनौं। हामी सत्य बोल्नेछौं, अरूलाई सहयोग गर्नेछौं र सबैलाई माया गर्नेछौं, किनभने मानिस हुनु ठूलो कुरा होइन, मानवता हुनु नै ठूलो कुरा हो।

श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो विविध वार्ताको कार्यक्रम, जसमा आज हामीले चर्चा गर्यौं मानव मूल्य मानवताको आधार बारे। र यसरी यसबारे यहाँहरूसँग चर्चा गर्दा गर्दै अब पनि हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ श्रोता। र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। हवस् त, नमस्ते।

0: हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौ। अब सुनौ समाचार।
1: यो आकाशवाणी हो, दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले एसियाली खेलमा महिला 10 मिटर एयर राइफल टिम इभेन्टमा रजत पदक जितेकोमा एलावेनेल वलारिवन, विदर्शा के विनोद र सोनम उत्तम मास्करलाई बधाई दिनुभएको छ। उपराष्ट्रपति सिपी राधाकृष्णनले मङ्गलबार नयाँ दिल्लीमा 9 औं भारत अन्तर्राष्ट्रिय जल सप्ताह 2026 को उद्घाटन गर्नुहुनेछ। इरानले आफ्नो शर्तहरू पूरा नभएसम्म र अमेरिकाले आफ्ना प्रतिबद्धताहरू कार्यान्वयन नगरेसम्म स्ट्रेट अफ हर्मुज बन्द रहने बताएको छ। बङ्गलादेशमा ढाकाको जत्राबारी स्क्वेयरमा धेरै देशी बम विस्फोट भएको छ। अनि भारतीय जनता पार्टी पन्जाबको नशामुक्त पन्जाब यात्राको तेस्रो चरण आज विधि तथा न्याय राज्यमन्त्री अर्जुन राम मेघवालले फाजिल्काको सादिकी सीमा क्षेत्रबाट सुरु गर्नुभयो।

0: प्राप्त उपलब्धिलाई सुदृढ गर्न कूटनैतिक प्रयोग गर्नेछ भनी बताउनुभयो।
1: ईरानी अधिकारियों ने एक बार फिर कहा है कि स्ट्रेट ऑफ होर्मुज को तभी खोला जाएगा जब अमेरिका उनकी शर्तें पूरी करेगा। इनमें लड़ाई खत्म करना और ईरानी शिपिंग पर लगे प्रतिबंधों में बदलाव शामिल है। होर्मुज में जहाजों की आवाजाही अभी भी काफी सीमित है। हालांकि अमेरिका का कहना है कि पिछले दो महीनों में उसने 2000 से ज्यादा कमर्शियल जहाजों को वहां से गुजरने में मदद। वहीं हूदी हमलों के बीच अमेरिका ने वेस्ट एशिया के लिए ट्रैवल अलर्ट जारी किया है और कहा है कि हालात तेजी से बिगड़ सकते हैं। दुबई से आकाशवाणी समाचार के लिए मनीष।
0: बङ्गलादेशमा ढाकाको जत्राबारी स्क्वेयरमा धेरै देशी बम विस्फोट भएको छ। स्थानीय पुलिस थाना बाहिर एक दिन अघि पनि यस्तै विस्फोट भएका थिए। हिजो साँझ ढाकामा छुट्टा छुट्टै घटनाहरूमा तीनवटा बसमा आगजनी गरिएको थियो। शुक्रबारको नमाजपछि राजधानीका धेरै भागहरूमा देशी बम विस्फोट भएको एक दिनपछि यी घटनाहरू भएको हो। घटनाहरूलाई ध्यानमा राख्दै ढाका महानगर पुलिसले सहरभरि सुरक्षा बढाएको छ र पुलिसको गस्ती अनि निगरानीलाई तीव्र बनाएको छ। भारतीय जनता पार्टी पंजाबको नशामुक्त पंजाब यात्राको तेस्रो चरण आज विधि तथा न्याय राज्यमन्त्री अर्जुन राम मेघवालले फाजिल्काको सादकी सीमा क्षेत्रबाट सुरु गर्नुभयो। उहाँले प्रदेश भाजपा अध्यक्ष केवल सिंह ढिल्लन र अन्य पार्टी नेताहरूसँग मिलेर असफवाला युद्ध स्मारकमा 1971 भारत पाकिस्तान युद्धका शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। पत्रकारहरूसँग कुरा गर्नुहुँदै उहाँले यो यात्रालाई कति पहले राजनैतिक दृष्टिकोणबाट हेरिरहेको जो गलत हो भनी बताउनुभयो। श्री मेघवालले लागू पदार्थबाट प्रभावित परिवारका सदस्यहरूलाई पनि भेट्नुभयो। यसअघि शुक्रबार पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले सीमावर्ती जिल्ला पठानकोटबाट यात्रा सुरु गर्नुभएको थियो। यो यात्रा पन्जाबले सामना गरिरहेको तीन प्रमुख चुनौतीहरूमा केन्द्रित छ: बढ्दो लागू पदार्थ समस्या, बिग्रन्दै गएको कानून व्यवस्था र शासनका सबै तहमा भ्रष्टाचार। यसले लागू पदार्थ विरुद्धको लडाईँलाई जनआन्दोलनमा परिणत गर्न राज्यका सबै 117 विधानसभा क्षेत्रहरूलाई समेट्ने लक्ष्य राखेको छ। भारतीय वायुसेनाले जोधपुर वायुसेना स्टेशनमा जापान वायुसेना आत्मरक्षा बलसँग द्विपक्षीय हवाई अभ्यास वीर रक्षक 2026 सञ्चालन गर्दैछ। 14 दिवसीय यो अभ्यास मङ्गलबार समाप्त हुनेछ। यो अभ्यास दुई वायुसेना बीचको उन्नत परिचालन मिशन र व्यापक व्यावसायिक समन्वयमा केन्द्रित छ। भारतीय वायुसेनाले स्वदेशी हल्का लडाकु विमान तेजस, SU-30, MKI र राफेल सहित विभिन्न अग्रपङ्क्तिका लडाकु विमानहरूसँग भाग लिइरहेको छ। जापानले आफ्नो F-2A लडाकु विमानसँग अभ्यासमा भाग लिइरहेको छ। जापानको आइची नागोयामा भएको एसियाली खेलकुदमा भारतले महिलाहरूको 10 मिटर एयर राइफल टिम स्पर्धामा रजत पदक जितेको छ। इलाभेनिल वाला रिवान, सोनम मास्कर र विदर्शिका विनोदको टिमले देशका लागि पहिलो पदक जितेका हुन्। चिनिया टिमले विश्व कीर्तिमानका साथ स्वर्ण पदक जितेको छ। जापानले काँस्य पदक जितेको छ। यो समाचार युट्युबमा @AIR Karsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। राष्ट्रपति द्रौपदी मुर्मूले एसियाली खेलमा महिला 10 मिटर एयर राइफल टिम इभेन्टमा रजत पदक जितेकोमा इलाभेनिल वाला रिवान, विदर्शा के विनोद र सोनम उत्तम मास्करलाई बधाई दिनुभएको छ। उपराष्ट्रपति सिपी राधाकृष्णनले मङ्गलबार नयाँ दिल्लीमा नवौं भारत अन्तर्राष्ट्रिय जल सप्ताह 2026 उद्घाटन गर्नुहुनेछ। इरानले आफ्ना शर्तहरू पूरा नभएसम्म र अमेरिकाले आफ्ना प्रतिबद्धताहरू कार्यान्वयन नगरेसम्म स्ट्रेट अफ हर्मुज बन्द रहने बताएको छ। बङ्गलादेशमा ढाकाको जत्राबारी स्क्वेयरमा धेरै देशी बम विस्फोट भएको छ अनि भारतीय जनता पार्टी पन्जाबको नशामुक्त पन्जाब यात्राको तेस्रो चरण आज विधि तथा न्याय राज्यमन्त्री अर्जुन राम मेघवालले फाजिल्काको सादकी सीमा क्षेत्रबाट सुरु गर्नुभयो। आकाशवाणीबाट समाचार पूरा भयो।

यस देशभक्ति गीतको अन्त्यसाथै हामी बिदा चाहन्छौँ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट।

हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ एफएम 103.5 मेगाहर्जमा। श्रोतालाई अब सुनाइरहेछौँ हाम्रो साप्ताहिक नानीहरूको निम्ति कार्यक्रम बाल बगैँचा।

नमस्कार आदरणीय श्रोता 103.5 मेगाहर्जको तरंगमा सधैँको आइतबार चाहिँ आज पनि बाल बगैचा कार्यक्रम लिएर तपाईहरुको सञ्चालिका उपस्थित भइसकेकी छु। आशा छ तपाईहरु पनि कार्यक्रम सुन्नलाई रेडियोगी बसिसक्नु भयो होला। सर्वप्रथम सम्पूर्ण श्रोता साथै मेरा ससाना बालबालिकालाई कार्यक्रममा स्वागत एवं न्यानो अभिवादन।

0: श्रोता यस बाल बगैचा कार्यक्रममा तपाईँहरूले कहिले सुन्नुहुनेछ ससाना नानीहरूबाट कविता कथा, कहिले हाम्रा सरगुरुमाबाट स्थान बारे जानकारी अन्तर्गत भारतका मात्र होइन तर भारत बाहिरका अन्य स्थानहरूको बारेमा पनि सुन्नुहुन्छ। त्यसरी नै ज्ञान विज्ञानका कुराहरू पनि सुन्नुहुन्छ।
1: श्रोता आज तपाईँहरू समक्ष मिश्रित कार्यक्रम लिएर आएका छौँ। यस मिश्रित कार्यक्रममा अंशग्रहण गर्ने नानीहरू यस प्रकार छन्: स्वर्णलता राई, नेतन छेत्री, अन्वेषा घले, फुन्चुक शेर्पा अनि तन्विका बराइली। यस कार्यक्रमलाई सञ्चालन गर्नेछन् नानी तन्विका बराइलीले। त सुन्नुहोस् आजको यो मिश्रित कार्यक्रम।
2: आकाशवाणी खरसाङ सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई स्वागत गर्दछु कार्यक्रम बाल बगैँचामा। म तन्विका बराइली, साथै मेरा साथीहरू स्वर्णलता राई, नितन छेत्री, अन्वेषा घले अनि फुन्चुक शेर्पा उपस्थित भइसकेका छौँ लिएर मिश्रित कार्यक्रम। सर्वप्रथम साथी स्वर्णलता राईले आफ्नो प्रस्तुति राख्नुहुनेछ।
3: नमस्ते, मेरो नाम स्वर्णलता राई हो, म कक्षा 7 पढ्छु। मेरो पाठशालाको नाम दाविल हो। मेरो कविताको शीर्षक छ मेरो यात्रा मेरो हिम्मत। कवि हुनुहुन्छ श्री सेलेस्टिना छेत्री। मेरो यात्रा मेरो हिम्मत। सामान्यमा मुस्कुराए मिठो बोली गर्छन् अनि पछाडि फर्केर खुट्टा तान्ने गर्छन्। तँ केही गर्न सक्दैनस्, तँ केही गर्न सक्दैनस् भन्दै कुरा काट्छन्। यहाँ न त साथ दिन्छन् कसैले, न त बुझ्छन् मेरो व्यथा। पिछाडि बसेर कुरा काट्ने अगाडि म झुक्दिनँ। कसैले साथ दिएन भनेर म बिच बाटोमा रोकिन्न। अरूले जे सुके भनुन्, मलाई मेरो बाटो थाहा छ। मेरो मेहनत र सपनामा अझै ठुलो आँट छ। मेरो मेहनत र सपनामा अझै ठुलो आँट छ। गराउन खोज्नेहरूलाई म मेरो सफलताले जवाब दिन्छु। आज खुट्टा तान्नेहरूकै अगाडि एक दिन माथि उभिनेछु। सपनामा मेरो हो, कोसिसमा पनि मेरै हुन्छ। यो नकारात्मकताले मेरो हिम्मत कहिले थिच्दैन। यो नकारात्मकताले मेरो हिम्मत कहिले थिच्दैन। धन्यवाद।
2: स्वर्णलताको कविता पछि अब साथी फुन्चुकले कविता वाचन गर्नेछ।
4: नमस्कार, मेरो नाम फुन्चुक डोमा शेर्पा हो, म कक्षा 7 पढ्छु। मेरो विद्यालयको नाम सान्ता जोसेफ कन्या उच्चतर माध्यमिक विद्यालय हो। सर्वप्रथम मलाई अवसर प्रदान गर्न हुने मेरा शीर्षकका प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। विशेष गरी आदरणीय क्रिस सुब्बा सर प्रति हार्दिक आभार व्यक्त गर्दछु। मलाई सङ्गीत र कविता धेरै मनपर्छ। आज म सुख दुःख र विश्वास शीर्षकको कविता वाचन गर्दैछु। यस कविताका कवि दलसिंह अकेला हुनुहुन्छ। विश्वास। कवि दलसिंह अकेला। मनमा विश्वास राखेर हिँड्ने गर, आधी बेरी आफै तर्क नगर्छ। हृदयमा ज्योति बाली बढ्ने गर, अधेरी रात आफै उज्यालमा पर्छ। विश्वास नै त हो आत्मबल, थाकेको मनलाई उखेर दिन्छ। विश्वास नै त हो सहारा, ठेस पर्दा उठाइदिन्छ। विश्वास नै त हो सहारा, रात पर्दा दियो बनिदिन्छ। विश्वास नै त हो प्रेम सोत, माचिएको मनलाई जोडिदिन्छ। विश्वास नै त हो सुन्दर फुल, जगतमा मगमग सुगन्ध फिजाइदिन्छ। धन्यवाद।
2: तपाईँहरूले हामीलाई आकाशवाणीको खरसाङ केन्द्रबाट सुन्नुहुँदैछ। कविताहरूको प्रस्तुति पछि अब हामी सबै मिलेर एउटा गीत सुनाउने छौँ।

0: नमस्ते, मेरा नाम नेतन शेट्टी हो। मैं कक्षा अपर केजी में पढ़ु। मेरा पाठशाला को नाम शिक्षा मेरी बोनी स्कूल हो। मैं पेनो वर्ब सु अब तभी को समक्ष एवटा कविता प्रस्तुत बना रही आगे का सौ कविता को शीर्षक सुखा दुखा।
1: अब म सुख दुख शीर्षकको कविता वाचन गर्दैछु। यस कविताका कवि गोपाल सिंह नेपाली हुनुहुन्छ। सुख दुख, कवि गोपाल सिंह नेपाली। जीवन वतमा अब अगाडि सर्छु भने पो हुन्छ, बन्छु भनेर मात्र हुन्न गर्छु भने पो हुन्छ। भलो चाहिने मान्छे लाटो, दुनियाँ त सुख दुखको बाटो। सुख पनि राम्रो दुख पनि राम्रो मान्छु भने पो हुन्छ। धेरै लामो जीवन यात्रा, जगमा बेसी दुखको मात्रा। सुख दुख पाई हाँस्दै हाँस्दै जान्छु भने पो हुन्छ। सुख पाई भने हर्षित हुन्न, दुख पाई भने मत्तर हुन्न। सुख अर्काको दुख पो आफ्नो ठान्छु भने पो हुन्छ। धन्यवाद।
2: कविता पछि अब अन्वेषाले हामीलाई एउटा कथा सुनाउने छ।
3: नमस्ते, मेरो नाम अन्वेषा घले हो। म खरे बस्तीमा बस्छु। म आठौँ श्रेणीमा पढ्छु। मेरो विद्यालयको नाम सन्त जोसेफ कन्या उच्चतर माध्यमिक विद्यालय हो। विश्वकवि रविन्द्रनाथ ठाकुर भन्नुहुन्छ, सङ्गीत नै विश्वको प्राण हो। अब म कथा वाचन गर्न गइरहेकी छु। कथाको शीर्षक छ सङ्गीतको जादू। सङ्गीतको जादू। एउटा गाउँमा रहेका सङ्गीतका वाद्यवादनहरू भायोलिन, पियानो र गिटार बीचको सुन्दर कथा हो। एउटा सानो र शान्त गाउँको कुनामा एउटा पुरानो सङ्गीतशाला थियो। त्यहाँ धेरै वर्षदेखि भायोलिन, पियानो र गिटार सँगै बस्दै आएका थिए। तिनीहरू सधैँ आफूलाई अरूभन्दा श्रेष्ठ ठान्थे र आपसमा झगडा गरिरहन्थे। पियानोको घमण्ड। पियानोले ठुलो स्वरमा भन्यो, म सबैभन्दा ठुलो र महत्त्वपूर्ण छु, मेरो आवाजमा गम्भीरता छ, म नै सङ्गीतको राजा हुँ। गिटारको दाबी। गिटारले आफ्ना तारहरू हल्लाउँदै भन्यो, होइन, युवाहरूले मलाई मन पराउँछन्, मेरो धुनले मानिसहरूलाई नचाउन सक्छ, म नै सबैभन्दा लोकप्रिय छु। भायोलिनको तर्क। भायोलिनले मधुर स्वरमा भन्यो, तिमीहरू दुवै गलत छौ, मेरो धुनले मानिसको आँखामा आँसु र मनमा भावुकता ल्याउन सक्छ, त्यसैले म नै सर्वश्रेष्ठ हुँ। यसरी तिनीहरू दिनहुँ बहस गर्दै र एकाएकले बज्ने प्रयास गर्थे। तर एक्लै बज्दा तिनीहरूको धुन अधुरो र खिन्न सुनिन्थ्यो। एक दिन गाउँका सानसाना बालबालिकाहरू सङ्गीतशालामा छिरे। तिनीहरूले ती वादवादनहरूलाई देखेर खुसी हुँदै बजाउने निर्णय गरे। एकै समयमा एउटा बच्चाले पियानोको किबोर्ड थिच्यो, अर्कोले गिटारको तारहरू चलायो, दोस्रोले भायोलिनको धुन तान्यो। जब ती तिनैवटा साधनहरू एकैसाथ बजे, तब त्यहाँ एउटा अभूतपूर्व र जादुमय धुनको सृजना भयो। पियानोको गम्भीरता, गिटारको ऊर्जा

0: र भायोलिनको मधुरता मिलेर वातावरण गुन्जाइमै भयो। गाउँका मानिसहरू त्यो धुन सुनेर लट्ट परे। त्यस दिन भायोलिन, पियानो र गिटारले एउटा ठूलो पाठ सिके। तिनीहरूले बुझे कि कोही पनि एक्लै पूर्ण हुँदैन। सङ्गीतको वास्तविक जादु त एकता र सहकर्मै मात्र सम्भव छ। त्यसपछि तिनीहरूले कहिले झगडा गरेनन् र सधैँ मिलेर मधुर धुन सृजना गरिरहे। धन्यवाद।
1: धन्यवाद साथी अन्वेषा। आशा छ तपाईँहरूलाई हाम्रो प्रस्तुतिहरू मन पर्दैछ भनेर। अब म तन्विका बराली, अब म मेरो कविता प्रस्तुत गर्न लागिरहेको छु। मेरो कविताको शीर्षक छ दार्जिलिङ। कवि कमल रेग्मी। हिम शिखरको शिर छ मेरो, जल निधिको पाव, सुन्दर स्वच्छ रमणीय दार्जिलिङ मेरो नाउँ। तीर्थ गर्नु जानु छैन देश विदेश टाढा, सिन्छेल तिर्दाम हामी सितै छन् महाकाल डाँडा। टाइगर हिलको सूर्य दर्शन, बतासेको रेल, यसै बिचमा खेल्छौ हामी जिन्दगीको खेल। हिउँझै शीतल मन छ मेरो, हिमाल जै छाती, यति सुन्दर देखिने म दार्जिलिङ हुँ साथी। धन्यवाद। कार्यक्रमको अन्तमा हामी सबै मिलेर तपाईँहरूलाई गीत सुनाएर मनोरञ्जन गराउनेछौँ।

0: हामी अब कार्यक्रमको अन्ततिर आइसकेका छौँ। जाँदा जाँदा मेरा साथीहरू स्वर्णलता राई, अन्विषा खले, नेत्रन छेत्री अनि फुन्चुक शेर्पालाई धन्यवाद दिन चाहन्छु। क्रिस सरलाई पनि धन्यवाद। हामीलाई वाद्ययन्त्रहरू सिकाउनु भएकोमा म तन्विका बराइलीलाई पनि बिदा दिनुहोस्। धन्यवाद।
1: त श्रोता, यतिन्जेल सुन्नुभयो नानीहरूद्वारा प्रस्तुत मिश्रित कार्यक्रम। यस मिश्रित कार्यक्रममा भाग लिने नानीहरू यस प्रकार थिए: स्वर्णलता राई, नेतन छेत्री, अन्वेषा खले, फुन्चुक शेर्पा अनि तन्विका बराइली। यस कार्यक्रमलाई सञ्चालन गर्ने नानी थिए तन्विका बराइली।
2: त श्रोता, यस कार्यक्रम पछि हामी फेरि तपाईँहरूलाई मनोरञ्जन गराउनेछौँ बालगीतबाट। त सुन्नुहोस् यो बालगीत।

श्रोता, आज तपाईहरुले बाल बगैचा कार्यक्रम अन्तर्गत सुन्नुभयो नानीहरुद्वारा प्रस्तुत मिश्रित कार्यक्रम। यसमा तपाईहरुले सुन्नुभयो गीतहरू साथै कविताहरू पनि। अनि कार्यक्रमको अन्तमा तपाईहरुलाई मनोरञ्जन गरायौं बाल गीतबाट। हवस् त श्रोता, अब हाम्रो पनि कार्यक्रमको निर्धारित समय पनि सकिन लागिसकेको छ। साँझको 5 पनि बज्न लाग्यो। अब मिश्रित कार्यक्रम गर्ने नानीहरू लगायत म सञ्चालिकालाई पनि आजको बाल बगैचा कार्यक्रमबाट बिदा दिनुहोस्। नमस्ते।

सम्पूर्ण सैनिक दाजुभाइहरूलाई स्वागत जनाउँदछु। तपाईँहरूको निम्ति प्रत्येक दिन यसै समय सन्ध्याकालमा प्रसारण गर्ने यो कार्यक्रम जय जवानमा, आजको जय जवान कार्यक्रममा हामी हाम्रा सैनिक दाजुभाइहरूलाई सुनाउनेछौँ कि हिन्दी फिल्मका गीतहरू। त सैनिक दाजुभाइहरू सुन्नुहोस् यो पहिलो गीत फिल्म जब वी मेटबाट, मोहित चौहानको शर्मा, सङ्गीत हो प्रीतमको, शब्द इर्शाद कामिलको।

श्रोताहरू अब सुन्नुहोस् फिल्म ह्याप्पी इन्डिङबाट यो गीत रेखा भारद्वाज, जिगर सरैया अनि साथीहरूको स्वरमा, सङ्गीत हो सचिन वागरको, शब्द प्रिया शर्माको हो।

श्रोताहरू, कार्यक्रम जय जवानको यो अन्तिम गीत लिएका छौँ श्रोताहरूको निम्ति फिल्म हम तुमबाट, अल्का याज्ञिक अनि शानको शर्मा सङ्गीत हो, जतिन ललितको शब्द, प्रसुन जोशीको

0: घर जा रही है बेचारी, मैं छोड़ा हूँ।
1: श्रोताहरू, यो गीतका साथै जय जवान कार्यक्रमको समय यहीँ सकिन्छ। यस कार्यक्रमबाट भने मलाई बिदा दिनुहोस्। नमस्ते।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरू, अब प्रस्तुत गर्नेछौँ पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ मेलोडिज।

0: श्रोताहरूले अहिले सुन्नुभयो पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ मेलोडिज एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अब सुन्नुहुनेछ मुख्य समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। मुख्य समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले एसियाली खेलकुदमा महिलाहरूको 10 मिटर एयर राइफल व्यक्तिगत स्पर्धामा रजत पदक जितेकोमा भारतीय निशानेबाज इला वेनिल वलारिवानलाई बधाई दिनुभएको छ। गृहमन्त्री अमित शाहले एसियाली खेलकुदमा महिलाहरूको 10 मिटर एयर राइफल टिम स्पर्धामा रजत पदक जितेकोमा इला वेनिल वलारिवान, सोनम उत्तम मस्कार र विदर्शा के विनोदलाई बधाई दिनुभएको छ। रक्षा राज्य मन्त्री श्री सञ्जय सेठले आज उत्तर प्रदेशको मेरठमा भारतीय वायुसेनाको सूर्यकिरण एरोबेटिक टिमको एयर सोको अवलोकन गर्नुभयो। टिमले हिजो पहिलो पटक आकाशमा उडान भरेको थियो र आफ्नो शानदार प्रदर्शनले दर्शकहरूलाई मन्त्रमुग्ध पारेको थियो। मत्स्य विभागले भोलि कोलकातामा मत्स्य विभागको समीक्षा बैठक आयोजना गर्नेछ। बैठकको सह अध्यक्षता केन्द्रीय मत्स्य मन्त्री राजीव रञ्जन सिंह र पश्चिम बङ्गालका मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीले गर्नुहुनेछ। दिल्ली सरकारले चाँदनी चौकमा अवस्थित ऐतिहासिक टाउन हलको विकास गर्ने दिशामा महत्वपूर्ण निर्णय लिएको छ। यस श्रृङ्खलामा दिल्ली पर्यटन र यातायात विकास निगम र दिल्ली नगर निगम बीच एक समझदारी पत्रमा हस्ताक्षर गरियो। उत्तर कोरियाले आज समुद्रतर्फ छोटो दूरीको ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ। अमेरिकाले आफ्नो कथित शत्रुतापूर्ण नीतिको जवाफमा आफ्नो परमाणु प्रतिरोधलाई बलियो बनाउने धम्की दिएको 2 दिनपछि यो कदम चालिएको हो। पछिल्लो 24 घण्टामा बङ्गलादेशको राजधानी ढाकामा पुलिसले एउटा ठूलो कार्यवाही अन्तर्गत 527 जनालाई पक्राउ गरेको छ। युक्रेनले रूसमा ठूलो ड्रोन आक्रमण गरेको छ र मस्कोमा रहेको तेल अनुसन्धान प्लान्ट र आवासीय भवनमा क्षति पुर्याएको छ। युक्रेनले हिजो राति रूसमा 1,000 भन्दा बढी ड्रोन प्रहार गरेको छ, जसमध्ये 100 सिधै राजधानी मस्कोतर्फ लक्षित थिए। मुख्य समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 6:50 उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी
0: एफएम 103.5 मेगाहर्जको तरङ्गमा। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरूलाई अब सुनाउनेछौँ हिन्दी फिल्मी गीत। यहाँहरूको निम्ति लिएका छौँ यो गीत फिल्म बादलबाट, सोनु निगम अनि कविता कृष्णमूर्तिको स्वरमा। सङ्गीत हो अन्नु मल्लिकको, शब्द समीरको।

0: नमस्ते आदरणीय श्रोता, साप्ताहिक कार्यक्रम बोल्छ च्याबारी सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतामा म च्याङबाको करजोडी नमस्ते। श्रोता, सधैँ नै हामीले च्याबारी अन्तर्गत चियामा लाग्ने विभिन्न विषयहरू लिएर विभिन्न जग्गाबाट अतिथिलाई निम्ताउँदै आएको छौँ भने आज हामीले बालासन निवासी श्री निर्गबहादुर तामाङज्यूलाई हामीले हाम्रो सभामा निम्त्याइसकेका छौँ र यहाँलाई हाम्रो नमस्ते छ।
1: नमस्ते।
0: त यहाँले चाहिँ आज हामीलाई विशेष चिया बगानमा श्रमिकहरूको निम्ति कल्याणकारी योजना के कस्ता छन् यस विषयमा बताउनुहुन्छ र तामाङज्यू बताइदिनुहोस्।
1: हजुर हजुर। राष्ट्रको अर्थव्यवस्था कायम राख्नमा विभिन्न उत्पादनहरूको आवश्यकता पर्दछ।
0: हजुर।
1: र उत्पादनको प्रमुख अङ्ग श्रमिक वर्गलाई मानिएको छ।
0: ज्यू।
1: किनभने उत्पादनको चार आधारभूत उपादानहरू मध्ये श्रमिकको सहभागिता सर्वोच्च छ। मानव समाजको विकासको प्रारम्भदेखि नै आवश्यक सामग्रीहरूको उत्पादनमा श्रमिकको भूमिका महत्वपूर्ण रहेको छ। श्रमिकहरू उत्पादनको साधन मात्र नभएर राष्ट्रको आयको ठूलो सहयोगी पनि हुन्। त्यसैले श्रमिकहरूको हित र कल्याणको लागि उचित व्यवस्थाहरू अपनाउन जरुरी छ। चिया कृषि आधारित उद्योग हो। चिया खेतीको सुरुवात अङ्ग्रेजहरूले गरेका हुन्। यसको इतिहास 150 वर्ष भन्दा पुरानो छ। तर अन्य उद्योगहरूमा चाहिँ चिया बगानहरूमा पनि मालिक वर्गबाट श्रमिकहरू अवहेलित भएका थिए। श्रमिकहरूको अवस्था दयनीय थियो। देशको बागडोर विदेशीहरूको हातमा र चिया बगानका मालिकहरू पनि उनीहरू नै भएकोले श्रमिकमाथि अत्यधिक शोषण गरेर मालिक वर्गले ठूलो फाइदा उठाएका थिए। श्रमिकहरूको यातना कम गराउन र तिनीहरूको अवस्था सुधार्नमा न त सरकारको ध्यान नै थियो, न त मालिक वर्गको रुचि नै। मालिक वर्गको शोषण दमन र अत्याचार हटाउन श्रमिक वर्ग आफै एकबद्ध हुन बाध्य भए। श्रमिक वर्गको आन्दोलन र अपिलको फलस्वरूप भारतमा पहिलो पल्ट 1881 कारखाना अधिनियम फ्याक्ट्री एक

0: 1881 बनियो। श्रमिक वर्गको लगातार आन्दोलनको फलस्वरूप 1881 को कारखाना अधिनियमलाई 1911 र 1922 श्रमिक वर्गको भलाइको निम्ति संशोधन गरियो। 1920 सम्ममा भारतको श्रमिक आन्दोलन निकै शक्तिशाली भइसकेको थियो। श्रमिकहरूको एकता र अधिकारलाई मान्यता दिन अङ्ग्रेज सरकार बाध्य भयो। फलस्वरूप श्रमिक आन्दोलनलाई वैधिक मान्यता दिए। 1926 श्रमिक सङ्घ अधिनियम ट्रेड युनियन एक्ट 1926 पारित गरियो। यो अधिनियमलाई फेरि 1928 1942 र 1947 संशोधन गरियो। फेरि भारत स्वाधीन भएपछि यो अधिनियमलाई सरकारको प्रयासमा 1960 अनि 1964 फेरि संशोधन गरियो। उद्योग क्षेत्र उत्पादनको अत्यन्त महत्त्वपूर्ण साधन हो। राष्ट्र जति विकसित हुँदै जान्छ राष्ट्रको अर्थतन्त्र या अर्थव्यवस्थामा उद्योग क्षेत्रको महत्त्व उति नै बढ्दै जान्छ। उद्योग क्षेत्र समृद्धिशाली हुनु नै राष्ट्र समृद्धिशाली हुनु हो। तर मालिक र श्रमिक वर्गको बीच सद्भावना र सम्बन्ध राम्रो रहेन भने उत्पादनको क्षेत्रमा उचित वातावरण सृष्टि हुँदैन र विवाद झगडा इत्यादि सृष्टि हुने कारण बन्दछ। किनभने मालिक बडो स्वार्थी र निर्दयी हुन्छन्। श्रमिक वर्गलाई शोषण गरेर धेरैभन्दा धेरै मुनाफा कमाउन तिनीहरूको उद्देश्य हुन्छ। श्रमिकले यस्तो अन्याय सहन सक्दैन। यसरी श्रमिक र मालिकको बीच झगडाको सृष्टि हुँदछ। यस्तो झगडा मेटाउनलाई सरकारको हस्तक्षेपमा 1950 औद्योगिक विवाद अधिनियम इन्डस्ट्रियल डिस्प्युट एक्ट 1950 पारित गरियो। यसले अझ सुधारीकरण गर्दै 1956 फेरि यस संशोधन गरियो। यसरी श्रमिक वर्गको कल्याणार्थ अनि श्रमिकको जीवन स्तरलाई सुधार्न समय समयमा विभिन्न अधिनियमहरू बनाएका छन्। तीमध्ये एउटा प्रमुख अधिनियम हो बगान श्रमिक अधिनियम 1951 अर्थात् प्लान्टेसन लेबर एक्ट 1951। यसमा यी कुराहरू छन्। यो अधिनियमलाई बगान श्रमिक अधिनियम 1951 अर्थात् प्लान्टेसन लेबर एक्ट 1951 भनिन्छ। अर्को यो नियम जम्मू काश्मीर राज्य छोडेर भारतको सम्पूर्ण भूभागमा फैलाउनु या प्रयोगमा ल्याउन सकिन्छ। तेस्रो छ 5 हेक्टर भूमि रहेको अथवा त्योभन्दा अधिक क्षेत्र भएको भूमिमा चिया कफी रबर सिन्कोनाको खेती लगाएको क्षेत्रलाई प्लान्टेसन एरिया भनिन्छ। जहाँ कम्तीमा 15 श्रमिकभन्दा धेरै हुनपर्नेछ। अर्को छ प्लान्टेसन भन्नाले यो अधिनियमले प्रवेश जति विभाग छन् त्यसलाई प्लान्टेसन भनियो। जस्तै बगानको कार्यालय अफिस हस्पिटल दबाईखाना पाठशाला साथै अन्य कतिपय विभागहरू छन् जो यो अधिनियमसित सम्बन्धित छन्। तर यस अधिनियमले कुनै पनि कारखानालाई प्रभाव गर्न सक्दैन। कारण पहिले नै 1948 कारखाना अधिनियम फ्याक्ट्री एक्ट 1948 लागू गरिएको छ। यो अधिनियमको अध्याय 3 अनुसार मालिकले श्रमिकहरूलाई अनेकौँ सुविधाहरू उपलब्ध गराउनु औ दैनिक कार्य अवधि निर्धारण गर्नुपर्छ जसमा श्रमिक वर्गको स्वास्थ्य हेल्थ सम्बन्धी अति नै महत्त्वपूर्ण देखिन्छ। सरकारले निर्धारण गरे बमोजिम कर्मचारी अनि श्रमिक वर्ग र तिनीहरूको परिवारको निम्ति दबाई पानी र आवश्यक उपचारको सुगम व्यवस्था हुनुपर्छ। अर्को पिउने पानी प्रत्येक श्रमिकको सुविधा हेरेर बगानभित्र उचित पिउने पानीको प्रबन्ध गरेको हुनुपर्छ। ल्याट्रिन र युरिनल अर्थात् पाइखाना स्त्री पुरुष श्रमिकको निम्ति अलग अलग पाइखानाको प्रबन्ध उचित ढङ्गमा गरेको हुनुपर्छ। अन्डर सबसेक्सन 1 अनुसार सबै पाइखानाहरू सफा क्लिन र सेनिटेरी कन्डिसनमा हुनुपर्छ। श्रमिक वर्गको वेलफेयर कल्याणको निम्ति बगान मालिकले गर्नुपर्ने विभिन्न योजना अझै छन्। जस्तै 150 अधिक श्रमिकहरू काममा लगाइने चिया बगानमा 1 वा 1+ संख्यामा क्यान्टिन अर्थात् अल्पाहार गृह हुनुपर्नेछ। बालगृह जसलाई हामी क्रेज भन्छौँ 50 स्त्रीहरू लगाइने प्रत्येक बगानमा काम गर्ने स्त्रीहरूको 6 वर्षभन्दा कम उमेरका नानीहरूको उचित देखभालको निम्ति बालगृह अर्थात् क्रेज हुनुपर्छ। बालगृहमा काम गर्ने स्टाफ शिक्षित र योग्यको हुनुपर्छ। साथै उसको निम्ति ड्युटी समयमा लगाउने सफा लुगाको व्यवस्था हुनुपर्छ। त अर्को छ दूध बालगृहमा रहने प्रत्येक श्रमिकको नानीहरूलाई प्रत्येक दिन कम्तीमा पनि 20 अंश दूध दिनुपर्नेछ। साथै कामको समयभित्र कम्तीमा पनि 2 चोटि नानीको आमालाई दुध खुवाउने छुट्टी दिनुपर्नेछ। यो सिथैमा दिने दूध केवल दुई वर्षसम्मको मात्र प्रावधान गरिएको छ। त्यसबाहेक मनोरञ्जन रिक्रिएसन फेसिलिटिज श्रमिकहरूको निम्ति अधिनियमको धारा 13 र 14 अनुसार प्रत्येक बगान मालिकले आफ्नो कर्मचारीहरूको निम्ति मनोरञ्जनका सुविधाहरू उपलब्ध गराउनु पर्छ। अर्को छ, श्रमिक कर्मचारीहरूको 6 देखि 12 वर्षसम्मका नानीहरूको संख्या 25 भन्दा अधिक भए ती नानीहरूको निम्ति शैक्षिक सुविधा प्रदान गर्नुपर्छ। शैक्षिक व्यवस्था गर्नु अर्थात् पाठशालाहरू खोल्नु चलाउनु पर्नेछ। अधिनियमको धारा 15 र 16 अनुसार प्रत्येक बगानको मालिकले आफ्नो श्रमिक कर्मचारीको निम्ति घरको व्यवस्था प्रबन्ध मिलाइदिनु पर्छ। जति पनि प्लान्टेसन लेबर एक्ट 1951 प्रदान गरिएको सम्पूर्ण प्रावधानहरू वर्तमान चिया बगानमा लागू गरिएको देखिँदैन, कारण धेरैवटा कमानहरू बन्द छन्, रहेका केही बगानहरू सिक गार्डन हुन्छन् र केही चिया बगानहरूले त ती व्यवस्थाहरू आंशिक रूपमा प्रयोग गर्छन् या गर्दैन भन्न सक गाह्रो छ।
1: हजुर हजुर,
0: चिया बगान मालिकलाई पनि आजभोलि धेरै सजिलो भएको छ। सरकारले प्रधानमन्त्री आवास योजनाद्वारा गरिब श्रमिकहरूको घर निर्माण गरिदिइहाल्छ, पिउने पानी घर घर जल परियोजना सरकारले ल्याइदिएको छ, तर यो पनि कति ठाउँतिर सफल भएन। तथापि श्रमिकहरूले आफ्नै खर्चमा पानीको मुहान सोच खोजेर पिउने पानीको खाँचो टारिरहेको छ। स्वास्थ्य हेल्थ सम्बन्धमा पनि सरकारले गाउँ गाउँ बस्ती बस्तीतिर हेल्थ सेन्टर निर्माण गरी आशा कर्मी नियुक्ति गरिदिएर सम्पूर्ण मानिसहरूको कल्याण गरिरहेको छ। शिक्षा सम्बन्धी भन्नुपर्दा जहीँ त्यही पाठशालाहरू सरकारले निर्माण गरिदिएर शैक्षिक समस्या समाधान गरिसकेका छन्। सरकारले नै धेरैभन्दा धेरै योजनाहरू बनाएको, श्रमिक दाजुभाइको कल्याणार्थ काम गरेको हुनाले बगान मालिकलाई धेरै नै हल्का गरिरहेको छ।
1: त्यसले गर्दा तपाईँको कुरा काटेको जस्तो यो एक्ट अनुसार पाउने सहुलियतहरू छ, योहरू त कुनै पनि अहिलेसम्म पाउँदै गरेको पनि बन्द भइरहेको हामी देखिरहेको पनि छ।
0: हजुर हजुर, यसबाहेक 300 भन्दा अधिक कर्मचारी नियुक्त गरेको बगानहरूमा राज्य सरकारको निर्देशन अनुसार 1 या 1 भन्दा अधिक श्रमिक कल्याण अधिकारी वेलफेयर अफिसर नियुक्त गर्नै पर्छ। तर प्राय जसो चिया बगानमा वेलफेयर अफिसर नियुक्त गरेको
1: देखिँदैन।
0: वेलफेयर अफिसरले के गर्छ भन्दा बगानमा श्रमिकहरूसित राम्रो सम्बन्ध राख्नु, श्रमिकहरूलाई कमानको नियम कानुनको जानकारी दिनु, श्रमिकहरूको अवस्था कस्तो छ निरीक्षण गर्नु, पिउने पानी घरको अवस्था हेरेर व्यवस्था मिलाउनु, श्रमिकको नानीहरूको शैक्षिक व्यवस्था हेर्नु, प्रबन्ध मिलाउनु, नानीहरू सँगसँगै श्रमिक वर्गको स्वास्थ्य सम्बन्धी जानकारी लिनु आदि वेलफेयर अफिसरको कामहरू हुन्। बगानको कर्मचारीहरूलाई टी प्लान्टेसन इम्प्लोइज वेलफेयर बोर्ड अफ म्यानेज सोसियल सेक्युरिटी एन्ड वेलफेयर स्किमहरूले के ती स्किमहरू के छन् त्यसलाई बगानमा इम्प्लिमेन्ट प्रयोग ल्याउनु, वेस्ट बेङ्गल टी प्लान्टेसन इम्प्लोइज वेलफेयर फन्ड एक्ट 2015 त श्रमिकहरूलाई सजिलोसितले तिर्न सक्ने लोन प्रोभाइड गर्दछ, जसद्वारा कसैले घर बनाउने, स्वास्थ्य सम्बन्धी हेल्थ केयर लोन पनि पाउन सक्ने प्रावधान दिएको छ। यो त भयो वेलफेयर अफिसरको संक्षिप्त कर्तव्यहरू। यसबाहेक बगानमा आवश्यक कर्मचारीहरूलाई हप्तामा 50 घन्टा भन्दा अधिक अनि किशोर र बाल श्रमिकलाई प्रति हप्ता 40 घन्टा भन्दा धेरै काममा लगाउनु हुँदैन। प्रत्येक 7 दिनको अवधिमा सबै श्रमिकहरूले 1 दिनको विश्राम पाउनुपर्छ, छुट्टी पाउनुपर्छ। यस्तो विश्रामको दिन काम गर्नु परेको खण्डमा श्रमिक वा कर्मचारीलाई अतिरिक्त समय ओभरटाइम काम गरेको दरमा राजी मतलब रोजी दिनुपर्छ। प्रत्येक बगानमा प्रत्येक दिन खटिन पर्ने कार्य अवधि स्पष्ट रूपमा सरकारले निर्धारण गरेको तरिका अनुसार प्रदर्शित गरिनु पर्छ। धारा 25 अनुसार स्त्री वा बालक कर्मचारीलाई साधारण तथा बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म त्योभन्दा बढ्ता काममा लगाउन पाउँदैन, तर यो नियम धाई तथा नर्सहरूलाई लागू हुँदैन, उनीहरू एनी टाइम गर्न सक्छ। यदि अधिनियम अनुसार आवश्यक कर्मचारीले प्रत्येक 20 दिन काम गरेको निम्ति 1 दिनको सवेतन छुट्टी पाउनै पर्छ। बिमारी वा सुत्केरी अवस्थामा प्राप्त हुने सुविधाहरूमा प्रत्येक कर्मचारीले योग्यता प्राप्त डाक्टरको प्रमाणपत्रको आधारमा बिमारी भत्ता पाउँदछ। स्त्री कर्मचारीले प्रसूति भत्ता मेटर्निटी बेनिफिट पाउनुपर्छ। मेटर्निटी बेनिफिटको आधारमा नै प्रत्येक महिला कर्मचारीले प्रसूति हुनुभन्दा अगाडि 60 दिनको अनि प्रसूति पछि 122 दिनको सवेतन छुट्टी पाउँदछ। यसबाहेक श्रमिक वर्गको निम्ति अति नै कल्याणकारी योजनामा अधिनियम अनुसार प्रोभिडेन्ट फन्ड भविष्य निधि अधिनियम श्रमिक कर्मचारीहरू सेवानिवृत्त भएपछि जीवनयापनको निम्ति वा काम गर्न असमर्थ भएको खण्डमा या अचानक मृत्यु भएमा आफैलाई या आफ्ना आश्रितहरूलाई आर्थिक सहायता उपलब्ध गराउनको निम्ति

0: प्रतिशत कन्ट्रिब्युसन छ भने बगान मालिकले 8.33% को हिसाबले श्रमिक वर्गलाई सेवानिवृत्त भए पश्चात पेन्सन दिने व्यवस्था गरिएको छ। पिएफको निम्ति काटिएको रकममाथि सरकारद्वारा सुत इन्टरेस्ट 12% दरले भुक्तान गरिन्छ भने टी गार्डनबाट 3.67% चाहिँ कन्ट्रिब्युसन लेबरबाट हुन्छ। भविष्य निधि कोष प्रोभिडेन्ट फन्ड आफ्नो नोमिनीलाई ट्रान्सफर पनि गर्न सकिने प्रावधान छ। श्रमिकको कल्याणको निम्ति सरकारले 1 मार्च 1971 परिवार अनुवृत्ति योजना फ्यामिली पेन्सन स्किम पनि कार्यान्वित गरेको छ। यही योजनासित सम्बन्धित भविष्य निधि सम्बन्ध बिमा योजना डिपोजिट लिङ्क्ड इन्सुरेन्स स्किम अन्तर्गत दिवंगत श्रमिक कर्मचारीको भविष्य निधिको जम्मा डिपोजिट हेरेर उसको परिवारलाई 10,000 बिमा राशि दिइन्छ। उपादान भुक्तान अधिनियम 1972 भारत सरकारले 1972 उपादान भुक्तान अधिनियम द पेमेन्ट अफ ग्रेजुटी एक्ट 1972 पारित गरेर श्रमिकहरूको कल्याण बढाउन अर्को ठोस कदम लिएको छ। 5 वर्षसम्म लगातार काम गर्ने श्रमिक कर्मचारीलाई सेवानिवृत्त भएपछि पद त्याग गरेको खण्डमा वा काम गर्न असहमत भएको खण्डमा यी उपादान ग्रेजुटी दिइन्छ। 1975 समान पारिश्रमिक अध्यादेश पारित गरियो। यो अधिनियम अनुसार मालिकले एउटै काम गर्ने स्त्री या पुरुषलाई एक समान रोजी वा तनखा दिनुपर्छ। लाभांश भुक्तान अधिनियम पेमेन्ट अफ बोनस एक्ट 1965 पेमेन्ट अफ बोनस अधिनियम 1965 पारित गरियो। श्रमिकको निम्ति यस्ता प्रावधान र अधिनियम भए तापनि कतिवटा चिया बगानमा मालिक वर्गको स्वार्थीपना र मनमानीले गर्दा यो श्रमिक यो अधिनियमहरू ठिकसित लागू हुँदैन। फलस्वरूप श्रमिक वर्ग आफ्नो अधिकारदेखि वञ्चित हुनुपर्छ जसले गर्दा चिया श्रमिकको जीवन स्तर कहिले माथि उठ्न सक्दैन। यस्तो महँगाईको जमानामा श्रमिक कर्मचारीको अवस्था दयनीय र सङ्कटपूर्ण भइरहेको छ। तथापि बगानमा साधारण पछि टिप्ने टोकरी जुत्ता गम्बुट होइन आदि छाता आदि चाहिँ समय समयमा अहिलेको कमानको मालिकले दिने व्यवस्था गरिरहेको हामी पाउँछौँ।
1: र यो अधिनियम अनुसार जति पनि पाउने सहुलियतहरू थियो त्यो सहुलियतहरू आजभोलि हराउँदै पनि गइरहेको छन् होइन। त स्वतः आज हाम्रो सभामा यहाँ निर्गाबहादुर तामाङज्यू आउनुभएर चिया बगानमा श्रमिकहरूको निम्ति कल्याणकारी योजना के कस्ता रहेछन् यस विषयमा एकदमै खुलास्त पारेर बताइदिनु भयो र यसरी बताउँदा बताउँदै समय पनि भइगएकोले यहाँ तामाङज्यूलाई बिदा दिइरहेछौँ। हवस् त नमस्ते।
0: नमस्ते
2: र श्रोता आउनुहोस् अब हामी के छन् गीत सुनेर

ल त श्रोता, अहिले हामीले यसरी गीत सुने पश्चात आज हामी प्राकृतिक प्रकोपबाट चियाबारीको संरक्षण कसरी गर्नुपर्ने यस विषयमा बताउन लागिरहेछौँ। र सबैभन्दा पहिले प्राकृतिक प्रकोप भन्नाले के बुझिन्छ भन्ने प्रश्न आउँदाखेरि, प्राकृतिक प्रकोप भन्नाले चाहिँ विशेषतः समय समयमा हुने प्राकृतिक दुर्घटनाहरू नै हुन् भनेर चाहिँ बुझ्न सक्छ। जस्तै अत्यधिक मात्रामा वृष्टिपात पर्नु, अत्यधिक मात्रामा सुक्खा लाग्नु, पहिरो जानु, भूकम्प आउनु, बाढी आउनु आदि सबै नै प्राकृतिक प्रकोप हुन् जो अप्रत्याशित रूपमा सृजना हुन्छन् अनि सबैतिर हाहाकार र सर्वनाश पार्न पुग्छन्। अब आयो अत्यधिक मात्रामा वृष्टिपात हुनाले चियाको बोटलाई कस्तो असर पार्छ भन्ने कुरोमा विशेष प्राकृतिमा विशेष गरी वनस्पति जगतमा नै अत्यधिक वृष्टिपात हुनु राम्रो सङ्केत होइन। यसरी नै अत्यधिक

वृष्टिपातले चियाका बोटहरूलाई विपरीत असर पार्दछ। जब प्रशस्त मात्रामा पानी पर्दछ नि, तब माटोले यो बेसी पानीहरूलाई आफूभित्र सोचेर राख्न सक्दैन। फलस्वरूप बोटलाई बेसी भएका पानीले नकारात्मक असर पार्दछ अनि बोटहरू रोगाउन थाल्छन्। यसरी रोग आएका चियाका बोटहरू बिस्तारै खुम्चिएर एवं कचल्टिएर मर्न थाल्छन्। चियाको बोटलाई यस्तो प्रकोपबाट बचाउने उपायहरू। साधारणत यस्तो प्रकोपबाट चियाको बोटलाई बचाउनको निम्ति अत्यधिक भएका वृष्टि जम्न दिनु हुँदैन। चियाबारी भित्र नालीहरू ठाउँ ठाउँमा खन्नु पर्छ। टार वा हिलो जम्ने स्थानतिर समयमा नै झोडा नाला बनाउनु पर्छ र बेसी भएका पानीहरूलाई सठिक दिशा समयमा दिनुपर्छ। अनि वर्षाको मौसममा अरू पनि धेरै प्राकृतिक प्रकोपहरू आइलाग्छन्। वर्षाको मौसममा आइलाग्ने प्राकृतिक प्रकोपहरूमा पहाडतिर हो भने पहिरो जानु अनि मधेसतिर हो भने भेल, बाढी, डुबाउ आदि हुनु। र हामीले अघि नै सामान्य चर्चा पनि गरिसकेका छौँ कि वर्षाको समयमा अत्यधिक वृष्टिपात भएमा माटोले यो अत्यधिक पानीहरूलाई सोचेर राख्न सक्दैन। फलस्वरूप भूपृष्ठका सामान्य सतह भागदेखि लिएर केही भित्री भागहरूदेखि नै भूस्खलन अथवा पहिरो चलेर जान्छ। यदि यस्तो भूस्खलित स्थानहरूतिर चियाबारी भए भ्यावा प्रकोपमा पनि पर्न सक्छ। र यसरी नै मधेसतिर हो भने अत्यधिक वृष्टिको कारण बाढी एवं डुबाउ हुनु सक्छ। साथै बढेको भेलहरूले चियाबारीको छेउकुनाका भागहरू क्षयकरण गरेर लान सक्छ र चपेटमा पनि पार्न सक्छ। यसरी यस्तो प्रकोपबाट बाँच्नको निम्ति पहाडतिरका चियाबारीहरूमा हो भने वर्ष अघि नै नालाहरू सफा एवं खुल्ला पार्नुपर्छ अनि अत्यधिक वृष्टिपातलाई निकासका निम्ति सुपरियोजित विकल्प तयार पार्न पर्छ। संवेदनशील क्षेत्रहरू कतै धस्किएका ठाउँहरू छ भने समयमा नै देवालहरू लगाउनु पर्छ अनि मधेसतिर चाहिँ समयमा नै बाँध बाँध्नु, नरहरू तयार पार्नुपर्छ र यस्तो प्रकोपबाट जोगाउन सकिन्छ। असिना एउटा भ्यावा प्राकृतिक प्रकोप नै हुन जान्छ। जब यो निर्ममतापूर्वक बस्छ, वर्षाको समयमा चियाको बोटले लगातार मुनाहरू दिन थाल्छन्। तब यस्तो समयमा असिना धेरै वर्षीय कलिला मुनाहरू टुक्रिएर जान्छन् अनि मुनासँगै पातहरू पनि झिन्द्रा झिन्द्रा च्यातिएर जान्छ र फलस्वरूप मुना र पात साथै काण्डसम्म चोट लाग्नले बोटको डाँट बिस्तारै सुक्दै जाने वा रोगाउन थाल्छ अनि स्वस्थ काण्ड बोट बन्न पाउँदैन र उत्पादनमा ठुलो ह्रास आउनु पुग्छ। र यस्तो समयमा असिनाले कुटेका मुना पात र कोमल काण्डहरूका घाउलाई छिटै स्वस्थ पार्न चाँडै नै जैविक अथवा रासायनिक औषधिहरू प्रयोग गर्नुपर्छ। ती मध्ये एउटा रासायनिक औषधि ब्लाइटेक्स हो, जसलाई ह्यान्ड स्प्रेको सहायताले बोटमा छरे तुरन्त रोगबाट बचाउन सकिन्छ। अनि सुक्खा एउटा दुर्भिक्ष प्रकोप हो, जसलाई हामी खडेरी पनि भन्छौ। सुक्खा लाग्नले चियाबारीलाई ठुलो क्षति पुर्याउँछ। जब जलवायु निकै शुष्क बन्न पुग्छ, प्रचण्ड सूर्यको ताप प्रखर बन्छ र जमिनमा अत्यधिक राप अथवा तातो बढ्न थाल्छ, फलस्वरूप पानीको अभाव बन्न पुग्छ, तब जमिन तातिएर बोटको जरा भाग पिल्सिन थाल्छ। जमिनमाथि प्रखर सुक्खाको कारण पलुवा अथवा पातहरू डल्लिन थाल्छ, ओइलाउन थाल्छ र बोट मरतन्न अवस्थामा पुग्छ। यो प्रकोप बढे एक बोटदेखि सयौं हुँदै धेरै ठुलो क्षेत्र नै ढाक्न पुग्छ अनि यस्तो समय रेड स्पाइडर अथवा भनौँ सिन्दुरे किरा फैलिनाले ठुलो सम्भावना पनि रहन्छ, जसले गर्दा चियाबारीलाई ठुलो असर पनि पर्न जान्छ। र यस्तो प्रकोपबाट चियाबारीलाई कसरी बचाउन सकिन्छ भनेदेखिलाई विशेष त हामीले सुक्खा हुनबाट बचाउन सिँचाइको व्यवस्था गर्नुपर्छ। चियाबारी भित्र संकटपूर्ण अवस्था आइपर्ने कुरालाई ध्यानमा राखी सुरुमा नै पात कुहुने, नरम डाँट र चिसो पर्जात वृक्षहरू लगाउनु पर्छ, जसमध्ये विभिन्न प्रजातीय सिरिसका बोटहरू खुबै उपयोगी हुन्छ। यसरी नै रेड स्पाइडर सिन्दुरे किरालाई नियन्त्रण गर्न चाहिँ धेरै नै औषधिहरू प्रयोग गर्नुपर्छ। र अन्तमा प्राकृतिक प्रकोपबाट चियाबारीको संरक्षण सम्बन्धी भन्नुपर्दाखेरि प्राकृतिक प्रकोपबाट चियाबारीलाई संरक्षण गर्न हामीले निम्न कुरोहरूलाई विशेष ध्यान राख्नुपर्छ। सम्पूर्ण जनमानसले नै पर्यावरण नष्ट गर्नु हुँदैन, समृद्धि गर्नुपर्छ, वातावरण प्रदूषित पार्नु हुँदैन। होडबाजीमा भौतिक उत्पादन र रसायन परीक्षणले वातावरण प्रदूषित बन्दछ, जसबाट सम्पूर्ण जगतसँगै चियाबारी पनि चपेटमा पर्न सक्छ। अनि दोस्रो आयो चियाबारीको वरिपरि झार जङ्गल सफा गर्नुपर्छ। यसबाट भ्यावा समय समयमा हुने आगलागी र जङ्गली किट पतङबाट सुरक्षित राख्न सकिन्छ। अनि चिया उत्पादनका महत्त्वपूर्ण कल एवं आवश्यकीय लेखापालका कार्यालय र प्रमुख प्रबन्ध कार्यालय साथै चिया बोटको रोपनी मुख्यत भूस्खलन साथै भूकम्प अपेक्षित क्षेत्रमा हुनु हुँदैन अनि

गुणस्तरीय चिया उत्पादन र चिरकालीन स्वस्थ चिया बोर्ड राख्न र व्यवसाय एवं कुशल उपयोग चिया निर्माणमा बढ्दो रासायनिकको प्रकोपमाथि समुचित पाइला चाल्नु पर्छ। त श्रोता, अहिले हामीले प्राकृतिक प्रकोपबाट चियाबारीको संरक्षण के कस्तो प्रकारले गर्नुपर्ने यस विषयमा छोटकरीमा बताइहाल्यौं। समय पनि भइगएकोले अर्को आइतबार फेरि भेट्ने आशा राख्दै आजलाई भने म च्याङबाला पनि बिदा दिनुहोस्। हवस् त, नमस्ते।

एफएम 110.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अबको केही बेरमा रिले गरेर सुनाउनेछौँ आकाशवाणी गान्तोक केन्द्रको प्रादेशिक समाचार।

सहकारी आरडिडी तथा पञ्चायती राज मन्त्री अरुण कुमार उप्रेतीको अध्यक्षतामा हिजो तादोङमा सहकारी विभागको समन्वय बैठक सम्पन्न भयो। बैठकमा विभिन्न जिल्ला र शीर्ष सहकारी संस्थाहरूले आफ्नो प्रगति, जारी गतिविधि, उपलब्धि तथा सहकारी क्षेत्रमा थप ध्यान दिनुपर्ने मुख्य पक्षहरूबारे विस्तृत प्रस्तुतिकरण दिए। मन्त्री उप्रेतीले प्रस्तुतिकरणहरूको समीक्षा गर्दै राज्यभरि सहकारी सम्बन्धी पहलहरूको प्रभावकारी कार्यान्वयन र निरन्तर समन्वयको आवश्यकतामा जोड दिनुभयो अनि विभाग र सहकारी संस्थाहरूलाई आफ्नो निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले किसानहरूलाई थप आर्थिक सहयोग पुर्याउने तथा सहकारी मार्फत ऋण प्रवाह प्रणालीलाई सुदृढ बनाउने उद्देश्यले किसान क्रेडिट कार्डमा ब्याज अनुदान सम्बन्धी कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिनुभयो। बैठक राज्यमा सहकारी क्षेत्रको समग्र विकासमा ध्यान केन्द्रित गर्ने निर्णयका साथ सम्पन्न भयो। सिक्किम सरकारको शिक्षा विभागले एक स्टेप फाउन्डेसनसँगको सहकार्यमा अप्रेल 2026 भएको सम्झौतापछि सरकारी विद्यालयहरूमा एआई फनजोन परियोजनाको कार्यान्वयन औपचारिक रूपमा सुरु गरेको छ। गान्तोक जिल्लाका खामदोङ, नान्डोक र मार्तम ब्लकहरूका 71 सरकारी विद्यालयमा आधारभूत साक्षरता र गणितीय सिप सुदूर पार्नका लागि यस पाइलट परियोजनाले प्रविधिमा आधारित तथा विद्यार्थीको आवश्यकता अनुकूल हुने सिकाइ विधि भित्राएको छ। यस पहलले कक्षा 3, 4 र 5 करिब 2100 विद्यार्थीलाई अङ्ग्रेजी, नेपाली र गणित विषयमा सिधै संलग्न गराउँछ। बेङ्गलोर स्थित गैर मुनाफामुखी संस्था एक स्टेप फाउन्डेसनले आधारभूत साक्षरता र अङ्क ज्ञान सम्बन्धी समाधानहरू व्यापक स्तरमा सहनिर्माण गर्न सार्वजनिक विद्यालय प्रणालीहरूसँग सहकार्य गर्दछ। यस अभ्यासलाई अतिरिक्त कक्षाको रूपमा नभई नियमित विद्यालय समयभित्रै 60 मिनटको एआई फनजोन कक्षाको रूपमा समावेश गरिनेछ। विद्यालय प्रमुखहरूले यस कार्यक्रमलाई लागू गर्न सरल र थप प्रशासनिक भार नगण्य हुने पाएका छन्। गेजिङ जिल्लाको कृषि विभागद्वारा जीवन्त गाउँ कार्यक्रम 2026-27 अन्तर्गत मानेबुङ जिपियुको उत्तरेमा हिउँदे आलुको बिउ वितरण तथा तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो। यस कार्यक्रममा सम्बन्धित अधिकारीहरूले विभिन्न कृषि तथा बागवानी योजनाहरूबारे संक्षिप्त जानकारी दिनुका साथै हिउँदे आलु खेती र राजमाको बिउ सम्बन्धी खेती प्रविधिबारे जानकारी गराए। विभागका अधिकारीहरूले सिक्किममा आगामी दिनहरूमा लागू हुने विभिन्न केन्द्र

एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। सुन्नुहोस् आजका रहल अनि भोलि प्रसारण गर्ने कार्यक्रमको संक्षिप्त विवरण। अहिले 6:50 सुनाउनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7 बजे कार्यक्रम कथा सारथी, जसमा डाक्टर लकीदेवी सुन्दासद्वारा लिखित कथा निर्वासित अनिर तामाङबाट सुन्नुहुनेछ। 7:45 भुटानी कार्यक्रम, 8 बजे युवाणी, 8:30 सेवा सङ्कल्प अभियान अन्तर्गत एक विशेष कार्यक्रम प्रस्तुत गर्नेछौँ। आजको विषय छ प्राकृतिक खेती। यसबाहेक आकाशवाणी दिल्ली केन्द्रको प्रसारण 9:15 स्पटलाइट, 9:30 रेडियो स्कोप अनि राति 10 बजे अखिल भारतीय सङ्गीत सभा रिले गरेर सुनाउनेछौँ। भोलिको हाम्रो बिहानी सेवा आरम्भ हुनेछ एफएम 103.5 मेगाहर्जमा बिहान 6:25 6:30 सुनाउनेछ कार्यक्रम अर्चना, जसमा स्वाधीन छेत्रीबाट वार्ता सुनाउनेछ। विषय छ परिवार सबैभन्दा ठुलो शक्ति। 7:05 विविध सूचना अनि खेतीपातीबाट सल्लाह सुनाउनेछ कार्यक्रम शुभ प्रभातमा। 7:15 सृजना देवन अनि प्रकाश लामाको शर्मा भजन, 8:30 कथा सफलताको, 8:45 समसामयिक विषयको कार्यक्रम सन्दर्भ, 10:02 हल्लो खरसाङ, 10:30 हाम्रो सरकार, 11:05 स्वरमाधुरी, 11:30 बङ्गाली कार्यक्रम प्रस्तुत गर्नेछौँ। यसै गरी भोलि दिउँसो 12:05 प्रस्तुत गर्नेछौँ अनुरोध हिन्दी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा, 12:30 पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम, 1:02 तिब्बती कार्यक्रम, 3:20 विश्वमा हामी, 4 बजे विज्ञान दर्पण जसमा आनन्द छेत्रीबाट वार्ता सुनाउनेछ। विषय छ वातावरणीय समस्याका लागि प्रकृतिमा आधारित समाधान। 4:30 शैक्षिक कार्यक्रम शिक्षा ज्योति प्रस्तुत गर्नेछौँ। भोलि बेलुकी 5:05 प्रस्तुत गर्नेछौँ कार्यक्रम जय जवान, 5:30 पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ मेलोडी।

10 मिनटमा गाउँले सभा, 6:50 बजेमा यस केन्द्रको प्रादेशिक समाचार, 7 बजे लोकलहरी कार्यक्रममा सुदीप वाइबाको स्वरमा लोकगीत, 7:15 सुरसङ्गम कार्यक्रममा गीता थापाको स्वरमा आधुनिक गीत, 7:45 भुटानी कार्यक्रम, 8 बजे युवाने, 8:30 सेवा सङ्कल्प अभियान एक विशेष कार्यक्रम प्रस्तुत गर्नेछौँ। यसबाहेक आकाशवाणी दिल्ली केन्द्रको प्रसारण 9:15 स्पटलाइट, 9:30 पब्लिक स्पिक अनि राति 10 बजे विविध भारतीको आजका फन्कार रिले गरेर सुनाउनेछौँ। श्रोताहरू, यी थिए आजका रहल अनि भोलि प्रसारण गरिने कार्यक्रमको संक्षिप्त विवरण। सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति। बितेको 24 घण्टामा सिक्किमको धेरै स्थानमा अनि उत्तर बङ्गालका जिल्लाहरूको एक दुई स्थानमा अति हल्कादेखि मध्यम वर्षा भयो। आगामी 48 घण्टाभित्रमा सिक्किमको धेरै स्थानमा अनि उत्तर बङ्गालका जिल्लाहरूको केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। जनसाधारणलाई मौसमको विशेष चेतावनी केही छैन। मौसमको साधारण विज्ञप्ति पुरा भयो।

0: एफएम 103.5 मेगाहर्ज मा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अब सुन्नु नै छ यस केन्द्रको प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। दिव्यतम अधिकारीबाट प्रादेशिक समाचार सुन्नुहोस्। मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभयो, हालैमा आएको कैयौँ प्राकृतिक आपदाहरूबाट स्पष्ट छ कि जलवायु परिवर्तनको प्रभावलाई कम गर्नको निम्ति ठोस प्रयासको आवश्यकता छ। मत्स्यपालन विभागले भोलि कलकत्तामा मत्स्यपालन विकासमाथि एउटा समीक्षा बैठक आयोजित गर्नेछ। बैठकको सह अध्यक्षता केन्द्रीय मत्स्यपालन मन्त्री राजीव रञ्जन सिंह अनि राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले गर्नुहुनेछ। सिलगढी सर्किट हाउसमा आज लोक स्वास्थ्य अभियान्त्रिकी पिएचई र लोक निर्माण विभाग पिडब्ल्युडीको समीक्षा बैठक आयोजना गरियो। बैठकको अध्यक्षता पिएचई तथा पिडब्ल्युडी मन्त्री अजय पोद्धारले गर्नुभएको थियो। विश्व शान्ति दिवसको अवसरमा आज राज विद्या केन्द्र खरसाङको आयोजनामा शान्ति जागरण अभियान कार्यक्रम सम्पन्न भयो अनि मौसम विभागले उत्तर बङ्गालको दार्जिलिङ, कालेबुङ, जलपाइगुडी, कुचबिहार, अलिपुरद्वार, उत्तर र दक्षिण दिनाजपुर अनि मालदाका केही भागहरूमा हल्का वर्षा हुने अनुमान व्यक्त गरेको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभयो, हालैमा आएको कैयौँ प्राकृतिक आपदाहरूबाट स्पष्ट छ कि जलवायु परिवर्तनको प्रभावलाई कम गर्नको निम्ति ठोस प्रयासको आवश्यकता छ। नयाँ दिल्लीमा पर्यावरण अनि जलवायु गतिशीलताको भविष्यमाथि आयोजित सम्मेलनको समापन सत्रलाई सम्बोधित गर्नुहुँदै राष्ट्रपतिले भन्नुभयो, वैश्विक वैज्ञानिक समुदाय जलवायु जोखिमलाई लिएर चेतावनी दिइरहेको छ। उहाँले स्थानीय, क्षेत्रीय अनि वैश्विक स्तरमा सबै पक्षहरूबीच सक्रिय सहयोग मजबुत गर्ने आवश्यकतामा जोड दिनुभयो। राष्ट्रपतिले बताउनुभयो, जलवायु परिवर्तनबाट जैव विविधतामा कमी, जलसङ्कट जस्तो समस्याहरू बढिरहेको छ। राष्ट्रपति मुर्मूले पर्यावरण सम्बन्धी कानुनी मामिलाहरूमा राष्ट्रिय हरित न्यायाधिकरणको भूमिकाको पनि सराहना गर्नुभयो। उहाँले भन्नुभयो, न्यायाधिकरणले ठूलो संख्यामा मामिलाहरूको तेजीसित निपटारा गरेको छ अनि नदी वायु गुणवत्ता तथा मैला प्रबन्धनसित सम्बन्धित मामिलामा प्रभावी अनुपालन व्यवस्था विकसित गरेको छ। केन्द्रीय मन्त्री मनोहर लाल, सुप्रिम कोर्टका न्यायमूर्ति बीपी नागरत्न, राष्ट्रिय हरित न्यायाधिकरणको अध्यक्ष न्यायमूर्ति प्रकाश श्रीवास्तव अनि सलिसिटर जेनरल तुषार मेहताले पनि सम्मेलनको समापन सत्रलाई सम्बोधित गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। जनसेवाले देश सेवाको मन्त्र र सेवा तथा सुशासन प्रतिको प्रतिबद्धताका साथ उहाँको यो यात्रा आज पनि जारी छ। यसै दृष्टिकोणका साथ सरकारले वर्ष 2047 विकसित भारतको लक्ष्यलाई हासिल गर्ने दिशामा लगातार काम गरिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरणको माध्यमले मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रयास लगातार गरिँदैछ। सेवा संकल्प अभियानको यस विशेष श्रृङ्खलामा आज हामीले कुरा गर्छौँ प्रधानमन्त्री नरेन्द्र मोदीको प्राकृतिक खेती बढावा दिने प्रयासहरूबारे। सुन्नुहोस् एउटा रिपोर्ट।
2: प्राकृतिक खेतीका लागि केन्द्र सरकारले 2,481 करोड रुपियाँको बजट आवंटित गरेको छ। देशमा 12,50,000 भन्दा बढी हेक्टरमा 24,000 भन्दा बढी प्राकृतिक खेती क्लस्टरहरू तयार

0: गरिएका छन्। यस अतिरिक्त पारम्परिक खेतीका लागि किसानहरूलाई प्रशिक्षित गर्ने प्रशिक्षकहरू साथै जैविक उर्वरकहरू तयार गर्ने प्रविधिहरूलाई प्रशिक्षण दिने काम गरिँदैछ। प्राकृतिक रूपमा खेती गर्नाले खाद्यान्नको पौष्टिकता, स्वास्थ्यकारी तत्त्वहरू अनि भूमिको उर्वरतालाई अर्थात् उब्जाउ भूमि सुनिश्चित गरिँदैछ। रासायनिक खेतीले खाद्यान्न तथा भूमि दुवैलाई प्रदूषित गरिरहेको छ। मानिसहरू तथा पशु प्राणीको स्वास्थ्यमा निकै नकारात्मक असर रासायनिक खेतीले गरिरहेको थियो। यसैले श्री मोदी सरकारको यो पहल विकसित भारत विकसित किसानको लक्ष्यका लागि ठुलो टेवा र ऐतिहासिक कदम मानिँदैछ। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
1: मत्स्यपालन विभागले भोलि कलकत्तामा मत्स्यपालन विकासमाथि एउटा समीक्षा बैठक आयोजित गर्नेछ। बैठकको सह अध्यक्षता केन्द्रीय मत्स्यपालन मन्त्री राजीव रञ्जन सिंह अनि राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले गर्नेछन्। मत्स्यपालन, पशुपालन अनि दुग्ध उत्पादन मन्त्रालयले बताएअनुसार पश्चिम बङ्गालमा मत्स्यपालनको अपार सम्भावनाको निम्ति एउटा कार्ययोजना तयार गर्नको निम्ति यो समीक्षा बैठक आयोजित गरिँदैछ। मन्त्रालयले बताएको छ, यसको उद्देश्य बजार सम्बन्धलाई बलियो बनाउन, सजावटी मत्स्यपालन, फसल को कटाईपछि बुनियादी ढाँचालाई राम्रो बनाउन अनि पश्चिम बङ्गालमा एउटा लचिलो समावेशी अनि वैश्विक स्तरमा प्रतिस्पर्धी मत्स्यपालन क्षेत्रको परिकल्पनालाई अघि बढाउनु हो। 1 अक्टोबरदेखि सब्सिडी भएको घरेलु ग्यासको बुकिङको निम्ति आधार कार्डसित जोडिएको बायोमेट्रिक प्रमाणन अनिवार्य हुनेछ। पेट्रोलियम अनि प्राकृतिक ग्यास मन्त्रालयले बताएअनुसार यसको उद्देश्य सब्सिडी भएको एलपिजी सिलिन्डर केवल पात्र परिवारलाई मात्र प्रदान गर्नु हो। मन्त्रालयले स्पष्ट गरेको छ, यस प्रक्रिया अन्तर्गत पात्र परिवारलाई एलपिजीबाट वञ्चित गर्नु होइन। जो ग्राहकले पहिल्यैबाटै प्रमाणीकरण पूरा गरेको छ तिनीहरूले यसलाई फेरि दोहोर्याउनु जरुरत छैन। यो समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। सिलगढी सर्किट हाउसमा आज लोक स्वास्थ्य अभियान्त्रिकी पिएचई र लोक निर्माण विभाग पिडब्ल्युडीको समीक्षा बैठक आयोजना गरियो। बैठकको अध्यक्षता पिएचई तथा पिडब्ल्युडी मन्त्री अजय पोद्दारले गर्नुभएको थियो। बैठकमा दार्जिलिङका सांसद राजु विष्ट अनि वित्त तथा परिवहन विभागका राज्यमन्त्री आनन्दमय वर्मन पनि उपस्थित हुनुहुन्थ्यो। बैठकमा हर घर जल परियोजनाको प्रगति साथै यस क्षेत्रमा चलिरहेको सडक र अन्य पूर्वाधार परियोजनाहरूको समीक्षा गरियो। बैठक मुख्यतया दार्जिलिङ पहाड, सिलगढी, तराई र डुवर्स क्षेत्रमा केन्द्रित थियो। बैठकपछि सांसद राजु विष्टले प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा रहेको भाजपा सरकार प्रत्येक गाउँमा सडक सम्पर्क, आवास, राम्रो स्वास्थ्य र शिक्षा सुविधा, सुरक्षित पिउने पानी र सरसफाई प्रदान गर्न प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले सरकारको प्राथमिक उद्देश्य विकास परियोजनाहरू समयमा नै अनि गुणस्तरीय रूपमा पूरा गरेर आम जनतालाई आफ्नो दैनिक जीवनमा प्रत्यक्ष लाभ प्रदान गर्नु रहेको बताउनुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले राष्ट्रिय स्वयंसेवक सङ्घ आरएसएसका वरिष्ठ प्रचारक वासुदेव पालको निधनमा गहिरो शोक व्यक्त गर्नुभएको छ। मुख्यमन्त्रीले एक सामाजिक सञ्जाल पोस्टमा स्वर्गीय वासुदेव पाललाई श्रद्धाञ्जली अर्पण गर्नुहुँदै उहाँको परिवार आफन्तप्रति समवेदना व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले वासुदेव पालले 1980 चार दशकभन्दा बढी समयसम्म प्रचारकको रूपमा आरएसएसको काममा आफूलाई पूर्ण रूपमा समर्पित गरेको बताउनुभयो। विश्व शान्ति दिवसको अवसरमा राज विद्या केन्द्र खरसाङको आयोजनामा आज शान्ति जागरण अभियान कार्यक्रम सम्पन्न भयो। शान्ति, सद्भाव, सहिष्णुता तथा भाइचाराको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा खरसाङ रेलवे स्टेशनदेखि टाउन हलसम्म शान्ति र्याली निकालिएको थियो। र्यालीपछि खरसाङ टाउन हलमा मुख्य कार्यक्रम आयोजना गरियो। कार्यक्रममा एनएचपिसी टिस्टा लो ड्याम प्रोजेक्ट 3 का महाप्रबन्धक मनोज कुमार सिंह प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। मौसम विभागले उत्तर बङ्गालको दार्जिलिङ, कालेबुङ, जलपाइगुडी, कुचबिहार, अलिपुरद्वार, उत्तर र दक्षिण दिनाजपुर र मालदाका केही भागहरूमा हल्का वर्षा हुने अनुमान व्यक्त गरेको छ। दार्जिलिङमा न्यूनतम तापक्रम लगभग 15 डिग्री सेल्सियस र अधिकतम तापक्रम लगभग 22 डिग्री सेल्सियस रहने अनुमान गरेको छ भने सिलगढीमा लगभग 25 देखि 35 डिग्री सेल्सियस तापक्रम रहने अनुमान गरेको छ। तिनधारे रेलवे अस्पतालका डाक्टर ईआर लामालाई तिनधारेबाट सरुवा गरी तिन्धारे रेलवे अस्पताललाई केवल क्लिनिक मात्र बनाउने होहल्ला रहेकोले तिन्धारेका विभिन्न सङ्घ संस्थाहरू र बुद्धिजीवीहरू भेला भएर तिन्धारे रेलवे अस्पतालबाट डाक्टर ईआर लामालाई सरुवा नगरेर तिन्धारेमा नै राख्नुपर्ने साथै तिन्धारे रेलवे अस्पताललाई पहिलेकै

0: त्यो यथावत राख्नुपर्ने माग सबैले एकसाथ गरेका छन्। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभयो, हालैमा आएको कैयौँ प्राकृतिक आपदाहरूबाट स्पष्ट छ कि जलवायु परिवर्तनको प्रभावलाई कम गर्नको निम्ति ठोस प्रयास आवश्यकता रहेको छ। मत्स्यपालन विभागले भोलि कोलकातामा मत्स्यपालन विकासमाथि एउटा समीक्षा बैठक आयोजित गर्नेछ। बैठकको सह अध्यक्षता केन्द्रीय मत्स्यपालन मन्त्री राजीव रञ्जन सिंह अनि राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले गर्नुहुनेछ। सिलगढी सर्किट हाउसमा आज लोक स्वास्थ्य अभियान्त्रिकी पिएचई र लोक निर्माण विभाग पिडब्ल्युडीको समीक्षा बैठक आयोजना गरियो। बैठकको अध्यक्षता पिएचई तथा पिडब्ल्युडी मन्त्री अजय पोद्दारले गर्नुभएको थियो। विश्व शान्ति दिवसको अवसरमा आज राज विद्या केन्द्र खरसाङको आयोजनामा शान्ति जागरण अभियान कार्यक्रम सम्पन्न भयो अनि मौसम विभागले उत्तर बङ्गालको दार्जिलिङ, कालेबुङ, जलपाइगुडी, कुचबिहार, अलिपुरद्वार, उत्तर अनि दक्षिण दिनाजपुर र मालदाका केही भागहरूमा हल्का वर्षा हुने अनुमान व्यक्त गरेको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। समाचारको क्रममा बेलुकी 7:50 पुनः समाचार लिएर उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारपछि पुनः एकपल्ट स्वागत जनाउँछौँ श्रोताहरूलाई एफएम 103.5 मेगाहर्जको तरङ्गमा आकाशवाणीको खरसाङ केन्द्रबाट। श्रोताहरूले हामीलाई एफएम 100.2 मेगाहर्ज आकाशवाणी दार्जिलिङ अनि न्यूज अन एआईआर एपका साथै प्रसार भारतीको वेब्स ओटिटी प्लेटफर्ममा पनि सुन्न सक्नुहुनेछ। अहिले समय रातिको 7:00। अब सुन्नुहुनेछ कार्यक्रम कथा सारथी।
2: नमस्कार सम्पूर्ण श्रोता साथीहरूलाई, कार्यक्रम कथा सारथीमा स्वागत जनाउन चाहन्छु। कथा सारथीको यी बसाइहरूमा म हाम्रो नेपाली साहित्यको महान महान स्रष्टहरूको कथाहरू लिएर आइरहेको छु। आजको यो बसाइमा म हाम्रो नेपाली साहित्यको महान स्रष्टा डाक्टर लक्ष्मीदेवी सुन्दासद्वारा रचित कथा लिएर आइसकेको छु। आजको बसाइमा कथा पढ्न गएको छ निर्वासित। कथा प्रस्तुत छ निर्वासित। सूर्यको पहिलो किरणले पाइलो हालेकै थिएन, अझै संसार निद्राको न्यानो अँगालोमा आबद्ध थियो। सिलगढीको जीवनलाई व्यस्तताले स्पर्श गरिसकेको थिएन। ठिक्क त्यसै समय एउटा विशाल मिलिटेरी गाडी जङ्सन मोडको पेटीमा आएर घ्याच चढ्यो। गाडी रोकिने बित्तिकै त्यसको ड्राइभरले निश्चिन्तताको सास फेर्दै एउटा ठूलो हाई काट्यो। दुवै हात उचालेर आङ तन्कायो र आँखा पुछ्यो जुङ्गा र दारीमा हात फेर्दै छेउमा आँखा चिम्म गरेर बसिरहेका दुईजना बन्दुकधारीहरूलाई भन्यो, यहीँ त होला होइन? ती दुवैजनाले गाडी अघिको ऐनाबाट बाहिर हेरे र स्वीकृतिसूचक टाउको हल्लाउँदै आफ्नो सिटको भित्तामा डङडङ गर्दै आवाज दिएर आफूहरू पनि भत्राक भुत्रुक्क तल ओर्लिए औ गाडीको पछिल्लो भाग दैलोमा लगाइएको साङ्लो जस्तो छिटकिनी खोलिदिए। त्यहाँभित्र बस्नेहरू दुलोमा पसेको मुसाझै कुच्रेर निधाएकाहरूमा एउटा भुइँचालो गए जस्तो भयो। भित्र केही बेर सल्याङ बल्याङ भयो, यसपछि एक एक गर्दै तल झर्न लागे। तिनीहरू सबैको हातमा सानोतिनो कुम्लो कुटेर ससाना टिनका बाकस र गुन्टाहरू थिए। तिनीहरूको केश नकोरिएको मैलो कुचिएका लुगाहरू, फुङ्ग परेको निधाएको अनुहार, अनुहारमा विषादका स्पष्ट भावहरू, बाटो बिराएका दिग्भ्रमित जस्तो देखिन्थे। पहेँलो स्वाट्ट परेको कालो अनुहारले भन्यो, जल्दी गरिए। अनि भनि नसक्दै हतार भएझै माथि चढेर केटाकेटीहरूलाई बोकेर तल झार्यो। बाकस र गुन्टाहरू तल झार्न सघायो। उसको अर्को साथी पनि गाडीमाथि चढिसकेथ्यो। कहीँ कतै केही छुट्न गयो कि भन्दै चारैतिर निरीक्षण गर्दै हर्ल्याङ्ग परेको धोत्रे स्वरमा बोल्यो, सब सामान उतर गया होइन? अनि उत्तर प्रतीक्षामा नगरी गाडीको दैलो ड्याम्म गरेर भित्रबाट लगायो। गाडी स्टार्ट पनि भइहाल्यो र त्यहाँ उत्रनेहरूले केही भन्नै नपाई हाँकिएर अघि आएकै पूर्व दिशातिर लाग्यो। त्यो गाडीले त्यहाँ तिनीहरूलाई त्यसरी छोडेर जाँदा पो तिनीहरू जसङ्ग भए। एउटा ठुलो आदर नै छुटेको तिनीहरूलाई अनुभव भयो। त्यसैले तिनीहरू जिल्ल परेर त्यस विशाल गाडीलाई द्रुत वेगसित गएर हेरिरहे टाढा धेरै टाढासम्म। जङ्सन मोडमा उत्रनेहरूमा तीन परिवार थिए, दुई बङ्गाली र एक नेपाली। बङ्गाली परिवारहरूका सम्भवत एउटै परिवारका थिए, दुई पुरुष, दुई स्त्री र चारजना केटाकेटी। गाडीबाट उत्रिएका बङ्गाली परिवार केही जाँगारिलो देखिए। आफ्नो कुम्लो कुटेरो घिस्याउँदै पर पुर्याए। एउटा खाली टेम्पो पश्चिमतिरबाट आएकोले कराएर रोक्न लाए। तिनका बाकस र गुन्टाहरू त्यसमा हालेर उनीहरू पनि पूर्वतिर लागे। रातभरि एउटै गाडी र एकै प्रकार

को स्थितिमा यात्रा गरेको भए तापनि तिनीहरू कसैले कसैलाई केही भनेनन्। तिनीहरू आफ्नै समस्यामै अल्झिएका थिए। अर्को त्यही बाटोमै अल्मलिएर उभिरहने नेपाली परिवार थियो, बाबु आमा दुई छोरी र एउटा छोरा। ठुली छोरीले सोधी, बाबा हामी कता जाने? यो प्रश्नले बाबु चाहिँ झन् अलमल्ल पर्यो। उसले के भन्ने, कुन ठेगान बताउने, कारण उसलाई पनि थाहा थिएन। यसरी एउटा परिवारलाई अलमल्ल परेर उभिएको देख्दा एउटा मैलो गन्जी र लुङ्गी लगाएको, काँधमा गम्छा हालेको, मुख धुने तर्खरमा लागेको, हातमा दाँत मल्ने बुरुससितै एउटा आधा वयसे मान्छेले अलिअलि नेपाली र हिन्दी मिसाएको भाषामा भन्न लाग्यो, काँक्रेभिट्टा जाने, नेपाल जाने, हाम्रो जीप फर्स्ट ट्रिपमै जान्छ। त्यो मान्छे आउनु अघि नै दुईजना 11-12 वर्षको केटाहरू उनीहरू छेउ उभिरहेका थिए। त्यो मान्छेको कुरा सिद्धिन नपाई भन्न लागे, बाबुहरू नेपाल जाने, हाम्रो बुकिङ अफिस यहीँ छ, नेपाल जाने सिधा टिकट यहीँ पाइन्छ, अफिसमा बस्ने ठाउँ छ, हातमुख धुनु र बिसाउनु पनि पाइन्छ, काँक्रे भिट्टासम्म एक पैसा पनि फाल्तु दिनु पर्दैन, हाम्रो गाडीले पुर्याउँछ। दाँत मल्दै गरेको त्यो मान्छेले बिहानको पहिलो ग्राहक नै हातबाट उम्कन लागेको देखेर मुखभरिको थुक भुइँमा थुक्दै भन्यो, त केटाहरू बाठो नहौ, तहरूभन्दा पहिले मैले भनेको। तिनीहरू आपस्तमा बाझापाझ गर्न लागे। केटाहरू सानै भए पनि जब्बर नदब्ने खालका, बाझ्दै भने, तिमीले जहिले पनि त्यसै गर्छौ, आज त हामीले अघि नै यी बाबुलाई भनेको छौ, उनीहरू हामीसँगै जान राजी भएको छन्। यति भनिसक्दै ती केटाहरूले तिनका भारि उछाल्न पोका र गुन्टाहरू तान्न लागे। ठुली छोरीले आपत्तिको स्वरमा भनी, बाबा हेर न, परिवारको बाबुले तिनीहरूको हातदेखि गुन्टा छुट्याउँदै भन्यो, हामी नेपाल जाने होइनौ। उसको मुखबाट त्यतिकै निस्केथ्यो, तिनीहरू धागो चुडिएका सङ्घा जस्तै भए र मुखामुख गर्दै भन्न लागे, उसो भए दार्जिलिङ जाने होला। अघिको मान्छे बुरुस नै दाँतमा घसिरहेथ्यो, त्यहीँ थुकेर भन्न थाल्यो, ए दार्जिलिङ जाने, तर आज दार्जिलिङमा हडताल छ रे, कुनै गाडी पनि जाँदैन, यी काँक्रे भिट्टाका यात्री होइन रहेछन् भनेको चाल पाएर त्यो अघिल्लो मान्छे दाँतमा बुरुस घुमाउँदै घुमाउँदै बाटो पल्लोपट्टि लाग्यो। ती केटाहरू पनि घस्रिँदै पर पर लागे। ठुलो चाहिँले भन्दै गयो, त्यहाँ ल्याम्पपोस्टमा उभिनुपर्छ, मिलिटेरी गाडी त्यहीँ नै आउँछ। त्यस परिवारको बाबु एउटा चुरोट सल्काएर उभिरह्यो। उभित्रको द्वन्द्व र अलमल्लको स्थिति उसको चुरोट फुकाइबाट स्पष्ट हुन्थ्यो। आमा छोरीहरूले आपस्तमा खास्याखुसुक गरे। आमाले भनी, हेर न, केटाकेटी दिशा बस्छु भन्छन्, सानोलाई भोक लाग्यो भन्छ, यो बाटोमा कुरेर भयो? ऊ फेरि अर्कोपल्ट जसँग भयो, हुन पनि यसरी अल्मलेर कहाँ चल्छ? उसले अघि जीप बन्दोबस्त गर्न आउने मान्छेको रूपमा आफूलाई पायो, छोरालाई त्यो केटाहरूको रूपमा घाम पनि झुल्कन नपाई गाहकीहरूको पछि पछि कुद्दै हिँडेको। उसले पत्नीको अनुहारमा टोलाएर हेऱ्यो र मनमनै भन्यो, के उसले थाहा पाई आज उनीहरू घरबारविहीन छन्, निर्वासित। 40 नागिसकेको जसवीर थापा मगर, यही उसको पक्का नौरानको नाम हो। 4 पुस्तादेखि असममै बसेको, उसको बाजे वीरसिंह असमबाटै पहिलो विश्वयुद्धमा भर्ती भएर लडाईँको मैदानमा उत्रिएका, पछि सुबेदार मेजर भई फर्किँदा दाहिने खुट्टा नै लडाईँमा होमिदिएर आए। पेन्सन भएपछि सिलङमा आफ्नो परिवार लिई बसे। त्यही उनका छोराहरू कालो सिंह र पुरन सिंह जन्मे। जसवीरका बाबु कुलसिंह जन्मदेखि पिण्डरोगी। वीरसिंहले आफ्नो जेठा छोरालाई उसको शारीरिक अवस्थाले पल्टन पठाउने कुनै प्रोत्साहन दिएनन्, तर कुलसिंहले खेती र गाईगोठमा खुबै चासो दिए। उनले धेरै धन कमाए, जग्गा जमिन जोडे। खेतीकै निम्ति उनीहरू मधेस लखिमपुरतिर आए। जङ्गल फाँडेर खेती गर्नमा सिपालु भइसकेका कालुसिंहले धन कमाए तर शत्रु उत्तिकै बनाए। उनका शत्रुहरूमा औले ज्वरो पनि एउटा थियो, त्यसैले उनलाई टिप्यो। बाबुको मृत्यु हुँदा जसवीरको उमेर मात्र 12 वर्षको थियो। घर व्यवहारले बिस्तारै उसको सानो काँधमा थिच्दै लग्यो। काका पुरन सिंहले बाजेकै बेडा थामेर पल्टाने भएकोले ऊ कर्तव्य र जागारिलो बाँधिएर बाहिर नै रहेकोले जसवीरलाई व्यवहारले नै बलियो पार्यो। आफू 18 वर्ष नपुग्दै जसवीरले आफ्नो दुई दिदीहरूको बिहे गरिदियो। त्यसै समय भारत पाक युद्ध सुरु भयो। आमाको मृत्युले वज्रपात परेको त्यस घरमा भारत पाक युद्धमा पुरन सिंहले वीरगति प्राप्त गर्यो भन्ने तारले अर्को वज्रपात त्यस परिवारमा पर्यो। आफू मर्ने समयमा छोराहरूको शोक खप्नुपर्दा बुढा मर्माहत भए। जीवनप्रति चाहना नै उनलाई भएन। उनको अन्तिम इच्छा नातिको बिहे गरिदिने। हुन पनि बुढाले त्यहीँ पर्खेका रहेछन्। बुहारी भित्राएको सातै दिनमा वीरसिंहको प्रकाशमय सूर्य पनि ढल्न गयो। त्यो दिन जसवीरलाई लाग्यो, त्यो दिन कता हो कता टाढो, धेरै टाढो, महिना होइन वर्षौ दिन भए जस्तो, तर कहाँ हो र?

पाँचौँ दिन मात्र भएको, त्यो पाँच दिनले के देखायो, कहाँ कहाँ पुर्यायो। त्यस दिन सानो छोराको जन्मदिन, बिहानदेखि नै छोरीहरूको उत्साह कसले देख्ने। घरमा चाड्न आएको थियो। बिहानै ठुलीले भाइलाई नुहाई सेतो कुर्ता र सुरुवाल लगाइदिए। ग्रह शान्तिको पूजा सिद्धिएपछि चन्दनको टिका र बेली फुलको मालाले भाइलाई सिँगारी। ठुलीले खिर पकाएर भाइलाई खुवाई, खेताला र गोठालेहरूलाई बाँडी। जन्मदिनमा खेताला गोठाला सबैलाई एक एक छाक राम्ररी खुवाउनुपर्छ भन्ने घरमा सल्लाह भएको थियो। दिउँसैदेखि ठुलो आयोजनासहित भान्सा तयार हुन थाल्यो। तिनवटा कुखुराहरू काटिए, बासमती चामल, दुई तिन प्रकारका तरकारी, माछा अचार, भुटुवा। ठुली खुसी भएर भान्साघरमा सबै काम गर्न अघि सर्थी। बेलुकी खुवाउन सबै ठिक्क पारियो। लस्करै भुइँमा खान बसे। हर्कै गोठालो बाहिर हात धुन निस्केको थियो। उसको एउटा मुटु कमाउने चिच्याट सुनियो। मालिक हजुर, सर्वनाश भयो। बाहिरको दृश्य नै थियो मुटु कमाउने। दन्दनी आगो लागेको छ। आगोको मुस्ला आकाशसम्म पुगेको, कालो धुवाको मुस्ला भटारिँदै हुनुहुँदै फैलिएको। आफ्नो खेतबारीमा आगो भटाभटी सल्किरहेछ। भकारीको धान, मुढाका मुढा रुखहरू, दाउराको थाक, बारीको सुली जम्मै जम्मै आगोले लपेटेको छ। आगो लागेको थिएन, लगाइएको थियो। असम्म सल्किएको आन्दोलनको आगो त्यहाँ आइपुगेको थियो। कालो सिंहको समयको शत्रुताले अहिले अवसर पाएर मट्टी तेलको काम गरेको थियो। केही समय अघिसम्मको त्यहाँको शान्ति र त्यस परिवारको खुसी क्रन्दन, रुवाई र चिच्याहटमा परिणत भएको थियो। धेरै पर पर पनि रोएको, चिच्याएको, पिस्तोल र बमहरू पर्केको, फायर फायर भन्ने आवाजहरू, साइरन बजेको, फायर ब्रिगेडका गाडीका घन्टीहरू कानको जालो फुटाउला जस्तो गरी बज्दै गएको आतंकित स्थिति थियो। गाउँको गाउँ नै आगोको लप्कामा परिसकेको थियो। आफूले भ्याएसम्म दुई चार घुन्टा, दुई चार बाकास निकाल्न पाए। प्राण बचाउन धौधौ परेको थियो। गोठाला खेतालाहरूले नानीहरूलाई बोके, बाकास र गुन्टाहरू घिस्याउँदै भाग्न थाले। उनीहरू भाग्दै अघि बढ्दै थिए। जल्दै गरेको गाउँको आगोको ज्वालाले तिनीहरूको बाटो उज्यालो पार्दै लगेको थियो। सहरको पुलिस चौकीमा मिलिटरीहरूले त्राण शिविर खडा गरेका भए पनि त्यहाँ अटै नअटै शरणार्थीहरू थिए। चारैतिर फोहोर, मैलो, दुर्गन्ध, हजारौँ झिङ्गा भन्किरहेका। ती गुन्टाहरू झिङ्गाले छोपेको हो वा त्यसको रङ नै कालो, खुट्याउनै गाह्रो थियो। त्यहाँ सबै नै एउटै पीरले पिरोलिएकाहरू थिए। सबै थिए भयभीत र सशङ्कित। कसैले कसैलाई केही भन्ने र सोध्ने साहस थिएन। शङ्ख र उपशङ्ख, विश्वास र अविश्वासले सबै त्रस्त भएका। अप्पर झट्को त्यस परिस्थितिले शिविरमा आउनेहरूलाई न्यानो घरको बासदेखि शरणार्थी बनाएको थियो। मिलिटरी गाडीहरूले ठुलो सङ्ख्यामा शरणार्थीहरूलाई ओसारिरहेथ्यो। उसरी गाडी गाडी यिनीहरूलाई त्यहाँबाट भेडा बाख्रासरी कोचारेर लगिरहेथ्यो। तर कहाँ, कुन दिशातिर? जसवीरले कामरूप कमिश्नर अफिसमा आफ्नो बाजेदेखिको इतिहास, काकाले देशको सुरक्षाको निम्ति प्राण अर्पेको, आफ्नो जमिन घरहरू सबै पृतान्त र असमकै नागरिक भएको सूचित गर्यो। अझ आफूले पाँच पटकभन्दा बढी असमको विधानसभा र लोकसभाका चुनावमा मतदान दिएको कुरो पनि उल्लेख गर्यो। तर ती रेकर्ड नौगाउँ, सिलङ र लखिमपुरको जिल्ला अफिस र पौर विभागमा पाइन्छ भन्दा उनीहरूले केही शङ्का उजाए। यस कुराको छानबिन गर्न जाँचबुज कमिटी पठाइनेछ, उनीहरूलाई मन्तव्य दिए। चारैतिर सशस्त्र सुरक्षा फौज पहरा छ। शिविरमा मात्र सुरक्षा छ, तर बाहिर अझ आन्दोलन चलिरहेछ जस्ता समाचारहरू दुइरो दुइरो लागेर फैलिरहेथ्यो। आफूसँगै आएका खेताला गोठालाहरूलाई भिन्नै शिविरमा लगिएको थियो। जसवीरले सुन्यो, राति राति सबैलाई नै सुरक्षा फौजका गाडीहरूले सिमाना पारी पुर्याइने रहेछन्। अनि त्यसै क्रममा जङ्सन मोडमा आज बिहान उनीहरूलाई पनि छोडिएको थियो। जसवीरले त्यही छेउको एउटा सामान्य होटेलमा आफ्नो परिवारलाई राख्यो। बेलुकी पख त्यसै घुम्दै सिलगढी स्टेसनतिर पुग्यो। स्टेसन जतिको फोहोर र मैला थियो त्यतिकै असङ्ख्य मानिसको भिड पनि। प्राय 10 वर्ष अघि यसै स्टेसनमा ओर्लेर दार्जिलिङतिर जाँदा कति सफा र सुग्घर लागेको थियो। तर समयले त्यो पनि जर्जरित भएछ भन्दै ऊ अघि बढ्यो। स्टेसनभित्र जहीँ पनि मानिसको धुइरो लागेको र पानी जमेर आहाल भएको, झिङ्गा बन्किरहेको मैलो फोहोर। त्यही मानिसको भिड र दुर्गन्धबाट बाँच्न ऊ सोझै प्लेटफर्मतिर लाग्यो। त्यहाँ अझ असङ्ख्य मानिसहरू थिए, बडो व्यग्रतापूर्वक रेल आउने प्रतीक्षा गरिरहेका। यिनीहरूसँग कुरा गरेर समय काट्नु पर्यो भनेर उसले एउटालाई प्रश्न गर्यो। लखनऊ जाने गाडी कति बेला आइपुग्छ? मलाई थाहा छैन, रुखो उत्तर थियो। उसले यसै गर्दा अरू दुईजनालाई सोध्यो। पछिल्लोले बडो उत्साहसाथ भन्यो, बाबु, अहिले लखनऊ मेलको समय भएको छैन। यहाँ देखिएका जति छन् ती आफ्नो घर फर्किरहेका छन्। उसले अझ उत्सुकतापूर्वक सोध्यो, यिनीहरूको घर कहाँ होला? तपाईँलाई थाहा छैन, आज धेरै दिनपछि फेरि असम मेल खुलेको छ। हामी सबै असम जाने,
उसको कुरा नटुङ्गिँदै सिटी बजाउँदै गडगडाउँदै असममेल आइपुग्यो। प्लेटफर्ममा जम्मै यात्रीहरू तछाड मछाड गर्दै रेलतिर कुदे। उसँग कुरा गर्ने मान्छे पनि त्यही भिडसित मिसिन गयो। जसवीरलाई लाग्यो अहिले उसित बोल्ने मान्छेको रूपमा उसको देउता बोलेको थियो। उसले आफ्नो घर सम्झ्यो, बाजे बाबु र आमालाई सम्झ्यो, जसको खरानी त्यहीँको माटोसित मिसिएको छ। उसका दिदीहरू र सन्तानहरू सबै असममै छन्। ऊ र उसका बाबुले अर्जेको त्यत्रो जमिन, धानहरू डढेर खरानी भए पनि त्यो माटोमा उसको अधिकार छ। यसरी सम्झिँदा सम्झिँदै उसको हृदयमा त्यो माटोप्रतिको मोह लागेर आयो। आँखामा आँसु रसायो, घाँटीमा भित्रभित्रै गाँठो पर्यो। धेरै बेर उभिएर उसले त्यो रेल र त्यसमा खचाखच भरिएका यात्रीहरूलाई हेरिरह्यो। केही क्षणपछि नै रेल छुट्यो, तर त्यस भिडमा भएका यात्रीहरूको अनुहारमा उसले कथा कथा हाँसो र सन्तोषको भाव देख्यो। छेवैको चियावालाले कसैलाई भनिरहेथ्यो, अस्ति भागेर आउनेहरू अब बिस्तारै फर्किरहेछन्, आफ्नो घर कसले माया गर्न सक्छ र। बल्ल जसवीरको होस आयो। अघिसम्म उसलाई सपनामै हिँडे जस्तो लागिरहेथ्यो सत्य र असत्यमा, तर अहिले उसको भाव विचार परिणत भएर आयो। खँदिलो भएर हत्तपत्त ऊ होटेलमा फर्क्यो। पत्नी र नानीहरूलाई धुमधुम थिए बसेको देखेर करायो, किन तयार नभएको, सिलगढी बजार हेर्न नजाने भो यति बेला, भोलि गए हुन्न। पत्नीलाई कुनै उत्साह नै थिएन, तर केटाकेटीहरूका आँखा घुम्ने कुरा सुनेर खुसीले बले। जसवीरले अलि रिसाइजै गरी लेग्रो तानेर भन्यो, भोलि भोलि त यति बेला अघि नै स्टेसन पुग्नुपर्छ, गाडीमा धेरै भिड हुन्छ। ठुलीले छक्क परेर सोधी, बाबा भोलि कहाँ जानु? जसवीरले निस्फिक्री साथ भन्यो, अरू कहानी घर। हवस् त श्रोतावर्ग, यति गहिलो कथा, ऐतिहासिक कथा पढ्दा पढ्दै भए तापनि आजको बसाइबाट भने मैले बिदा लिने समय भइसकेको छ। म अर्को बसाइहरूमा पनि यस्तै ऐतिहासिक गहकिलो मिठो कथा लिएर आउने नै छु। आजलाई भने यी मिठा मिठा गीतहरूको साथमा बिदा दिनुहोस् अर्को बसाइसम्मको लागि। धन्यवाद।

श्रोताहरूले अहिले सुन्नुभयो कार्यक्रम कथा सारथी। एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अबको केही बेरमा आकाशवाणीको नेपाली समाचार अनि यसको लगत्तैपछि आकाशवाणी कलकत्ता केन्द्रको बङ्गला समाचार रिले गरी सुनाउनेछौँ।

0: आकाशवाणी हो। समाचार तुलसाज शर्माबाट सुन्नुहोस्। सर्वप्रथम मुख्य समाचार। राष्ट्रपतिले हालका दिनहरूमा भएका विभिन्न प्राकृतिक विपदहरूबाट जलवायु परिवर्तनका प्रभावलाई न्यूनीकरण गर्न ठोस प्रयास आवश्यक रहेको स्पष्ट भएको बताउनु भएको छ। उपराष्ट्रपतिले मङ्गलबार नयाँ दिल्लीमा 9 भारत अन्तर्राष्ट्रिय जल सप्ताह 2026 गर्नुहुनेछ उद्घाटन। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवा मार्फत देश सेवाको मन्त्र र निरन्तर प्रतिबद्धताका साथ सार्वजनिक सेवामा आफ्नो योगदानको 25 वर्ष पुरा गर्दै हुनुहुन्छ। अनि खेल मन्त्रीले जापानमा भारतीय समुदायसँग सन्डेज अन साइकल कार्यक्रममा जनाउनु भयो सहभागिता। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले हालका दिनहरूमा भएका विभिन्न प्राकृतिक विपदहरूबाट जलवायु परिवर्तनका प्रभावलाई न्यूनीकरण गर्न ठोस प्रयास आवश्यक रहेको स्पष्ट भएको बताउनु भएको छ। नयाँ दिल्लीमा पर्यावरण तथा जलवायु गतिशीलताको भविष्य विषयमा आयोजित सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति मुर्मूले विश्वव्यापी वैज्ञानिक समुदायले जलवायु जोखिमबारे गम्भीर चेतावनी दिइरहेको बताउनुभयो। उहाँले स्थानीय क्षेत्रीय तथा विश्वव्यापी स्तरमा सबै पक्षबीच सक्रिय सहयोगलाई अझ सुदृढ बनाउनु पर्ने आवश्यकतामा जोड दिनुभयो। राष्ट्रपति मुर्मूले जलवायु परिवर्तनका कारण जैविक विविधतामा कमी, जल संकट तथा भूमि क्षय जस्ता समस्याहरू बढ्दै गएको बताउनुभयो।
1: हालको समयमा हुई अनेक प्राकृतिक आपदाओं ने स्पष्ट किया है कि क्लाइमेट इम्पैक्ट को कम करने के लिए सशक्त क्लाइमेट एक्शन करना आवश्यक है। विश्व का वैज्ञानिक समुदाय चेतावनी दे रहे हैं कि क्लाइमेट रिस्क बहुत गंभीर हो चुका है। इनकी यथासंभव रोकथाम और सामना करने के लिए स्थानीय, क्षेत्रीय और वैश्विक सभी स्तर पर स्टेक होल्डर्स के बीच सक्रिय सहयोग की सुदृढ़ आवश्यकता है।
0: उपराष्ट्रपति सीपी राधाकृष्णनले मंगलबार नयाँ दिल्लीमा 9 भारत अन्तर्राष्ट्रिय जल सप्ताह 2026 गर्नुहुनेछ उद्घाटन। 5 दिनसम्म चल्ने यस आयोजनाको विषय जलवायु अनुकूल जल व्यवस्थापन रहेको छ। जल शक्ति मन्त्रालयले जनाएको छ यस अन्तर्राष्ट्रिय आयोजनामा नेदरल्यान्ड्स र जर्मनी साझेदार देशका रूपमा सहभागी हुनेछन्। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवा मार्फत देश सेवाको मन्त्र र निरन्तर प्रतिबद्धताका साथ सार्वजनिक सेवामा आफ्नो योगदानको 25 वर्ष पुरा गर्दै हुनुहुन्छ। उहाँको यो सेवा यात्रा अझै निरन्तर जारी छ। सेवा र सुशासनको यही दृष्टिकोणबाट प्रेरित हुँदै सरकारले सन्

0: जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याइरहेको छ।
1: मैं आप सभी युवा साथियों को और आपके परिवारजनों को बहुत बहुत बधाई देता हूं। आज आप सभी एक ऐसे समय में भारत सरकार से जुड़े हैं जब देश एक बहुत बड़े लक्ष्य की ओर आगे बढ़ रहा है और ये लक्ष्य है 2047 तक विकसित भारत बनाने का।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले पत्रकार पायल मेहताको आकस्मिक निधनप्रति आज दुःख व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले पायल मेहता मेहनती पत्रकार हुनुका साथै जनसरोकारका विषयसँग गहिरो रूपमा जोडिनु भएको बताउनुभयो। सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णव र रक्षा मन्त्री राजनाथ सिंहले पनि पायल मेहताको निधनप्रति शोक व्यक्त गर्दै उहाँको पत्रकारिताप्रतिको समर्पण र संसद रिपोर्टिङमा उहाँले निर्वाह गर्नुभएको भूमिकाको प्रशंसा गर्नुभएको छ। साथै उहाँले शोक सन्तप्त परिवार तथा मित्रजनप्रति संवेदना व्यक्त गर्नुभएको छ। खेल मन्त्री मनसुख मान्डवियाले आज जापानमा भारतीय समुदायसँग सन्डेज अन साइकल कार्यक्रममा सहभागिता जनाउनुभयो। नागोयामा जारी एसियाली खेलकुदमा सहभागी भारतीय टोलीको सप्ताह उत्साह बढाउन यो कार्यक्रम आयोजना गरिएको थियो। श्री मान्डवियाले भारतीय खेलाडीहरूलाई समर्थन गरेकोमा जापानमा बसोबासो गर्ने भारतीय समुदायको प्रशंसा गर्नुभयो। उहाँले विश्वको जुनसुकै ठाउँमा भारतीयहरूलाई आवश्यकता पर्दा भारतीय प्रवासी समुदाय सधैँ सहयोगका लागि अगाडि आउने बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचारको हरेक अपडेटसँग जोडिनुहोस् हाम्रो आधिकारिक एक्स ह्यान्डल @AIRNews_Gantok र फेसबुक पेज आकाशवाणी न्युज गान्तोकलाई फलो गर्न नबिर्सिनुहोस्। पन्जाब प्रहरीले यस हप्ता सीमा पारबाट हेरोइन तस्करी गर्ने गिरोह विरुद्ध विभिन्न कारवाही गर्दै 101 किलोग्राम हेरोइन बरामद गरेको छ। यी कारवाही अमृतसर र फरिदकोटका सीमावर्ती जिल्लामा गरिएको हो। फरिदकोटमा प्रहरीले आज एउटा गिरोहका 4 जना सदस्यलाई पक्राउ गरी 47 किलोग्राम भन्दा बढी हेरोइन बरामद गरेको छ। उनीहरूबाट 3 जना पेस्तोल 15 3 वटा पेस्तोल 15 राउन्ड गोली र 2 वटा गाडी पनि बरामद गरिएको छ। अमृतसरको काउन्टर इन्टेलिजेन्स शाखाले हिजो सीमा पारबाट लागु पदार्थ ल्याउने अर्को गिरोहलाई पक्राउ गरेको छ। प्रहरीले गिरोहका 3 जना सदस्यलाई 17 किलोग्राम हेरोइन सहित पक्राउ गरेको छ। बङ्गलादेशको राजधानी ढाकामा प्रहरीले पछिल्लो 26 घण्टामा सञ्चालन गरेको ठुलो अभियान अन्तर्गत 527 जनालाई पक्राउ गरेको छ। ढाका मेट्रोपोलिटन प्रहरीले नियमित अपराध नियन्त्रण अभियानका क्रममा विभिन्न क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो। उनीहरू विरुद्ध 55 वटा मुद्दा दर्ता गरिएको छ। प्रहरीका अनुसार उक्त कारवाहीका क्रममा ठूलो परिणाममा विस्फोट पदार्थ बनाउने सामग्री तथा लघु औषध बरामद गरिएको छ। बरामद सामग्रीमा एउटा जिउँदो घरेलु बम, 500 ग्राम बारुद, 250 ग्राम पेट्रोल, किला तथा विस्फोटक पदार्थ बनाउन प्रयोग हुने अन्य सामग्री रहेका छन्। यसै गरी लागु औषध विरुद्धको कारवाहीका क्रममा 54 किलोग्राम भन्दा बढी गाँजा, 4115 वटा याबा ट्याब्लेट, 21 ग्राम हेरोइन तथा 50 बोतल बरामद गरिएको छ। सिरपका बोतल बरामद गरिएको छ। प्रहरीले याबा ट्याब्लेट बनाउन प्रयोग गरिने 2 वटा मेसिन, विभिन्न प्रकारका रसायन, भेनिला पाउडर तथा खाली बोतल समेत फेला पारेको छ। भारतले जापानको आइची नागोयामा जारी एसियाली खेलकुदमा महिला तर्फको 10 मिटर एयर राइफल टिम स्पर्धामा रजत पदक जितेको छ। इला

0: श्रोताहरूले अहिले सुनुभयो भुटानी गीत। भुटानी कार्यक्रममा एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अब सुन्नुहुनेछ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मूले जलवायु परिवर्तनको प्रभावलाई कम गर्नको निम्ति ठोस प्रयासको आवश्यकता रहेको बताउनु भएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्र महासभाको 81 सत्रको उच्च स्तरीय सप्ताहमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ। दिशा कार्यशाला विधि अनि न्याय मन्त्रालय अधीन न्याय विभागले भोलि गोवामा दिशा 2.0 योजनाको अन्तर्गत एउटा कार्यशालाको आयोजना गर्नेछ। राष्ट्रपति द्रौपदी मुर्मू अनि प्रधानमन्त्री नरेन्द्र मोदीले एसियाई खेलमा महिलाहरूद्वारा 10 मिटर एयर राइफल व्यक्तिगत स्पर्धामा रजत पदक जित्ने भारतीय खेलाडीहरूलाई बधाई दिनुभएको छ र बङ्गलादेशको राजधानी ढाकामा पुलिसले विगत 24 घण्टामा एउटा ठूलो अभियान अन्तर्गत 527 व्यक्तिहरूलाई पक्राउ गरेको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभयो, हालैमा आएको कैयौं प्राकृतिक आपदाहरूबाट स्पष्ट छ कि जलवायु परिवर्तनको प्रभावलाई कम गर्नको निम्ति ठोस प्रयासको आवश्यकता छ। नयाँ दिल्लीमा पर्यावरण अनि जलवायु गतिशीलताको भविष्यमाथि आयोजित सम्मेलनको समापन सत्रलाई सम्बोधित गर्नुहुँदै राष्ट्रपतिले भन्नुभयो, वैश्विक वैज्ञानिक समुदाय जलवायु जोखिमलाई लिएर चेतावनी दिइरहेको छ।
2: हाल के समय में हुई अनेक प्राकृतिक आपदाओं ने यह स्पष्ट किया है कि क्लाइमेट इम्पैक्ट्स को कम करने के लिए सशक्त क्लाइमेट एक्शन करना आवश्यक है। विश्व का वैज्ञानिक समुदाय चेतावनी दे रहे हैं कि क्लाइमेट रिस्क बहुत गंभीर हो चुका है। इनकी यथासंभव रोकथाम और सामना करने के लिए स्थानीय, क्षेत्रीय और वैश्विक सभी स्तर पर स्टेक होल्डर्स के बीच सक्रिय सहयोग की सुदृढ़ आवश्यकता है।
1: राष्ट्रपति मुर्मूले पर्यावरण सम्बन्धी कानूनी मामिलाहरूमा राष्ट्रिय हरित न्यायाधिकरणको भूमिकाको पनि सराहना गर्नुभयो। उहाँले भन्नुभयो, न्यायाधिकरणले ठूलो संख्यामा मामिलाहरूको तेजीसित निपटारा गरेको छ अनि नदी वायु गुणवत्ता तथा मैला प्रबन्धनसित सम्बन्धित मामिलामा प्रभावी अनुपालन व्यवस्था विकसित गरेको छ। केन्द्रीय मन्त्री जी किशन रेड्डी र एल मुरुगनले आज तिरुमालाको प्रसिद्ध श्री वेङ्कटेश्वर मन्दिरमा प्रार्थना गर्नुभयो। श्री रेड्डीले मिडियासँग कुरा गर्दै जानकारी दिनुभयो कि तिरुमाला तिरुपति देवस्थानमहरूले वार्षिक ब्रह्मोत्सवको लागि विस्तृत र राम्रो व्यवस्था गरिरहेका छन्। उहाँले देशमा अल निनोको प्रभावका कारण कम वर्षा भएको कारण देशमा राम्रो वर्षा र समृद्धिका लागि भगवान वेङ्कटेश्वरसँग विशेष प्रार्थना गरेको बताउनुभयो। केन्द्रीय मन्त्री एल मुरुगनले सार्वजनिक सेवाको 25 वर्ष पूरा भएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीका लागि भगवान वेङ्कटेश्वरको आशीर्वाद मागेको बताउनुभयो र प्रधानमन्त्रीलाई जनताको सेवा गर्न र भारतलाई विश्वको अग्रणी स्थानमा पुर्याउन थप शक्ति प्राप्त गर्न प्रार्थना गर्नुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्र महासभाको 81 सत्रको उच्च स्तरीय सप्ताहमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ। डाक्टर जयशंकरले यस महिनाको 26 तारिक महासभाको उच्च स्तरीय सत्रलाई सम्बोधित गर्नुहुनेछ। यात्राको अवधि उहाँ विभिन्न बहुपक्षीय अनि द्विपक्षीय बैठकमा पनि सामेल हुनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवा से देश सेवा भन्ने आफ्नो मन्त्र र आज पनि जारी रहेको अथक प्रतिबद्धताद्वारा परिभाषित सार्वजनिक सेवाको 25 वर्ष पूरा गर्नुहुँदैछ। सेवा र सुशासनको यो दृष्टिकोणबाट प्रेरित सरकार 2047 विकसित भारतको लक्ष्य प्राप्त गर्न अथक प्रयास गरिरहेको छ। समावेशी विकास र सामाजिक

0: पदार्थ जफत गरेको छ। जफत गरेको सामग्रीमा एउटा जीवित देशी बम, 500 ग्राम बारुद सहित अन्य सामग्री सामेल छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। राष्ट्रपति द्रौपदी मुर्मूले जलवायु परिवर्तनको प्रभावलाई कम गर्नको निम्ति ठोस प्रयासको आवश्यकता रहेको बताउनु भएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्र महासभाको 81 सत्रको उच्च स्तरीय सप्ताहमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ। दिशा कार्यशाला विधि अनि न्याय मन्त्रालय अधीन न्याय विभागले भोलि गोवामा दिशा 2.0 योजनाको अन्तर्गत एउटा कार्यशालाको आयोजना गर्नेछ। राष्ट्रपति द्रौपदी मुर्मू अनि प्रधानमन्त्री नरेन्द्र मोदीले एसियाई खेलमा महिलाहरूद्वारा 10 मिटर एयर राइफल व्यक्तिगत स्पर्धामा रजत पदक जित्ने भारतीय खेलाडीहरूलाई बधाई दिनुभएको छ र बङ्गलादेशको राजधानी ढाकामा पुलिसले विगत 24 घण्टामा एउटा ठूलो अभियान अन्तर्गत 527 व्यक्तिहरूलाई पक्राउ गरेको छ। यसका साथै समाचार पूरा भयो।
1: समाचारपछि श्रोताहरूलाई पुनः एकपल्ट स्वागत जनाउँछौ। एफएम 103.5 मेगाहर्जको तरङ्गमा आकाशवाणीको खरसाङ केन्द्रबाट श्रोताहरू अब प्रस्तुत गर्नेछौ युवावाणी कार्यक्रम।

नमस्कार 103.5 मेगा तरङ्गमा म मौसम नेवालको न्यानो विवादन र अबलाई प्रस्तुत छ कार्यक्रम युवावाणी र आजको युवावाणीको अङ्कमा हामीसँग हुनुहुन्छ नर्थ बेङ्गाल युनिभर्सिटीका नेपाली विभागका एक विद्यार्थी निशा प्रधान जसले हजुर समक्ष राख्नुहुनेछ सामाजिक सञ्जाल र यसको युवा पुस्तामा परेको प्रभावमाथि एक वार्ता।

नमस्कार अनि हार्दिक अभिवादन। रेडियो सुनेर बसिरहनु भएका सम्पूर्ण आदरणीय श्रोता वृन्दमा निशा प्रधानको तर्फबाट आज हामी आधुनिक समयको सबैभन्दा चर्चित उपयोगी तर उत्तिकै संवेदनशील विषयमा छलफल गर्न गइरहेका छौँ। त्यो हो सामाजिक सञ्जाल र यसको युवा पुस्तामा परेको प्रभाव। आदरणीय श्रोता, आजको युग प्रविधिको युग हो। विशेष गरी युवा पुस्ताका लागि सामाजिक सञ्जाल केवल मनोरञ्जनको साधन मात्र होइन, संसारलाई हेर्ने एउटा झ्याल नै बनेको छ। तर के यो झ्यालबाट आउने हावा सधैँ सफा र स्वस्थ छ त? आज हामी यसका दुवै पक्ष हेर्नेछौ, सकारात्मक पक्ष र नकारात्मक प्रभाव बारे खोतल्ने प्रयास गर्नेछौ। सामाजिक सञ्जालको युवामा परेको सकारात्मक प्रभाव। आजका युवाले विश्वका कुनै पनि कुनामा घटेका घटना, नयाँ प्रविधि र ज्ञानमूलक कुराहरू सेकेन्ड भरमै थाहा पाउन सक्छन्। यति मात्र होइन, सामाजिक सञ्जालले युवाहरूलाई आफ्नो प्रतिभा देखाउने उत्कृष्ट मञ्च दिएको छ। धेरै युवा भिडियो मेकिङ, डिजिटल मार्केटिङ, कन्टेन्ट क्रिएसन र अनलाइन व्यापार मार्फत आत्मनिर्भर बनिरहेका छन्। अर्को महत्वपूर्ण पक्ष, संसारको जुनसुकै कुनामा रहेका साथीभाइ, आफन्त र एउटै सोच भएका व्यक्तिहरूसँग जोडिन र विचार आदान प्रदान गर्न यसले ठूलो मदत पुर्याएको छ। यस बाहेक सामाजिक र राजनीतिक मुद्दाहरू युवाहरू एकजुट हुन, आवाज उठाउन र राहत तथा सहयोग संकलन गर्न सामाजिक सञ्जाल निकै प्रभावकारी माध्यम बनेको छ।

आफ्नो कुरा निर्धक्क भन्न सक्ने क्षमता। सामुन्ने उभिएर बोल्न धकेलिने वा लजाउने युवाहरूको लागि सामाजिक सञ्जाल आफ्ना विचार, लेख वा भिडियो मार्फत मनका कुरा पोख्ने दरिलो माध्यम बनेको छ। यसले युवाहरूमा बिस्तारै आत्मविश्वास बढाउन र आफ्नो मत स्पष्ट राख्न ठूलो मद्दत पुर्याएको छ। साथै नयाँ नयाँ सिप र घरमै बसेर सिकाई आजका युवाहरूलाई कम्प्युटर सम्पादन, भिडियो एडिटिङ, खाना पकाउने कला वा हस्तकला जस्ता व्यावहारिक कुराहरू सिक्न कतै धाउनु पर्दैन। सामाजिक सञ्जालमा रहेका उपयोगी भिडियोहरू हेरेरै युवाहरूले आफ्नै बलमा नयाँ नयाँ सिपहरू सिकिरहेका छन्। सामाजिक कार्य र नेतृत्व क्षमताको विकास, आफ्नो गाउँ ठाउँको सरसफाई, वृक्षारोपण वा असहायहरूलाई सहयोग गर्ने जस्ता सामाजिक काममा युवाहरू सामाजिक सञ्जालकै प्रयोग गरी जुट्ने गरेका छन्। यसले युवामा सानै उमेरदेखि नेतृत्व लिने, टोलीमा काम गर्ने र समाजप्रति उत्तरदायी हुने बानीको विकास गराएको छ। अर्को महत्वपूर्ण प्रभाव, स्वदेशी उत्पादन र कलाको प्रवर्धन। गाउँघरमा बन्ने परम्परागत सम्मान, ढाकाका कपडा वा स्थानीय खानेकुराहरूलाई युवाहरूले सामाजिक सञ्जाल मार्फत प्रस्तुत गर्दछ। समाज रुचि भएका साथीहरूको सञ्जाल, किताब पढ्न मन पराउने, खेलकुदमा रुचि भएका वा प्रविधिमा चासो राख्ने युवाहरूले सामाजिक सञ्जालमा आफ्नै समूह बनाएर विचार आदान प्रदान गर्न प्रदान गरिरहेका छन्। यसले युवाहरूलाई रचनात्मक काममा व्यस्त राख्न र उस्तै सोच भएका साथीहरूसँग सकारात्मक सम्बन्ध गाँस्न मद्दत गरेका छन्।

सामाजिक सञ्जालको युवामा परेको नकारात्मक प्रभाव। सामाजिक सञ्जालमा अरूको पर्फेक्ट जीवन, घुमघाम र सफलता देखेर युवाहरूमा तुलना गर्ने बानी बढेको छ। यसले गर्दा हीन भावना, तनाव, चिन्ता र डिप्रेसन जस्ता मानसिक समस्याहरू तीव्र रूपमा बढिरहेका छन्। स्क्रोलिङ गर्ने लतका कारण युवाहरूको बहुमूल्य समय सम्झिँदै बित्ने गरेको छ। यसले अध्ययन, खेलकुद र अन्य व्यावहारिक कामहरूमा गम्भीर असर पारेको छ। यसबाहेक साइबर बुलिङ, व्यक्तिगत गोपनीयता जस्ता भङ्ग हुनु र गलत सूचना वा अफवाहको पछाडि दौडिने प्रवृत्तिले युवाहरूलाई टोलीमा पार्ने वा अपराधतर्फ धकेल्ने जोखिम बढाएको छ। यति मात्र होइन, वास्तविक सम्बन्धमा दूरी, भर्चुअल दुनियाँमा हजारौं साथी भए पनि वास्तविक जीवनमा युवाहरू एक्लोपनको शिकार भइरहेका छन्। परिवार र प्रत्यक्ष साथी भाइसँगको सम्बन्ध चिसिँदै गएको छ। आदरणीय श्रोता, सामाजिक सञ्जाल आफैमा न त राम्रो हो न त नराम्रो, यो त एउटा औजार मात्र हो। यसले प्रयोग कसरी गर्ने भन्ने कुरा युवा स्वयंको हातमा छ। सामाजिक सञ्जालले युवालाई नियन्त्रण गर्न दिनु हुँदैन। डिजिटल माध्यमबाट केही समय टाढा रहने बानी र समयको सीमा निर्धारण गर्नु आजको आवश्यकता हो। अभिभावक र समाजले पनि युवाहरूलाई गाली गर्नुको साटो प्रविधिको सही प्रयोग बारे मार्गदर्शन गर्नुपर्छ र उनीहरूसँग प्रत्यक्ष कुराकानी गर्ने वातावरण बनाउनु पर्छ। सामाजिक सञ्जाल र युवाहरूमा ध्यान दिनुपर्ने थप महत्वपूर्ण पक्षहरू। समय व्यवस्थापन र अध्ययनमा असर। सामाजिक सञ्जालको सही प्रयोग नहुँदा आज धेरै युवाहरूको अध्ययन र दैनिक कार्यतालिका प्रभावित भएको छ। घन्टौसम्म रिल्स र छोटा भिडियोहरू हेरिरहने बानीले ध्यान केन्द्रित गर्न क्षमता घट्दै गएको छ। त्यसैले प्रविधिलाई आफ्नो समय नियन्त्रण गर्नु दिनुको सट्टा समयको सदुपयोग गर्ने माध्यम बनाउनु आवश्यक छ। साइबर सुरक्षा र गोपनीयताको चेतना। सामाजिक सञ्जाल प्रयोग गर्दा आफ्ना व्यक्तिगत जानकारी र गोपनीयताको रक्षा कसरी गर्ने भन्ने बारे सजग हुनुपर्छ। अनलाइन ठगी, फेक अकाउन्ट र नक्कली सूचनाहरूबाट जोगिन साइबर साक्षरता आजका युवाका लागि अनिवार्य सिप हो। सामाजिक सञ्जाललाई आफ्नो प्रगति, ज्ञान र सकारात्मक परिवर्तनको माध्यम बनाऊ। लत र निराशाको कारण होइन। धन्यवाद।

श्रोताहरूले अहिले सुन्नुभयो युवावाणी कार्यक्रम एफएम 103.5 मेगाहर्जमा युवा आकाशवाणीको खरसाङ केन्द्र हो। अब प्रस्तुत गर्नेछौ समाचार एकांशको प्रस्तुति, एक विशेष कार्यक्रम सेवा संकल्प अभियान।

नमस्कार श्रोतागण, आकाशवाणीको चर्चा चौतारी कार्यक्रममा तपाईँहरूलाई स्वागत छ। आजको विषय छ प्रधानमन्त्री नरेन्द्र मोदीको जनसेवाको 25 वर्ष अनि पूर्वोत्तर भारतको चौतर्फी विकास। लेखक हुनुहुन्छ असम विश्वविद्यालयका कानून विभागका प्रमुख प्राध्यापक श्री पार्थ प्रतिम पाल। यस विषयमा प्रस्तुत गर्न गइरहेको छु म रोशनी छेत्री। प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको जनसेवाको 25 वर्ष पूरा हुन गइरहेको छ। उहाँ 76 वर्षमा प्रवेश गर्नुभएको छ। उहाँको जन्मदिनमा 17 सितम्बरको दिन देशभरि अनेकौं स्थानहरूमा लाखौं आशीर्वाद दियोहरू बालिएका छन्। जनसेवा, सुशासन, समाज कल्याण तथा सेवा संकल्पले पूर्वोत्तरको चौतर्फी विकासबारे प्रस्तुत छन् केही ऐतिहासिक पाइलाहरू। प्रधानमन्त्री नरेन्द्र मोदीको रूपमा देशको शासन सम्हाल्नु भएको 12 साल पूरा भइसकेको छ तथा 13 वर्षमा प्रवेश गरिरहेको छ। उहाँको दूरदर्शी नेतृत्वले पूर्वोत्तर भारतको कायाकल्प गर्दै क्षेत्रको चहुमुखी विकासलाई अभूतपूर्व गति प्रदान गरेको छ। एक समय थियो जब पूर्वोत्तरलाई भारतको अशान्त क्षेत्रहरूमा गनिन्थ्यो अनि उद्योग, व्यापार र रोजगारमा धेरै पछाडिएर गएको थियो। तर आज प्रधानमन्त्रीको दूरदर्शिता र पूर्वोत्तरको विकासलाई सर्वोच्च प्राथमिकता दिएकोले यस क्षेत्रका 8 राज्यहरू अहिले समृद्धि र विकासको मार्गमा धेरै अगाडि बढिसकेका छन्। उद्योग, पर्यटन र व्यापार, वाणिज्य र रोजगारले नयाँ रफ्तार पक्रेको छ। श्री नरेन्द्र मोदीले वर्ष 2014 केन्द्रको सत्ता सम्हाल्नु भएको थियो। त्यस ताकदेखि नै उहाँले पूर्वोत्तर भारतको समग्र विकासलाई विशेष प्राथमिकता दिनुभयो। पूर्वोत्तर भारतको विकास बिना भारतको समग्र विकास सम्भव छैन भन्ने कुरा उहाँले गहिरो रूपमा बुझिसक्नु भएको थियो। पूर्वोत्तर राज्यहरूमा स्थायी शान्ति र समृद्धि कायम गर्नु हो भने असम, मणिपुर, मिजोरम, नागाल्याण्ड, त्रिपुरा, अरुणाचल प्रदेशको तीव्र विकास एकमात्र प्रभावी उपाय हो भन्ने कुरा श्री मोदीले अघिबाटै बुझिसक्नु भएको थियो। यसैले त आफ्ना मन्त्री परिषदका साथीहरूलाई महिनामा एक पटक कुनै न कुनै मन्त्रीले पूर्वोत्तर भारतको भ्रमण गर्न पर्छ तथा समन्वित रूपमा सबै मन्त्रालयहरू मिलेर पूर्वोत्तरको विकासलाई ठूलो टेवा दिनुपर्छ भन्ने निर्देश दिनुभयो। क्षेत्रको सांस्कृतिक समृद्धि र रणनीतिक महत्व ठूलो रहे तापनि त्यसभन्दा अघिका सरकारहरूले पूर्वोत्तरको विकासमा धेरै उपेक्षा गरेका थिए। तर श्री मोदी सरकारको दूरदृष्टिको सार्थक परिणामहरू आज सबैले देखिरहेका छन्। सड़क, रेल, हवाई, पूर्वाधार, सम्पर्क, सञ्जालको जाल ओछ्याइएको आज चारैतिर देखिन्छन्। राजमार्ग, रेलवे, विमानस्थल, पुलहरू र सीमापार करिडोरहरूको अभूतपूर्व विस्तार देखिँदैछ, जसले जनताको जीवनलाई सहज र गुणात्मक रूपमा थप उत्कृष्ट बनाउँदैछ। यसलाई राष्ट्रिय र क्षेत्रीय अर्थतन्त्रसँग स्थिर रूपमा एकीकृत गर्दैछ र थप विकास र थप रोजगारीको लागि लगानी पनि आकर्षित गरिरहेको छ। अवसरहरू यस क्षेत्रमा नयाँ प्रकारका उद्योगहरू पनि देखा पर्दैछन्, जसले वैज्ञानिक र प्राविधिक विकासको उदयमान आवश्यकताहरू पूरा गर्नेछन्, जसमा देशलाई विश्व औद्योगिक

कक्षामा बलियो स्थानमा राख्ने सम्भावनाहरू छन्। व्यापार लगानी र गतिशीलतालाई बढावा दिएर यो पूर्वाधार पुनरुत्थानले आर्थिक वृद्धिलाई मात्र उत्तेजित गर्दैन तर राष्ट्रिय सुरक्षालाई पनि सुदृढ पार्दै विस्तारै पूर्वोत्तरलाई भारतको भविष्यको लागि समृद्धि स्थिरता र रणनीतिक शक्तिको महत्वपूर्ण प्रवेशद्वारमा रूपान्तर गर्दै हालैका वर्षहरूमा असम भारतको पूर्वोत्तर क्षेत्रमा पूर्वाधार रूपान्तरणको प्रमुख इन्जिनको रूपमा देखा परेको छ। एकपटक कमजोर कनेक्टिभिटी र ब्रह्मपुत्र उपत्यकाको भयानक भूगोलले सीमित भएको राज्यले अब राजमार्ग पुल रेल करिडोर विमानस्थल र शहरी विकास पहल हरूको उल्लेखनीय विस्तार देखिरहेको छ। यी परियोजनाहरूले राज्यभित्र गतिशीलता मात्र सुधार गरिरहेका छैनन् तर सम्पूर्ण पूर्वोत्तरको रणनीतिक र आर्थिक प्रवेशद्वारको रूपमा असमको भूमिकालाई क्रमशः पुनः परिभाषित गर्दैछ। कनेक्टिभिटीलाई सुदृढ पार्दै लगानीलाई प्रोत्साहन गर्दै र क्षेत्रीय र अन्तर्राष्ट्रिय करिडोरहरूमा व्यापारलाई सहज बनाएर विकासको यो लहरले असमलाई फराकिलो क्षेत्रीय रूपान्तरणको केन्द्रमा स्थिर रूपमा राखिरहेको छ। हालैका वर्षहरूमा राज्यभरि आकार लिएका प्रमुख पूर्वाधार परियोजनाहरू छलफल गरिरहेका छन्। ब्रह्मपुत्र नदीमा गुवाहाटीलाई उत्तर गुवाहाटीसँग जोड्ने प्रमुख 6-लेन पुल हो जसले असममा शहरी र क्षेत्रीय कनेक्टिभिटीलाई उल्लेखनीय रूपमा बलियो बनाउँछ। लगभग 3,030 करोड रुपियाँको अनुमानित लागतमा निर्मित पुलले ठूलो कनेक्टिभिटी करिडोरको हिस्सा बनाउँछ र उत्तर पूर्वी भारतमा पहिलो एक्स्ट्रा डोज प्रिस्टेट कंक्रीट पुलको प्रतिनिधित्व गर्दछ। परियोजनाले शहरको दुई छेउ बीचको यात्रा समयलाई लगभग 45 देखि 60 मिनटबाट लगभग 7 मिनटमा घटाउँछ जसले गर्दा अवस्थित सराईघाट पुलहरूमा भीड़भाड़ कम हुन्छ र मानिसहरू र सामानहरूको छिटो आवागमन सुनिश्चित हुन्छ। आधार आइसोलेसन प्रविधि र पुल स्वास्थ्य अनुगमन जस्ता उन्नत इन्जिनियरिङ सुविधाहरूसित डिजाइन गरिएको यस क्षेत्रको उच्च भूकम्पीय गतिविधिलाई सामना गर्न सक्ने प्रणालीको रूपमा यो पुल एक महत्वपूर्ण पूर्वाधार कोसेढुङ्गाको रूपमा खड़ा छ। दैनिक आवागमनमा सुधार गर्नुका साथै यो परियोजनाले आर्थिक गतिविधिलाई उत्तेजित गर्ने उत्तरी गुवाहाटीलाई शहरी विस्तारलाई प्रोत्साहन गर्ने पर्यटन र वाणिज्यलाई सहज बनाउने र उत्तर पूर्वी क्षेत्रको प्रमुख प्रवेशद्वारको रूपमा गुवाहाटीको भूमिकालाई बलियो बनाउने अपेक्षा गरिएको छ। मेघालयको कुरा गरौं भने सिलोङ सिल्चर हाई स्पीड करिडोरले भारतको उत्तर पूर्वी क्षेत्रमा हालै चलिरहेको सबैभन्दा परिणामकारी पूर्वाधार पहलहरू मध्ये एकलाई प्रतिनिधित्व गर्दछ। आर्थिक र रणनीतिक दुवै हिसाबले 22,864 करोड रुपियाँको अनुमानित लागतमा केन्द्रीय मन्त्री परिषदले अनुमोदन गरेको 166.8 किलोमिटर 4-लेनको ग्रीनफिल्ड पहुँच नियन्त्रित राजमार्ग मेघालय सिलोङ नजिकैको मालविङ खुङलाई असमको सिल्चर नजिकैको पञ्चग्रामसँग जोड्ने यस क्षेत्रभरि कनेक्टिभिटीलाई मौलिक रूपमा रूपान्तरण गर्न डिजाइन गरिएको हो जसको शिलान्यास प्रधानमन्त्री श्री मोदीले 14 मार्च 2026 गर्नुहुनेछ। करिडोरले गुवाहाटी सिलोङ र बराक बीचको मानिसहरू र सामानहरूको आवागमनमा नाटकीय रूपमा सुधार गर्ने अपेक्षा गरिएको छ। उपत्यका त्रिपुरा मिजोरम र मणिपुरलाई देशका बाँकी भागसँग जोड्ने यात्रा समय घटाउने र अवस्थित एनएच 6 मार्गमा भीड़भाड़बाट बच्ने बंगलादेशमा कुनै निर्भरता बिना यसको तत्काल यातायात लाभहरू बाहेक यो परियोजनाको विशाल रणनीतिक महत्व छ किनकि यसले म्यानमार हुँदै कलादान बहुमोडल ट्रान्जिट यातायात परियोजनाको लागि एक महत्वपूर्ण भूमि लिङ्कको रूपमा काम गर्नेछ जसले गर्दा पूर्वोत्तरलाई बंगलादेशमा निर्भरता बिना कोलकाता र विशाखापट्टनम जस्ता बन्दरगाहहरूमा वैकल्पिक समुद्री पहुँच मार्ग प्रदान गर्नेछ। यसो गर्दा करिडोरले यस क्षेत्रमा भारतको रणनीतिक स्वायत्तता बढाउँछ, साँघुरो सिलिगुडी करिडोरसँग सम्बन्धित जोखिमहरूलाई कम गर्छ र क्षेत्रीय व्यापार सञ्जालहरूसँग पूर्वोत्तरलाई अझ नजिकबाट एकीकृत गरेर सैन्य र रक्षा सम्बन्धी मामिलाहरूको दृष्टि
दृष्टिकोणबाट पूर्वोत्तरलाई एकीकृत र पहुँच गरेर विद्यमान भारत चीन सम्बन्धलाई ध्यानमा राखेर पूर्व नीतिको व्यापक उद्देश्यलाई बलियो बनाउँछ। साथै राजमार्गले मेघालय र असम, त्रिपुरा, मणिपुर, मिजोरममा औद्योगिक वृद्धि, पर्यटन र दक्षता र रोजगारी सृजनालाई उत्प्रेरित गर्ने र यसरी क्षेत्रको आर्थिक परिदृश्यलाई रूपान्तरण गर्ने र राष्ट्रिय विकास र भू राजनीतिक महत्वको एक महत्वपूर्ण सीमाको रूपमा पूर्वोत्तरको उदयलाई सुदृढ पार्ने अपेक्षा गरिएको छ। विश्वव्यापी प्रविधि आपूर्ति श्रृंखलामा असमको जगी रोडमा अर्धचालक एसेम्ब्ली र परीक्षण सुविधाको स्थापनाले उत्तर पूर्वी क्षेत्रको औद्योगिक र प्राविधिक विकासमा एक महत्वपूर्ण क्षणको रूपमा चिन्ह लगाउँछ। लगभग 27,000 करोड़ रूपियाँको लगानीमा परिकल्पना गरिएको टाटा इलेक्ट्रोनिक्सद्वारा विकसित गरिएको अत्याधुनिक सुविधाले असमलाई विश्वव्यापी अर्धचालक मूल्य श्रृंखलामा एकीकृत गर्न तयार छ, जुन क्षेत्र आधुनिक इलेक्ट्रोनिक्स, कृत्रिम बुद्धिमत्ता, दूरसंचार र उन्नत उत्पादनको मेरुदण्ड हो। यस प्लान्टले प्रतिदिन लगभग 48 मिलियन अर्धचालक चिप्स उत्पादन गर्ने अपेक्षा गरिएको छ, जबकि हजारौं प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीका अवसरहरू सृजना गर्नेछ, जसले गर्दा ऐतिहासिक रूपमा सीमित ठूला स्तरको उत्पादनद्वारा विशेषता रहेको क्षेत्रमा उच्च सिप औद्योगिक वृद्धिलाई प्रेरित गर्नेछ। तार, बन्ड, फ्लिप चिप र एकीकृत प्रणाली प्याकेजिङ जस्ता उन्नत अर्धचालक प्याकेजिङ प्रविधिहरू प्रस्तुत गरेर यस सुविधाले असमलाई उच्च प्रविधि उत्पादन र नवाचारको लागि उदयमान केन्द्रको रूपमा स्थान दिन्छ। यसले सहायक उद्योगहरू, रसद नेटवर्कहरू, अनुसन्धान संस्थाहरू र विशेष प्राविधिक प्रशिक्षणको विकासलाई उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ, जसले गर्दा यस क्षेत्रमा ज्ञान सञ्चालित उद्योगको नयाँ पारिस्थितिकी प्रणालीलाई बढ़ावा दिनेछ। अझ महत्वपूर्ण कुरा, यो परियोजनाले उत्तर पूर्वको विकासात्मक कथामा निर्णायक परिवर्तनको प्रतीक हो। स्रोतमा आधारित परिधीय अर्थतन्त्रबाट विश्वव्यापी डिजिटल र इलेक्ट्रोनिक्स आपूर्ति श्रृंखलामा सहभागी बन्ने, यसो गर्दा जगीरोड अर्धचालक सुविधाले असमलाई औद्योगिक आधुनिकीकरण, प्राविधिक क्षमता र दिगो आर्थिक उन्नतिको नयाँ युगमा प्रवेश गर्ने क्षमता राख्छ, जबकि महत्वपूर्ण अर्धचालक क्षेत्रमा रणनीतिक आत्मनिर्भरता हासिल गर्ने भारतको व्यापक महत्वाकांक्षालाई सुदृढ पार्छ। गुवाहाटी विमानस्थलको क्षेत्रीय उड्डयन केन्द्रमा रूपान्तरण, गुवाहाटीको लोकप्रिय गोपीनाथ बोर्डोलाई अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ एकीकृत टर्मिनलको उद्घाटनले असमको द्रुत पूर्वाधार आधुनिकीकरण र पूर्वोत्तर क्षेत्रको प्रमुख उड्डयन प्रवेशद्वारको रूपमा यसको उदयमा एक निर्णायक कोसेढुङ्गा चिन्ह लगाउँछ। लगभग 4,000 करोड़ रूपियाँको अनुमानित लागतमा निर्मित समग्र परियोजना लगानी लगभग 5,000 करोड़ रूपियाँ पुगेको छ, जसमा उन्नत मर्मत सम्भार, मर्मत र ओभरहल सुविधाहरू सामेल छन्। अत्याधुनिक टर्मिनल लगभग 1.4 लाख वर्ग मिटर फैलिएको छ र वार्षिक 1.3 करोड़ भन्दा बढी यात्रीहरूलाई सम्हाल्न डिजाइन गरिएको छ, जसले विमानस्थलको क्षमता र सञ्चालन दक्षतालाई नाटकीय रूपमा विस्तार गर्दछ। असमको समृद्ध प्राकृतिक र सांस्कृतिक सम्पदाबाट प्रेरित र व्यापक बाँस वास्तुकलालाई समावेश गर्ने यो आधुनिक सुविधाले विश्वस्तरीय उड्डयन पूर्वाधारसँग क्षेत्रीय पहिचानको संश्लेषणलाई प्रतिनिधित्व गर्दछ। यात्री अनुभव र कनेक्टिभिटीमा सुधार गर्नुका साथै यो विस्तारले पूर्वोत्तरलाई मुख्य भूमि भारत र महत्वपूर्ण अन्तर्राष्ट्रिय गन्तव्यहरूसँग जोड्ने प्रमुख उड्डयन केन्द्रको रूपमा गुवाहाटीको स्थितिलाई उल्लेखनीय रूपमा बलियो बनाउँछ। श्रोतागण, सुन्दै हुनुहुन्थ्यो प्रधानमन्त्री नरेन्द्र मोदीको सेवा संकल्पका 25 वर्षहरू अनि पूर्वोत्तर भारतको चौतर्फी विकास। यो कार्यक्रम हाम्रो